0: थोरै बचत धेरै कायदा, बिमाका छन् फाइदै फाइदा। बिमाको क्षेत्रमा विश्वसनीय नाम रहेको नेपालको पहिलो र सरकारी स्वामित्वको एकमात्र जीवन बिमा कम्पनीमा जीवन बिमा गरी निश्चिन्त बनौ। न्यून बिमा शुल्कमा अधिक बोनस दर रहेको राष्ट्रिय जीवन बिमा कम्पनी लिमिटेड, साबिकको राष्ट्रिय बिमा संस्थान।
1: यसै गरी हामी शिवम सिमेन्टले पनि क्वालिटीको मामलामा नो कम्प्रोमाइज भन्ने हाम्रो बाचा पूरा गर्दै शिर ठाडो पारिरहेका छौँ सदा सर्वदा। शिवम सिमेन्ट, क्वालिटीको मामलामा नो कम्प्रोमाइज।

0: Via TV, Via Secure, Ultra Boost अनि 24 hour service assurance का साथ अब तपाईको Via Net भएको छ all good सम्पन्न इन्टरनेट र यसै खुशीमा Via Net ले प्रदान गर्दैछ free multi TV 60 Mbps package को साथमा 3 वटा र 40 Mbps package को साथमा 2 वटा Via TV. Via Net all good सम्पन्न इन्टरनेट. सम्पर्क नम्बर 01-597-0444 र 98-010-4641-0.
1: पारस्परिक साथ, सहयोग र दृढ विश्वासको 3 दशक भन्दा लामो हाम्रो सहयात्रा तपाईका हरेक सपना साकार पार्न तत्पर हाम्रो दरिलो साथ बृहत सञ्जाल र सेवाको विविधताले पल पलमा तपाईको विश्वास जित्दै तपाईको सफलताको अभिन्न अङ्ग बन्दै हामी एभरेस्ट ब्याङ्क दिगो दरिलो र विश्वासिलो
2: NBL सर्वसुलभ आवास कर्जा बब्बाल फेस्टिभल अफर
3: अब बन्छ सबैको सपनाको घर किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर
2: परिवर्तनीय ब्याज दरमा 4.95% वा स्थिर ब्याज दरमा 5.99%
3: विशेषताहरू रु 2 करोड सम्मको कर्जा सुविधा
2: घर तथा अपार्टमेन्ट खरिद घर निर्माण तथा मर्मत सम्हार गर्न
3: 25 वर्ष सम्मको लचिलो कर्जा अवधि
2: न्यून सेवा शुल्क न्यून ब्याज दर
3: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्
2: शर्तहरू लागू हुनेछन्
4: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड नेपालको पहिलो बैंक
5: नेपाल आयल निगमको अनुरोध ग्यास सिलिन्डर सधैँ ठाडो अवस्थामा राख्नुहोस् र घाम तथा तातो स्थानबाट टाढा राख्नुहोस् ग्यास चुलो प्रयोग गरेपछि रेगुलेटर बन्द गर्न नबिर्सिनुहोस् यदि ग्यासको गन्ध आएमा तुरुन्तै चुलो नबाल्नुहोस् बिजुलीका स्विचहरू नछुनुहोस्

र झ्याल ढोका खोली हावा आउत जाउत गराउनुहोस्। ग्यास पाइप रेगुलेटर र चुलो नियमित रूपमा जाँच गर्नुहोस्। अनाधिकृत वा बिग्रिएको उपकरण प्रयोग नगर्नुहोस्। सावधानी अपनाऊ, दुर्घटनाबाट बचौ। साथै इन्धनको प्रयोग आवश्यकता अनुसार मात्रै गर्नुहोस् र अनावश्यक रूपमा भण्डारण नगर्नुहोस्। बजारको अवस्था तथा अन्तर्राष्ट्रिय पेट्रोलियम पदार्थको मूल्यमा आएको परिवर्तनका कारण पेट्रोलियम पदार्थको आपूर्ति तथा मूल्यमा समय समयमा समायोजन हुन सक्ने जानकारी गराइन्छ। नेपाल आयल निगम लिमिटेड, बबरमहल, काठमाडौँ।

0: चेक
1: यति बेला बिहानको 8 बज्यो
2: यस टाइम चेकको साथमा
3: शिवम सिमेन्ट
4: बाचायो गाह्रो नि पाउनलाई सारो जस्ते गर्छ पुरा शीर्षधै नै ठाडो नो कम्प्रोमाइज
3: यसै गरी हामी शिवम सिमेन्टले पनि क्वालिटीको मामलामा नो कम्प्रोमाइज भन्ने हाम्रो बाचा पुरा गर्दै शिर ठाडो पारिरहेका छौँ सदा सर्वदा शिवम सिमेन्ट क्वालिटीको मामलामा नो कम्प्रोमाइज

0: यो नसा च्यापिएको र हड्डी खिएको दुखाइले त हिँडुल गर्नै गाह्रो भइसक्यो। ग्यास्ट्रिक र बाथले पनि उस्तै हैरान पार्यो।
1: अझै दुखाइ सहेर बस्ने त ललितपुरको टुटे पानीमा रहेको लन्जेभिटी हेल्थ होम जानुस् न।
0: हो र, त्यहाँ के के को उपचार हुन्छ र?
1: त्यहाँ हड्डी खिएको, नसा च्यापिएको, बाथ, युरिक एसिड, ग्यास्ट्रिक, अल्सर, कोलाइटिस, फाइस, फिस्टुला र फिसरको सफल उपचार हुन्छ। साथै पिनास, एलर्जी, माइग्रेन, डिप्रेसन र एन्जाइटी जस्ता समस्याको पनि प्रभावकारी उपचार गरिन्छ।
2: हाम्रा विशेष सेवाहरू अकुपंक्चर, फिजियोथेरापी, पञ्चकर्म, कपिट थेरापी, शिरोधारा, स्टिम बाथ तथा होल बडी मसाज। स्वस्थ, निरोगी र दीर्घ जीवनका लागि आजै सम्पर्क गर्नुहोस् लन्जेभिटी हेल्थ होम, स्वस्थ जीवनको भरोसा। सम्पर्क टुटे पानी ललितपुर 15 रिङ रोड नजिकै। फोन नम्बर 01-4568-817, 98-41-66-32-76।
3: प्राप्त बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँको नयाँ भर्ना सम्बन्धी सूचना। लामो शैक्षिक इतिहास भएको त्रिवीद्वारा सञ्चालित बोर्ड परीक्षामा राम्रो रिजल्ट ल्याउन सफल QAA प्राप्त यस क्याम्पसमा बिहानी समयमा BBS, BA र BEd प्रथम वर्षमा शैक्षिक सत्र 2083-84 लागि भर्ना खुल्यो। साथै विद्यालय व्यवस्थापन समितिको स्वीकृतिमा बिहानी समयमा कक्षा 11 साइन्स, म्यानेजमेन्ट, ह्युमेनिटिज, कम्प्युटर साइन्स र एजुकेसनमा धमाधम भर्ना भइरहेको छ। क्याम्पस लोकेसन काठमाडौँ 3 गैरीगाउँ पेट्रोल पम्पबाट 200 मिटर भित्र बागमती पुल सँगै बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर काठमाडौँ। सम्पर्क 01-4630-310, 98-51-40-41-98, 98-41-25-59।
4: महालक्ष्मी नगरपालिका ललितपुरको चेतनामूलक सन्देश। वडाबाट प्राप्त गर्ने सेवा सुविधाका लागि वडागत रूपमा नै सम्पर्क राखौँ। सबै बाल बालिकालाई विद्यालय पठाऊ। जन्म, मृत्यु, बसाइ सराई, सम्बन्ध विच्छेद र विवाह दर्ता सम्बन्धी व्यक्तिगत घटना दर्ताका लागि आफ्नो सम्बन्धित वडामा सम्पर्क राखी समयमा नै घटना दर्ता गरौँ। सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न आबद्ध योग्यता र कागजात बारे सम्बन्धित वडामा सम्पर्क राखी ब्याङ्किङ प्रणाली मार्फत मात्र सुविधा लिने गरौँ। आधुनिक कृषि प्रणाली अपनाई व्यवसायिक कृषक बनौँ। धर्म, संस्कृति, सम्पदाको जगेर्ना गरौँ। मौलिक पहिचानको संरक्षण गरौँ। सार्वजनिक सम्पत्तिको संरक्षण गरौँ। स्वच्छ, स्वास्थ्य सहर निर्माणका लागि फोहोर मैला व्यवस्थापनमा विशेष ध्यान पुर्याउँ। महालक्ष्मी नगरपालिका, इमाडोल, ललितपुर।
5: नागार्जुन नगरपालिकाको जनहितमा जारी सन्देश।
6: आफ्नो घर, आँगन, कार्यस्थल र विद्यालय वरपर पानी जम्न नदिऊ।
5: गमलाको प्लेट, फुलदानी, पुराना टायर, खाली ड्रम र पानीका ट्याङ्कीहरू नियमित सफा गरौँ र छोपेर राखौँ।
6: लामखुट्टेको टोकाइबाट बस्न पुरै शरीर ढाक्ने लुगा लगाऊ र सुत्दा सधैँ झुलको प्रयोग गरौँ।
5: घरबाट निस्किने फोहोरलाई घरमै वर्गीकरण गरौँ। हरियो र निलो बाल्टिनको प्रयोग गरौँ।
6: सडक, गल्ली, खुला चौर र नदी किनारमा फोहोर फाल्ने कार्य कानुनत दण्डनीय अपराध हो। फोहोर टोकिएको गाडीमा मात्र विसर्जन गरौँ।
5: प्लास्टिक मुक्त ललितपुर बनाउने अभियानमा सहयोग गरौँ। बजार जाँदा सधैँ कपडा वा जुटको झोला बोक्ने बानी बसालौँ।
6: हाम्रा ऐतिहासिक ढुङ्गे धारा, पोखरी, पाटी पौवा र बिहारहरू नगरका गहना हुन्। यिनको वरपर फोहोर नगरौँ र संरक्षणमा सहभागी बनौँ।
5: कोर सिटी क्षेत्रमा घर निर्माण वा पुनर्निर्माण गर्दा महानगरको मापदण्ड अनुसार परम्परागत र सांस्कृतिक शैली, नेवारी वास्तुकला झल्किने गरी मात्र निर्माण गरौँ।
6: समयमै सम्पत्ति कर, बहाल कर र व्यवसाय कर बुझाई जिम्मेवार नगरवासीको परिचय दिउँ। समयमै कर बुझाउँदा पाइने छुटको लाभ लिउँ।
5: महानगरपालिकाका सेवाहरू जस्तै राजस्व भुक्तानी, सिफारिस आदि डिजिटल र अनलाइन माध्यमबाटै लिन सकिने भएकाले प्रविधिको प्रयोग गरी समय र श्रमको बचत गरौँ।
6: सार्वजनिक जग्गा, सडक र फुटपाथ मिचेर निर्माण सामग्री राख्ने, व्यापार गर्ने वा अनाधिकृत संरचना बनाउने कार्य नगरौँ।
5: पैदल यात्रीको अधिकार सम्मान गरौँ। फुटपाथ सधैँ खुल्ला राखौँ।
6: नागार्जुन नगरपालिका, नगर कार्यपालिकाको कार्यालय, हरि सिद्धि सीता पाइला, काठमाडौँ।

ललितपुर महानगरपालिकाको जनहितमा जारी सन्देश, आफ्नो घर आँगन कार्यस्थल र विद्यालय वरपर पानी जम्न नदिऊ। गमलाको प्लेट, फुलदानी, पुराना टायर, खाली ड्रम र पानीका ट्याङ्कीहरू नियमित रूपमा सफा गरौँ र छोपेर राखौँ। लामखुट्टेको टोकाइबाट बस्न पुरै शरीर ढाक्ने लुगा लगाऊ र सुत्दा सधैँ झुलको प्रयोग गरौँ। घरबाट निस्कने फोहोरलाई स्रोतमै वर्गीकरण गरौँ। हरियो र निलो बाल्टिनको प्रयोग गरौँ। सडक, गल्ली, खुल्ला चौर र नदी किनारमा फोहोर फाल्ने कार्य कानून त दण्डनीय अपराध हो। फोहोर तोकिएको गाडीमा मात्र विसर्जन गरौँ। प्लास्टिक मुक्त ललितपुर बनाउने अभियानमा सहयोग गरौँ। बजार जाँदा सधैँ कपडा वा जुटको झोला बोक्ने बानी बसालौँ। हाम्रा ऐतिहासिक ढुङ्गे धारा, पोखरी, पाटी पौवा र बिहारहरू नगरका गहना हुन्। यिनको वरपर फोहोर नगरौँ र संरक्षणमा सहभागी बनौँ। कोर सिटीभित्र भित्री सहर क्षेत्रहरूमा घर निर्माण वा पुनर्निर्माण गर्दा महानगरको मापदण्ड अनुसार परम्परागत र सांस्कृतिक शैली नेवारी वास्तुकला झल्कने गरी मात्र निर्माण गरौँ। समयमै सम्पत्ति कर, बहाल कर र व्यवसाय कर बुझाई जिम्मेवार नगरवासीको परिचय दिउँ। समयमै कर बुझाउँदा पाइने छुटको लाभ लिउँ। महानगरपालिकाका सेवाहरू जस्तै राजस्व भुक्तानी, सिफारिस आदि डिजिटल र अनलाइन माध्यमबाटै लिन सकिने भएकाले प्रविधिको प्रयोग गरी समय र श्रमको बचत गरौँ। सार्वजनिक जग्गा, सडक र फुटपाथ मिचेर निर्माण सामग्री राख्ने, व्यापार गर्ने वा अनाधिकृत संरचना बनाउने कार्य नगरौँ। पैदल यात्रीको अधिकारको सम्मान गरौँ। फुटपाथ सधैँ खुल्ला राखौँ। ललितपुर महानगरपालिका नगर कार्यपालिकाको कार्यालय, फुलचोक, ललितपुर।

0: 14
1: बजारमा नयाँ कि
0: छैन। नेपाल टेलिकमका विभिन्न सेवाका अफरहरू सस्तो, साह्रै सस्तोमा खरिद गर्न परेमा *14 ह्यास डायल गर्नुपर्ने रहेछ, त्यही भएर कण्ठ पारिराख्या
1: हो र दाई।
0: त्यति मात्र हो र भाइ, नेपाल टेलिकमले विभिन्न समयमा ल्याउने विभिन्न अफरको बारेमा थाहा पाउन पनि *14 डायल गर्नुपर्ने रहेछ नि त।
1: 14 15 14 15 14 15 14 15 मलाई पनि कण्ठै भयो दाई।
2: नेपाल टेलिकम, राष्ट्रको संचार।
3: ललितपुरमा नगरपालिका वडा नम्बर 23 थापा खेलको जनहितमा जारी सन्देश। आफ्नो घर, आँगन, कार्यस्थल र विद्यालय वरपर पानी जम्न नदिऊ। गमलाको प्लेट, फुलदानी, पुराना टायर, खाली ड्रम र पानीका ट्याङ्कीहरू नियमित सफा गरौँ र छोपेर राखौँ। करबाट निस्कने फोहोरलाई स्रोतमै वर्गीकरण गरौँ। हरियो र निलो बाल्टिनको प्रयोग गरौँ। सडक, गल्ली, खुला चौर र नदी किनारमा फोहोर फाल्ने कार्य कानुनत दण्डनीय अपराध हो। फोहोर तोकिएको गाडीमा मात्र विसर्जन गरौँ। घर निर्माण गर्दा जमिनको अवस्था हेरी नक्सा पास गरेर मापदण्ड अनुसार बनाऊ। मापदण्ड विपरीत बनेका संरचनाहरूमा क्षतिपूर्ति पाइने छैन। सार्वजनिक जग्गा, सडक र फुटपाथ मिचेर निर्माण सामग्री राख्ने, व्यापार गर्ने वा अनाधिकृत संरचना बनाउने कार्य नगरौँ। असोज महिनासम्म नियम अनुसारको कर बुझाई छुटको लाभ लियौँ। सेफ्टी ट्याङ्कीको फोहोर ढलमा नहालौँ। यदि हालेको पाइएमा कानुन अनुसार जरिवाना हुने जानकारी गरिन्छ। ललितपुर महानगरपालिकामा दर्ता भई नवीकरण हुन बाँकी उद्योग व्यवसायहरूको हकमा चालु आर्थिक वर्ष 2083-84 पौष मसान्तभित्र सम्पूर्ण बक्यौता रकम चुक्ता गरेमा यस वर्षको व्यवसाय कर, बहाल कर र जरिवाना छुट हुनेछ। आर्थिक वर्ष 2074-75 आर्थिक वर्ष 2080-81 सम्मको व्यवसाय करको जरिवाना 100% छुट हुने भएकोले तोकिएको समयमा कर तिरौँ। ललितपुर महानगरपालिका वडा नम्बर 23 थापाखेल ललितपुर।
4: ललितपुर महानगरपालिका वडा नम्बर 24 थापाखेलको जनहितमा जारी सन्देश। आफ्नो घर, आँगन, कार्यस्थल र विद्यालय वरपर पानी जम्न नदिऊ। गमलाको प्लेट, फुलदानी, पुराना टायर, खाली ड्रम र पानीका ट्याङ्कीहरू नियमित सफा गरौँ र छुपेर राखौँ। घरबाट निस्कने फोहोरलाई स्रोतमै वर्गीकरण गरौँ। हरियो र निलो बाल्टिनको प्रयोग गरौँ। सडक, गल्ली, खुला चौर र नदी किनारमा फोहोर फाल्ने कार्य कानुन त दण्डनीय अपराध हो। फोहोर तोकेको गाडीमा मात्र विसर्जन गरौँ। घर निर्माण गर्दा जमिनको अवस्था हेरी नक्सा पास गरेर मापदण्ड अनुसार बनाऊ। मापदण्ड विपरीत बनेका संरचनाहरूमा क्षतिपूर्ति पाइने छैन। सार्वजनिक जग्गा, सडक र फुटपाथ मिचेर निर्माण सामग्री राख्ने, व्यापार गर्ने वा अनाधिकृत संरचना बनाउने कार्य नगरौँ। असोज महिनासम्म नियम अनुसारको कर बुझाई छुटको लाभ लियौँ। सेफ्टी ट्याङ्कीको फोहोर ढलमा नहालौँ। यदि हालेको पाइएमा कानुन अनुसार जरिमाना हुने जानकारी गराइन्छ। ललितपुर महानगरपालिकामा दर्ता भई नवीकरण हुन बाँकी उद्योग व्यवसायको हकमा चालु आर्थिक वर्ष 2083-84 पौष मसान्तसम्म सम्पूर्ण बक्यौता रकम चुक्ता गरेमा यस वर्षको व्यवसाय कर, बहाल कर र जरिमाना छुट हुनेछ। आर्थिक वर्ष 2074-75 आर्थिक वर्ष 2080-81 सम्मको व्यवसाय करको जरिमानामा 100% छुट हुने भएकोले तोकिएको समयमा कर तिरौँ। ललितपुर महानगरपालिका वडा नम्बर 24

हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौ। खेलकुदको विकाससँगै स्वस्थ अनुशासित र एकताबद्ध समाज निर्माण होस्। अध्यक्ष सानु राजा घिमिरे, गोदावरी नगरपालिका, वडा नम्बर 3 को कार्यालय गोदावरी ललितपुर। गाई जात्रा र रक्षाबन्धनको पावन अवसरमा सम्पूर्ण ओडावासी, जिल्लावासी तथा खेलप्रेमी महानुभावहरूमा सुख शान्ति एवं समृद्धिको कामना सहित हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौ। अध्यक्ष अमृत जङ महत, ललितपुर महानगरपालिका, वडा नम्बर 14 को कार्यालय तिखेदेवल, ललितपुर।

गाई जात्रा र रक्षाबन्धनको पावन अवसरमा सम्पूर्ण ओडावासी, जिल्लावासी तथा खेलप्रेमी महानुभावहरूमा सुख, शान्ति एवं समृद्धिको कामना सहित

0: टाइम चेक
1: यति बेला बिहानको 9 बज्यो।
2: यस टाइम चेक को साथमा
3: शिवम सिमेन्ट
4: बाचायो गाह्रो नि पाउनलाई सारो जस्ते गर्छ पुरा शीर्षाधै नै ठाडो नो कम्प्रोमाइज।
3: यसै गरी हामी शिवम सिमेन्टले पनि क्वालिटीको मामलामा नो कम्प्रोमाइज भन्ने हाम्रो बाचा पुरा गर्दै शिर ठाडो पारिरहेका छौँ सदा सर्वदा। शिवम सिमेन्ट क्वालिटीको मामलामा नो कम्प्रोमाइज।

0: काठमाडौँ महानगरपालिका वडा नम्बर 4 को कार्यालय बालुवाटार काठमाडौँको जनहितमा जारी सन्देश। घरमै कुहिने र नकुहिने फोहोर छुट्याएर मात्र गाडीमा पठाऊ। सडक र सार्वजनिक ठाउँमा जथाभावी फोहोर नफालौ।
1: घर वरपर पानी जम्न नदी लामखुट्टेको वासस्थान नष्ट गरौ र डेङ्गुको जोखिमबाट बचौ।
0: जन्म, मृत्यु, विवाह जस्ता व्यक्तिगत घटना दर्ता अनलाइन मार्फत सहजै गरी प्रविधि मैत्री सेवाको लाभ उठाऊ।
1: आफ्नो व्यवसाय तथा बहाल कर समयमै बुझाई ओडाको समग्र विकासमा उत्तरदायी नागरिक बनौ।
0: ग्यास, बिजुलीका तार नियमित जाँच गरौ। आग लागेर डुबान जस्ता विपदबाट बस्न पूर्व सावधानी अपनाऊ।
1: सामाजिक सुरक्षा भत्ता पाउनु भएका सम्पूर्ण लाभग्राहीले तोकिएको समयमै नवीकरण गराई सेवा निरन्तर प्राप्त गरौ।
0: सडक, पेटी वा सार्वजनिक जग्गा अतिक्रमण गरी सामान नराखौ। पैदल यात्रीको अधिकार र सहरको सुन्दरता जोगाऊ।
1: ओडा स्वास्थ्य प्रबन्धन केन्द्रबाट उपलब्ध हुने निशुल्क स्वास्थ्य परीक्षण र औषधिको सेवा समयमै लिऊ।
0: स्वीकृत नक्सा अनुसार मात्र भवन निर्माण गरौ। मापदण्ड विपरीतका संरचना नबनाऊ।
1: हाम्रा ऐतिहासिक पाटी पौवा धारा र मन्दिरको संरक्षण गर्दै स्थानीय कला संस्कृतिको जगेर्ना गरौ।
0: काठमाडौँ महानगरपालिका वडा नम्बर 4 को कार्यालय बालुवाटार काठमाडौँ। काठमाडौँ महानगरपालिका वडा नम्बर 5 को कार्यालय हाडी गाउँ काठमाडौँको जनहितमा जारी सन्देश। घरमै कुहिने र नकुहिने फोहोर छुट्याएर मात्र गाडीमा पठाऊ। सडक र सार्वजनिक ठाउँमा जथाभावी फोहोर नफालौ।
1: घर वरपर पानी जम्न नदी लामखुट्टेको वासस्थान नष्ट गरौ र डेङ्गुको जोखिमबाट बचौ।
0: जन्म, मृत्यु, विवाह जस्ता व्यक्तिगत घटना दर्ता अनलाइन मार्फत सहजै गरी प्रविधि मैत्री सेवाको लाभ उठाऊ।
1: आफ्नो व्यवसाय तथा बहाल कर समयमै बुझाई ओडाको समग्र विकासमा उत्तरदायी नागरिक बनौ।
0: ग्यास, बिजुलीका तार नियमित जाँच गरौ। आग लागेर डुबान जस्ता विपदबाट बस्न पूर्व सावधानी अपनाऊ।
1: सामाजिक सुरक्षा भत्ता पाउनु भएका सम्पूर्ण लाभग्राहीले तोकिएको समयमै नवीकरण गराई सेवा निरन्तर प्राप्त गरौ।
0: सडक, पेटी वा सार्वजनिक जग्गा अतिक्रमण गरी सामान नराखौ। पैदल यात्रीको अधिकार र सहरको सुन्दरता जोगाऊ।
1: ओडा स्वास्थ्य प्रबन्धन केन्द्रबाट उपलब्ध हुने निशुल्क स्वास्थ्य परीक्षण र औषधिको सेवा समयमै लिऊ।
0: स्वीकृत नक्सा अनुसार मात्र भवन निर्माण गरौ। मापदण्ड विपरीतका संरचना नबनाऊ।
1: हाम्रा ऐतिहासिक पाटी पौवा धारा र मन्दिरको संरक्षण गर्दै स्थानीय कला संस्कृतिको जगेर्ना गरौ।
0: काठमाडौँ महानगरपालिका वडा नम्बर 5 को कार्यालय हाडी गाउँ काठमाडौँ। काठमाडौँ महानगरपालिका वडा नम्बर 21 को कार्यालय ज्यावाल काठमाडौँको जनहितमा जारी सन्देश। घरमै कुहिने र नकुहिने फोहोर छुट्याएर मात्र गाडीमा पठाऊ। सडक र सार्वजनिक ठाउँमा जथाभावी फोहोर नफालौ।
1: घर वरपर पानी जम्न नदी लामखुट्टेको वासस्थान नष्ट गरौ र डेङ्गुको जोखिमबाट बचौ।
0: जन्म, मृत्यु, विवाह जस्ता व्यक्तिगत घटना दर्ता अनलाइन मार्फत सहजै गरी प्रविधि मैत्री सेवाको लाभ उठाऊ।
1: आफ्नो व्यवसाय तथा बहाल कर समयमै बुझाई ओडाको समग्र विकासमा उत्तरदायी नागरिक बनौ।
0: ग्यास, बिजुलीका तार नियमित जाँच गरौ। आग लागेर डुबान जस्ता विपदबाट बस्न पूर्व सावधानी अपनाऊ।
1: सामाजिक सुरक्षा भत्ता पाउनु भएका सम्पूर्ण लाभग्राहीले तोकिएको समयमै नवीकरण गराई सेवा निरन्तर प्राप्त गरौ।
0: सडक, पेटी वा सार्वजनिक जग्गा अतिक्रमण गरी सामान नराखौ। पैदल यात्रीको अधिकार र सहरको सुन्दरता जोगाऊ।
1: ओडा स्वास्थ्य प्रबन्धन केन्द्रबाट उपलब्ध हुने निशुल्क स्वास्थ्य परीक्षण र औषधिको सेवा समयमै लिऊ।
0: स्वीकृत नक्सा अनुसार मात्र भवन निर्माण गरौ। मापदण्ड विपरीतका संरचना नबनाऊ।
1: हाम्रा ऐतिहासिक पाटी पौवा धारा र मन्दिरको संरक्षण गर्दै स्थानीय कला संस्कृतिको जगेर्ना गरौ।
0: काठमाडौँ महानगरपालिका वडा नम्बर 21 को कार्यालय ज्यावाल काठमाडौँ। काठमाडौँ महानगरपालिका वडा नम्बर 3 को कार्यालय महाराजगंज काठमाडौँको जनहितमा जारी सन्देश। घरमै कुहिने र नकुहिने फोहोर छुट्याएर मात्र गाडीमा पठाऊ। सडक र सार्वजनिक ठाउँमा जथाभावी फोहोर नफालौ।
1: घर वरपर पानी जम्न नदी लामखुट्टेको वासस्थान नष्ट गरौं र डेङ्गुको जोखिमबाट बचौ।
0: जन्म, मृत्यु, विवाह जस्ता व्यक्तिगत घटना दर्ता अनलाइन मार्फत सहजै गरी प्रविधि मैत्री सेवाको लाभ उठाऊ।
1: आफ्नो व्यवसाय तथा बहाल कर समयमै बुझाई ओडाको समग्र विकासमा उत्तरदायी नागरिक बनौ।
0: ग्यास, बिजुलीका तार नियमित जाँच गरौ। आग लागेर डुबान जस्ता विपदबाट बस्न पूर्व सावधानी अपनाऊ।
1: सामाजिक सुरक्षा भत्ता पाउनु भएका सम्पूर्ण लाभग्राहीले तोकिएको समयमै नवीकरण गराई सेवा निरन्तर प्राप्त गरौ।
0: सडक, पेटी वा सार्वजनिक जग्गा अतिक्रमण गरी सामान नराखौ। पैदल यात्रीको अधिकार र सहरको सुन्दरता जोगाऊ।
1: ओडा स्वास्थ्य प्रबन्धन केन्द्रबाट उपलब्ध हुने निशुल्क स्वास्थ्य परीक्षण र औषधिको सेवा समयमै लिऊ।
0: स्वीकृत नक्सा अनुसार मात्र भवन निर्माण गरौं। मापदण्ड विपरीतका संरचना नबनाऊ।
1: हाम्रा ऐतिहासिक पाटी पौवा, धारा र मन्दिरको संरक्षण गर्दै स्थानीय कला संस्कृतिको जगेर्ना गरौं।
0: काठमाडौँ महानगरपालिका वडा नम्बर 3 को कार्यालय महाराजगंज काठमाडौँ।

0: वासस्थान नष्ट गरौँ र डेङ्गुको जोखिमबाट बचौँ।
1: जन्म, मृत्यु, विवाह जस्ता व्यक्तिगत घटना दर्ता अनलाइन मार्फत सहजै गरी प्रविधि मैत्री सेवाको लाभ उठाउँ।
0: आफ्नो व्यवसाय तथा बहाल कर समयमै बुझाइ ओडाको समग्र विकासमा उत्तरदायी नागरिक बनौँ।
1: ग्यास, बिजुलीका तार नियमित जाँच गरौँ। आग लागेर डुबान जस्ता विपदबाट बस्न पूर्व सावधानी अपनाऊ।
0: सामाजिक सुरक्षा भत्ता पाउनुभएका सम्पूर्ण लाभग्राहीले तोकिएको समयमै नवीकरण गराई सेवा निरन्तर प्राप्त गरौँ।
1: सडक, पेटी वा सार्वजनिक जग्गा अतिक्रमण गरी सामान नराखौँ। पैदल यात्रीको अधिकार र सहरको सुन्दरता जोगाऊ।
0: ओडा स्वास्थ्य प्रबन्धन केन्द्रबाट उपलब्ध हुने निशुल्क स्वास्थ्य परीक्षण र औषधिको सेवा समयमै लिऊ।
1: स्वीकृत नक्सा अनुसार मात्र भवन निर्माण गरौँ। मापदण्ड विपरीतका संरचना नबनाऊ।
0: हाम्रा ऐतिहासिक पाटी पौवा, धारा र मन्दिरको संरक्षण गर्दै स्थानीय कला संस्कृतिको जगेर्ना गरौँ।
1: तारकेश्वर नगरपालिका वडा नम्बर 9 को कार्यालय मनमैजु काठमाडौँ।
2: नेपाल टेलिकमको 4G

0: नेपाल टेलिकम राष्ट्रको संचार
1: पारस्परिक साथ सहयोग र दृढ विश्वासको तीन दशक भन्दा लामो हाम्रो सहयात्रा तपाईँका हरेक सपना साकार पार्न तत्पर हाम्रो दरिलो साथ बृहत सञ्जाल र सेवाको विविधताले पल पलमा तपाईँको विश्वास जित्दै तपाईँको सफलताको अभिन्न अङ्ग बन्दै हामी एभरेस्ट ब्याङ्क दिगो दरिलो र विश्वासिलो
2: थोरै बचत धेरै कायदा बिमाका छन् फाइदै फाइदा बिमाको क्षेत्रमा विश्वसनीय नाम रहेको नेपालको पहिलो र सरकारी स्वामित्वको एकमात्र जीवन बिमा कम्पनीमा जीवन बिमा गरी निश्चिन्त बनौ न्यून बिमा शुल्कमा अधिक बोनस दर रहेको राष्ट्रिय जीवन बिमा कम्पनी लिमिटेड साबिकको राष्ट्रिय बिमा संस्थान
3: यसै गरी हामी शिवम सिमेन्टले पनि क्वालिटीको मामलामा नो कम्प्रोमाइज भन्ने हाम्रो बाचा पूरा गर्दै शिर ठाडो पारिरहेका छौँ सदा सर्वदा शिवम सिमेन्ट क्वालिटीको मामलामा नो कम्प्रोमाइज

0: Via TV, Via Secure, Ultra Boost, and 24-hour service assurance ka saath aba tapaiko Vianet bhayeko cha all good sampanna internet. Ra yesai khushi ma Vianet le pradan gardaicha free multi TV, 60 Mbps package ko saath ma 3 wata ra 40 Mbps package ko saath ma 2 wata Via TV. Vianet all good sampanna internet. Samparka number 01-597-0444 ra 98-010-46410.
1: टाइम चेक
2: यति बेला बिहानको 10 बज्यो.
3: यस टाइम चेकको साथमा
0: शिवम सिमेन्ट
4: बाचायो गाह्रो नि पाउनलाई सारो जस्ते गर्छ पुरा शीर्षाधै नै ठाडो
0: यसै गरी हामी शिवम सिमेन्टले पनि क्वालिटीको मामलामा नो कम्प्रोमाइज भन्ने हाम्रो बाचा पुरा गर्दै शिर ठाडो पारिरहेका छौँ सदा सर्वदा. शिवम सिमेन्ट क्वालिटीको मामलामा नो कम्प्रोमाइज.

0: नेपाल आयल निगमको अनुरोध ग्यास सिलिन्डर सधैँ ठाडो अवस्थामा राख्नुहोस् र घाम तथा तातो स्थानबाट टाढा राख्नुहोस्। ग्यास चुलो प्रयोग गरेपछि रेगुलेटर बन्द गर्न नबिर्सिनुहोस्। यदि ग्यासको गन्ध आएमा तुरुन्तै चुलो नबाल्नुहोस्। बिजुलीका स्विचहरू नछुनुहोस् र झ्याल ढोका खोली हावा आवत जावत गराउनुहोस्। ग्यास पाइप रेगुलेटर र चुलो नियमित रूपमा जाँच गर्नुहोस्। अनाधिकृत वा बिग्रिएको उपकरण प्रयोग नगर्नुहोस्। सावधानी अपनाऊ, दुर्घटनाबाट बचौ। साथै इन्धनको प्रयोग आवश्यकता अनुसार मात्रै गर्नुहोस् र अनावश्यक रूपमा भण्डारण नगर्नुहोस्। बजारको अवस्था तथा अन्तर्राष्ट्रिय पेट्रोलियम पदार्थको मूल्यमा आएको परिवर्तनका कारण पेट्रोलियम पदार्थको आपूर्ति तथा मूल्यमा समय समयमा समायोजन हुन सक्ने जानकारी गराइन्छ। नेपाल आयल निगम लिमिटेड, बबरमहल, काठमाडौँ।
1: NBL सर्वसुलभ आवास कर्जा बब्बाल फेस्टिवल अफर
2: अब बन्छ सबैको सपनाको घर, किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर।
1: परिवर्तनीय ब्याज दरमा 4.95% वा स्थिर ब्याज दरमा 5.99%।
2: विशेषताहरू रु 2 करोड सम्मको कर्जा सुविधा।
1: घर तथा अपार्टमेन्ट खरिद, घर निर्माण तथा मरमत सम्हार गर्न
2: 25 वर्ष सम्मको लचिलो कर्जा अवधि,
1: न्यून सेवा शुल्क, न्यून ब्याज दर,
2: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह। थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्।
1: शर्तहरू लागू हुनेछन्।
3: समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।

ललितपुर महानगरपालिकाको जनहितमा जारी सन्देश। आफ्नो घर आँगन कार्यस्थल र विद्यालय वरपर पानी जम्न नदिऊ। गमलाको प्लेट, फुलदानी, पुराना टायर, खाली ड्रम र पानीका ट्याङ्कीहरू नियमित रूपमा सफा गरौँ र छोपेर राखौँ। लामखुट्टेको टोकाइबाट बस्न पुरै शरीर ढाक्ने लुगा लगाऊ र सुत्दा सधैँ झुलको प्रयोग गरौँ। घरबाट निस्कने फोहोरलाई स्रोतमै वर्गीकरण गरौँ। हरियो र निलो बाल्टिनको प्रयोग गरौँ। सडक, गल्ली, खुल्ला चौर र नदी किनारमा फोहोर फाल्ने कार्य कानुनत दण्डनीय अपराध हो। फोहोर तोकिएको गाडीमा मात्र विसर्जन गरौँ। प्लास्टिक मुक्त ललितपुर बनाउने अभियानमा सहयोग गरौँ। बजार जाँदा सधैँ कपडा वा जुटको झोला बोक्ने बानी बसालौ। हाम्रा ऐतिहासिक ढुङ्गे धारा, पोखरी, पाटी पौवा र बिहारहरू नगरका गहना हुन्। यिनको वरपर फोहोर नगरौं र संरक्षणमा सहभागी बनौं। कोर सिटी भित्री सहर क्षेत्रहरूमा घर निर्माण वा पुनर्निर्माण गर्दा महानगरको मापदण्ड अनुसार परम्परागत र सांस्कृतिक शैली नेवारी वास्तुकला झल्कने गरी मात्र निर्माण गरौं। समयमै सम्पत्ति कर, बहाल कर र व्यवसाय कर बुझाई जिम्मेवार नगरवासीको परिचय दिऊ। समयमै कर बुझाउँदा पाइने छुटको लाभ लिऊ। महानगरपालिकाका सेवाहरू जस्तै राजस्व भुक्तानी, सिफारिस आदि डिजिटल र अनलाइन माध्यमबाटै लिन सकिने भएकाले प्रविधिको प्रयोग गरी समय र श्रमको बचत गरौँ। सार्वजनिक जग्गा, सडक र फुटपाथ मिचेर निर्माण सामग्री राख्ने, व्यापार गर्ने वा अनाधिकृत संरचना बनाउने कार्य नगरौँ। पैदल यात्रीको अधिकारको सम्मान गरौँ। फुटपाथ सधैँ खुल्ला राखौँ। ललितपुर महानगरपालिका नगर कार्यपालिकाको कार्यालय, फुलचोक, ललितपुर।

0: यो नसा च्यापिएको र हड्डी खिएको दुखाइले त हिँडुल गर्नै गाह्रो भइसक्यो। ग्यास्ट्रिक र बाथले पनि उस्तै हैरान पार्यो।
1: अझै दुखाइ सहेर बस्ने त ललितपुरको टुटे पानीमा रहेको लन्जेभिटी हेल्थ होम जानुस् न।
0: हो र, त्यहाँ के को उपचार हुन्छ र?
1: त्यहाँ हड्डी खिएको, नसा च्यापिएको, बाथ, युरिकेसिड, ग्यास्ट्रिक, अल्सर, कोलाइटिस, फाइस, फिस्टुला र फिसरको सफल उपचार हुन्छ। साथै पिनास, एलर्जी, माइग्रेन, डिप्रेसन र एन्जाइटी जस्ता समस्याको पनि प्रभावकारी उपचार गरिन्छ।
2: हाम्रा विशेष सेवाहरू अकुपंक्चर, फिजियोथेरापी, पञ्चकर्म, कपिट थेरापी, शिरोधारा, स्टिम बाथ तथा होल बडी मसाज। स्वस्थ, निरोगी र दीर्घ जीवनका लागि आजै सम्पर्क गर्नुहोस् लन्जेभिटी हेल्थ होम, स्वस्थ जीवनको भरोसा। सम्पर्क टुटे पानी, ललितपुर 15 रिङ रोड नजिकै। फोन नम्बर 01 45 68 817, 98 41 66 32 76।

0: नागार्जुन नगरपालिकाको जनहितमा जारी सन्देश।
1: आफ्नो घर आँगन कार्यस्थल र विद्यालय वरपर पानी जम्न नदिऊ।
0: गमलाको प्लेट, फुलदानी, पुराना टायर, खाली ड्रम र पानीका ट्याङ्कीहरू नियमित सफा गरौँ र छोपेर राखौँ।
1: लामखुट्टेको टोकाइबाट बस्न पुरै शरीर ढाक्ने लुगा लगाऊ र सुत्दा सधैँ झुलको प्रयोग गरौँ।
0: घरबाट निस्किने फोहोरलाई घरमै वर्गीकरण गरौँ। हरियो र निलो बाल्टिनको प्रयोग गरौँ।
1: सडक, गल्ली, खुला चौर र नदी किनारमा फोहोर फाल्ने कार्य कानून त दण्डनीय अपराध हो। फोहोर तोकिएको गाडीमा मात्र विसर्जन गरौँ।
0: प्लास्टिक मुक्त ललितपुर बनाउने अभियानमा सहयोग गरौँ। बजार जाँदा सधैँ कपडा वा जुटको झोला बोक्ने बानी बसालौँ।
1: हाम्रा ऐतिहासिक ढुङ्गे धारा, पोखरी, पाटीपौवा र बिहारहरू नगरका गहना हुन्। यिनको वरपर फोहोर नगरौँ र संरक्षणमा सहभागी बनौँ।

0: गरौँ।
1: सार्वजनिक जग्गा, सडक र फुटपाथ मिचेर निर्माण सामग्री राख्ने, व्यापार गर्ने वा अनाधिकृत संरचना बनाउने कार्य नगरौँ।
0: पैदल यात्रीको अधिकार सम्मान गरौँ। फुटपाथ सधैँ खुल्ला राखौँ।
1: नागार्जुन नगरपालिका, नगर कार्यपालिकाको कार्यालय, हरि सिद्धि सीता पाइला, काठमाडौँ।
2: बजारमा नयाँ कि
3: छैन, नेपाल टेलिकमका विभिन्न सेवाका अफरहरू सस्तो, साह्रै सस्तोमा खरिद गर्न परेमा *1415 ह्यास डायल गर्नु पर्ने रहेछ, त्यही भएर कण्ठ पारिराख्या
2: हो र दाई।
3: त्यति मात्र हो र भाइ, नेपाल टेलिकमले विभिन्न समयमा ल्याउने विभिन्न अफरको बारेमा थाहा पाउन पनि *1415 ह्यास डायल गर्नु पर्ने रहेछ नि त।
2: *1415 मलाई पनि कण्ठै भयो दाई।
4: नेपाल टेलिकम, राष्ट्रको संचार।
5: ललितपुरमा नगरपालिका वडा नम्बर 23 थापा खेलको जनहितमा जारी सन्देश। आफ्नो घर, आँगन, कार्यस्थल र विद्यालय वरपर पानी जम्न नदिऊ। गमलाको प्लेट, फुलदानी, पुराना टायर, खाली ड्रम र पानीका ट्याङ्कीहरू नियमित सफा गरौँ र छोपेर राखौँ। करबाट निस्कने फोहोरलाई स्रोतमय वर्गीकरण गरौँ। हरियो र निलो बाल्टिनको प्रयोग गरौँ। सडक, गल्ली, खुला चौर र नदी किनारमा फोहोर फाल्ने कार्य कानुनत दण्डनीय अपराध हो। फोहोर तोकिएको गाडीमा मात्र विसर्जन गरौँ। घर निर्माण गर्दा जमिनको अवस्था हेरी नक्सा पास गरेर मापदण्ड अनुसार बनाऊ। मापदण्ड विपरीत बनेका संरचनाहरूमा क्षतिपूर्ति पाइने छैन। सार्वजनिक जग्गा, सडक र फुटपाथ मिचेर निर्माण सामग्री राख्ने, व्यापार गर्ने वा अनाधिकृत संरचना बनाउने कार्य नगरौँ। असोज महिनासम्म नियम अनुसारको कर बुझाई छुटको लाभ लियौँ। सेफ्टी ट्याङ्कीको फोहोर ढलमा नहालौँ। यदि हालेको पाइएमा कानुन अनुसार जरिवाना हुने जानकारी गरिन्छ। ललितपुर महानगरपालिकामा दर्ता भई नवीकरण हुन बाँकी उद्योग व्यवसायहरूको हकमा चालु आर्थिक वर्ष 2083-84 को पौष मसान्त भित्र सम्पूर्ण बक्यौता रकम चुक्ता गरेमा यस वर्षको व्यवसाय कर, बहाल कर र जरिवाना छुट हुनेछ। आर्थिक वर्ष 2074-75 देखि आर्थिक वर्ष 2080-81 सम्मको व्यवसाय करको जरिवाना 100% छुट हुने भएकोले तोकिएको समयमा कर तिरौँ। ललितपुर महानगरपालिका वडा नम्बर 23 थापा खेल, ललितपुर।
6: पारस्परिक साथ, सहयोग र दृढ विश्वासको 3 दशक भन्दा लामो हाम्रो सहयात्रा। तपाईका हरेक सपना साकार पार्न तत्पर हाम्रो दरिलो साथ। बृहत सञ्जाल र सेवाको विविधताले पल पलमा तपाईको विश्वास जित्दै, तपाईको सफलताको अभिन्न अङ्ग बन्दै, हामी एभरेस्ट ब्याङ्क, दिगो दरिलो र विश्वासिलो।
7: यति बेला बिहानको 11 बज्यो।
8: यस टाइम चेकको साथमा
9: शिवम सिमेन्ट।
10: बाचायो गाह्रो नि पाउनलाई सारो, जस्ते गर्छ पुरा शीर्षधै नै ठाडो नो गाउँको।
9: यसै गरी हामी शिवम सिमेन्टले पनि क्वालिटीको मामलामा नो कम्प्रोमाइज भन्ने हाम्रो बाचा पुरा गर्दै शिर ठाडो पारिरहेका छौँ सदा सर्वदा। शिवम सिमेन्ट, क्वालिटीको मामलामा नो कम्प्रोमाइज।
11: आज मन यसै चञ्चल भएको छ। ए निर्मला, के जादु चलायौ है?

नेपाली मौलिक लोक संगीतको जगनार्थ दर्जनौ गीतमा काम गरिसकेका लोकप्रिय गायक तथा सर्जक सबिनराज सेन्चुरीको पछिल्लो लोकदोहोरी गीत निर्मला निर्मला तामाङको संगीत संयोजनमा सबिनराज सेन्चुरीको लय अनि सबिनराज सेन्चुरी र राज बराइलीको शब्द सृजना भित्र सबिनराज सेन्चुरी, राज बराइली, शारदा रसाइली अनि अभिराज सेन्चुरीको सुमधुर स्वर साथै

हमेश श्रेष्ठको निर्देशन एवं निरुता लामाको कोरियोग्राफीमा निरुता लामा, अन्जिता बस्नेत, मनिष रामदाम, अभिराज सेन्चुरी, अर्जुन हुमागाई, तीर्थ सेन्चुरी र बिन्दास कार्की माधवको अभिनय, सबिनराज सेन्चुरीको पछिल्लो लोकदोहोरी गीत निर्मला।

करिब 7 वर्ष अगाडि उनले ल्याइन् माइत छँदाको कथामा तीज गीत माइती। पुनः अहिले नेपाली नारीहरूको महान चाड हरितालिका तीज 2083 लक्षित। तीज गीतमा हुनुपर्ने सामाजिक यथार्थ परक स्वाद, उषा केसी पोखरेलको प्रस्तुति घर घर। दीपक विकको संगीत संयोजनमा मंगल विकको लय अनि मंगल विक र उषा केसी पोखरेलको शब्द सृजना भित्र उषा केसी पोखरेलको सुमधुर स्वर, साथै मंगल विकको निर्देशनमा अञ्जली तामाङ, नेत्रजी पन्त, शकुन्तला देवकोटा पाण्डे, देविका पन्त, प्रिय प्रसाद पन्त, तारा बन्जारा अनि प्रमिला पाण्डेको आकर्षक म्युजिक भिडियो अभिनयमा उषा केसी पोखरेलको तीज विशेष लोक साङ्गीतिक प्रस्तुति घर।

0: उषा पोखरेल युट्युब च्यानल मार्फत अब डिजिटल बजारमा यस्तै अन्य गीत संगीतको स्वाद लिनका लागि यस च्यानललाई सब्स्क्राइब गर्न नभुल्नु होला।
1: ओइ धोका फोल भने सुन्नुस्,
2: एउटा हातमा बोतल हुन्छ अर्को हातमा जुत्ता, दुई चार गिलास लाएपछि हुन्न भुइँमै खुट्टा।
0: सामाजिक यथार्थतालाई चित्रण गर्दै नेपाली नारीहरूको महान चाड हरितालिका तीज 2083 को शुभकामना सहित लोकप्रिय गायक तथा सर्जक समीर आचार्यको तीज विशेष लोक सांगीतिक कोसेली लौन झाँक्री बा। विश्वास नेपालको संगीत संयोजन एवं लय सृजना र प्रेम जैरु अनि समीर आचार्यको शब्द सृजना भित्र समीर आचार्य इक्सल सञ्जाल अनि विश्वास नेपालको सुमधुर स्वर साथै शेर साउथको निर्देशनमा रवि कार्की इक्सल सञ्जाल अनि शेर साउथको आकर्षक म्युजिक भिडियो अभिनय लोकप्रिय गायक तथा सर्जक समीर आचार्यको तीज विशेष लोक सांगीतिक कोसेली लौन झाँक्री।

आचार्य डिजिटल म्युजिक युट्युब च्यानल मार्फत अब डिजिटल बजारमा यस्तै अन्य गीत संगीतको स्वाद लिनका लागि यस च्यानललाई सब्स्क्राइब गर्न नभुल्नुहोला। यसपालिको तिजमा त आफ्नै हुनेवाला सँगै नाच्न जाने हो।

सम्पूर्ण हिन्दू नारीहरूको वर्षभरिको थकाई भुलाउन लिएर आए लेखनाथ आचार्यले नेपाली नारीहरूको महान चाड हरितालिका तीज 2083 को शुभकामना सहित तीज विशेष लोक सांगीतिक प्रस्तुति नाच।

विश्वास नेपालको संगीत संयोजनमा लेखनाथ आचार्यको मौलिक लय तथा शब्द सृजना भित्र लेखनाथ आचार्य र सम्झना लामिछाने मगरको सुमधुर स्वर साथै स्मृति तिमल सिन्हा गुरुआमाको निर्देशनमा निर्मल छेत्री अनि कविता न्यौपानेको जोसिलो नृत्य सहितको अभिनयमा लेखनाथ आचार्यको तीज विशेष लोक सांगीतिक प्रस्तुति नाच

लेखनाथ आचार्य युट्युब च्यानल मार्फत अब डिजिटल बजारमा यस्तै अन्य गीत सङ्गीतको स्वाद लिनका लागि यस च्यानललाई सब्स्क्राइब गर्न नभुल्नुहोला।

पूर्वमेचीदेखि पश्चिम महाकालीसम्म अनि हिमालदेखि तराईसम्मका लोकगीत लोक संस्कृति र यिनै भूभागमा रहनुहुने कलाकारहरू राष्ट्रका अमूल्य सम्पत्ति हुन्। नमस्कार, कार्यक्रम लोकचौतारीको पर्खाइमा रहनुहुने सबै सबै आदरणीय मनमुटुहरूलाई म कार्यक्रम प्रस्तुता राजु बोहरा आज पनि हार्दिक स्वागत गर्दछु। यति बेला देशभर छरिएर रहेका विभिन्न रेडियो स्टेसनको तरङ्गबाट मित्रहरू यहाँहरूमाझ प्रस्तुत हुनका लागि म जुटेको छु। टेक्निकल पाटोमा रेशमा नेपाली बहिनी, केशव लामा, ज्ञानु गौतम, राजकुमार चौधरीजी, गौरव दाहाल भाइ, सरिता तामाङ बहिनी, दियापुरी बहिनी, किरण सौगातपुन, प्रगति गिरी, क्षितिजी, अनन्त ढकाल, रमेश धामीजी, आरजी प्रम, व्यवसाय साई, राधिका साई, खिमा बोहरा, सुनिल मण्डल, गणेश ओली, संगीता राईजी, हिक्मत नेपाली अनि कमल दितालजी हाम्रो साथमा हुनुहुन्छ। यहाँहरूले पनि यति बेला प्रत्यक्ष रूपमा हामीलाई सुनेर साथ दिइरहनु भएको छ। कृपया प्रस्तुतिको समयावधिभरसम्म हामीलाई सुनेर साथ दिनुहोला है। धेरै गीत सङ्गीतहरू म बजाउने छु आज पनि यहाँहरूको मनोरञ्जनका निमित्त। आज संसारवारको दिन हो। हरेक संसारवारको दिनमा तपाईँ घरमा बस्नुहुन्छ, नुहाई धुवाई चलिरहेका होलान्, आफन्तजनसँग मिठा मिठा कुराहरू भइरहेका होलान्, अझ कतिपय मित्रहरू त आफ्नो घर छोडेर कतै घुमफिरमा पनि जानुभएको होला। फुर्सदिलो दिनको सदुपयोग यसरी नै भइरहेको छ र साथमा मोबाइलको माध्यमबाट होस् अथवा सानो रेडियोको माध्यमबाट, रेडियो मिरमिरे 90.4 मेगाहर्जको प्रस्तुति कार्यक्रम लोकचौतारी पनि हामीले सुनिरहनु भएको छ भनेदेखि आजको प्रस्तुतिमा पनि हामी विभिन्न लोक तथा दोहोरी गीतहरूद्वारा यहाँलाई साङ्गीतिक आनन्द प्रदान गर्नेछौँ। यहाँहरूको साथको अपरिहार्यता हामीलाई रहन्छ, सुनेर साथ दिनुहोला भन्दै अब प्रस्तुति लोकचौतारीको संसारबारको दिनमा हामीले विभिन्न लोक तथा दोहोरी गीतहरू मात्रै बजाइरहेका छौँ। पहिला पहिला यहाँहरूका सन्देशहरू वाचन गर्ने गर्दथे, पछिल्लो समयमा सन्देशहरू अलिक कम प्राप्त हुने गरेको कारणले गर्दा मैले विभिन्न लोक तथा दोहोरी गीतहरू नै प्रस्तुत गरेर यहाँहरूलाई साङ्गीतिक आनन्द प्रदान गर्ने क्रमलाई अगाडि बढाइरहेको छु र आज पनि मैले विभिन्न लोक तथा दोहोरी गीतहरू नै बजाएर यहाँहरूलाई साङ्गीतिक आनन्द प्रदान गर्नेछु। सुनेर साथ दिनुहोला। यो भनिरहँदाखेरि नेपाली नारीहरूको महान चाड हरितालिका तिज नजिक आइसकेको छ र नेपाली नारीहरूको महान चाड हरितालिका तिज लक्षित नै म विभिन्न गीत सङ्गीतहरूद्वारा आजको यो श्रृङ्खलामा साङ्गीतिक आनन्द प्रदान गर्नेछु। सुनेर साथ दिनुहोला र आफ्नो पनको महसुस गर्नुहोला भन्दै अब म प्रस्तुतलाई सङ्गीतमै बनाउँछु र लिएँ कार्यक्रमको प्रथम साङ्गीतिक कोशेली स्वरूप लेखनाथ आचार्यको तिज गीत नाच पुतली। नेपाली नारीहरूको महान चाड हरितालिका तिज 2083 लक्षित गर्दै यो गीत सार्वजनिक भएको छ। सुर लेखनाथ आचार्य र सम्झना लामिछाने मगरको, लय शब्द लेखनाथ आचार्यको नै रहेको छ। सुनौ आजको लागि कार्यक्रमको प्रथम साङ्गीतिक कोशेली स्वरूप यो भाकालाई।

हामीले कार्यक्रमको प्रथम सङ्गीत कौशली स्वरूप यस भाकालाई यहाँहरूमा आज प्रस्तुत गरिसकेका छौँ र अन्य भाकाहरू पनि म प्रस्तुत गर्नेछु। यति बेला मन्त्री कौशल र सीता लामिछाने विकको दिदी बहिनी हो बोलको भाका म प्रस्तुत गर्छु। साथमा सीता रणपालको पनि प्रस्तुतिमा नाम छ। सुर सीता लामिछाने विक अनि सीता रणपालको, लय शब्द मन्त्री कौशलको रहेको छ। अहिलेलाई कार्यक्रम लोकचौतारीमा यो भाका पनि म मिश्रण गरिहाल्छु।

अन्य यस्तै मौलिक सृजनाहरू यहाँहरूमा प्रस्तुत गर्ने क्रममा खर्चका हिसाबले पनि अत्याधिक मात्रामा गरिएको अलि फिल्मी शैलीमा सार्वजनिक गरिएको निकै कर्णप्रिय सामाजिक यथार्थपरक तीज गीत रमेश विक्रम रत्नको नाचिदेऊ गौँथली यो भाका अब म प्रस्तुत गर्दैछु। शान्ति श्री परियार र रमेश विक्रम रत्नको स्वर छ यो भाकामा। लय रमेश विक्रम रत्नको, शब्द रमेश विक्रम रत्न, दीपक साई र प्रेम बस्नेतको रहेको छ। अहिलेलाई ढिला नगरिकन हामी प्रस्तुति लोक चौतारीभित्र यो भाका पनि प्रस्तुत गरिहाल्छौँ।

कार्यक्रम लोक चौतारीमा अब हामी सुनाउँछौँ तीज गीत मनको घाउ चराउँछ। सीता स्मृति राईको स्वर छ यो भाकामा। लय शब्द सीता स्मृति राईको नै मौलिक तीज गीतको फेरि फेरिमा यो गीत पनि एउटा छुट्टै स्थान जमाउने सम्भावनाका रूपमा सार्वजनिक भएको छ। प्रस्तुतिभित्र अब हामी यही भाका प्रस्तुत गर्दै यहाँहरूको ध्यान केन्द्रित गर्छौँ कार्यक्रमको मध्यान्तरमा। कार्यक्रमको मध्यान्तर पश्चात म पुनः आउनेछु। यहाँहरूले हामीलाई सुनेर साथ दिइरहनुहोला।

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान काठमाडौँ जिल्ला कार्य समितिका अध्यक्ष रामचन्द्र घिमिरेकी अर्धाङ्गिनी राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान बागमती प्रदेश कार्य समितिकी महिला उपाध्यक्ष चन्द्रकला घिमिरे र उनै दम्पतिकी सुपुत्री प्रीति घिमिरेको प्रस्तुति नेपाली नारीहरूको महान चाड हरितालिका तीज 2083 शुभकामना सहित तीज विशेष साङ्गीतिक प्रस्तुति तीजैको बेलामा।

0: विश्वम आचार्यको संगीत संयोजनमा शंकर थापा स्माइलको लय अनि डीपी खनालको शब्द सृजना भित्र चन्द्रकला घिमिरे र प्रीति घिमिरेको मधुर स्वर साथै शान थापाको निर्देशन सँगै रोशन विश्वकर्माको कोरियोग्राफीमा रामचन्द्र घिमिरे चन्द्रकला घिमिरे अनि प्रीति घिमिरे लगायत कलाकारहरूको आकर्षक म्युजिक भिडियो अभिनयमा चन्द्रकला घिमिरे र प्रीति घिमिरेको संयुक्त प्रस्तुति तीज विशेष लोक सांगीतिक कोशेली तीजैको बेलामा प्रीति घिमिरे युट्युब च्यानल मार्फत अब डिजिटल बजारमा यस्तै अन्य गीत संगीतको स्वाद लिनका लागि यस च्यानललाई सब्स्क्राइब गर्न नभुल्नुहोला।
1: आखिर मरेर लानु के नै छ र, आऊ है नाचौँ वर्षभरिको दुःख भुल्न।

नेपाली नारीहरूको महान चाड हरितालिका तीज 2083 को शुभकामना सहित संगम विश्वकर्माको संगीत संयोजनमा लोकप्रिय गायक तथा सर्जक प्रदीप बराइलीको लय अनि अमरदीप विशीको शब्द सृजना भित्र प्रदीप बराइली, सागर विशी, सुरेश सुन्दास, एसके इन्द्र केसी, रामु विशी, कविता परियार, बसन्ती मगर, करिश्मा विशी र दिलु विशीको सुमधुर स्वर तीज विशेष लोक सांगीतिक प्रस्तुति रन्काइदेऊ मादलु रिनिनी। सुभाष नेपालीको निर्देशन तथा शारदा रोकाया अनि अमृत लोपचनको कोरियोग्राफीमा तीज विशेष लोक साङ्गीतिक कोसेली रन्काइदेऊ मादलु।

प्रदीप बराइली युट्युब च्यानल मार्फत अब डिजिटल बजारमा। यस्तै अन्य गीत संगीतको स्वाद लिनका लागि यस च्यानललाई सब्स्क्राइब गर्न नभुल्नुहोला। आफ्नै गाउँठाउँमा पुगेर यसपालिको तीज मनाउने त रहरमा नै सीमित हुने भयो। जे होस्, परदेशमै भए पनि यसपालिको तीजमा खुबै रमाइलो गरिन्छ।

आफ्नै कला र संस्कृतिको जगेनाथ परदेशमा रहनुहुने कलाकारहरूको प्रतिभालाई उजागर गर्ने उद्देश्यका साथ चेन रेकर्ड्स प्रस्तुत गर्दछ नेपाली नारीहरूको महान चाड हरितालिका तीज 2083 लक्षित साङ्गीतिक प्रस्तुति सिरैमा सिरफुल। पवन परियारको संगीत संयोजनमा सूर्यकुमार बोहराको लय अनि सूर्यकुमार बोहरा र सीता स्मृति राईको शब्द सृजना भित्र प्रतिभावान गायक तथा सर्जक सूर्यकुमार बोहरा र दीपिका बैम्बु मगरको सुमधुर स्वर साथै पंकज शङ्करको निर्देशनमा निरा तामाङ पूजन कोइराला लगायत कलाकारहरूको आकर्षक म्युजिक भिडियो अभिनयमा चेन रेकर्ड्सको प्रस्तुति तीज विशेष लोक साङ्गीतिक प्रस्तुति सिरैमा सिरफुल। चेन रेकर्ड्स युट्युब च्यानल मार्फत अब डिजिटल बजारमा यस्तै अन्य गीत संगीतको स्वाद लिनका लागि यस च्यानललाई सब्स्क्राइब गर्न नभुल्नुहोला।

0: छु भुतुकै हो कान्छु तिम्रै कुराले।
1: नमस्कार, म नन्दा बस्याल, झैकुटी झैकी काइली। तपाईँहरू अहिले सुन्दै हुनुहुन्छ रेडियो मिरमिरे 89.4 MHz कार्यक्रम लोक चौतारी।
2: स्वागत छ मित्रहरू, यहाँले यति बेला आवाज विनरको आवाज अनि सत्य तथ्य विचारको आवाज रेडियो मिरमिरे 89.4 MHz प्रस्तुति कार्यक्रम लोक चौतारी सुनिरहनु भएको छ। र प्रस्तुतिमा म कार्यक्रम प्रस्तुत राजु बोहरा रहेँ भने टेक्निकल पाटोमा फरक फरक सञ्चार क्रियाबाट फरक फरक साथीहरू हुनुहुन्छ। हामी सबै मिलेर यहाँहरूलाई विभिन्न गीत सङ्गीतहरूद्वारा साङ्गीतिक आनन्द प्रदान गरिरहेका छौँ। र सोही क्रमलाई म जोड्छु। यति बेला मैले लिएँ मै खाँदै बोलको भाका, देवी घरती मगरको एकल स्वर छ, लय शब्द प्रकाश पराजुलीको, यो पनि टिपिकल सामाजिक यथार्थ भाका प्रस्तुति लोक चौतारीभित्र। यो भाका सुनाउँदै अब हामी प्रस्तुतिलाई निरन्तरता दिन्छौँ, तत्पश्चात अन्य भाकाहरू पनि क्रमशः राखौँला। यहाँले सुनेर साथ हामीलाई दिइरहनुहोला।

यस्तै थप गीत सङ्गीतहरू म लिन्छु नि, मैले भनिसकेको छु आज तिज भाका मात्रै बजाउँछु भनेर। नेपाली नारीहरूको महान चाड हरितालिका तिजलाई लक्षित गर्दै अलिकति भड्किलो किसिमका तिज गीतहरू पनि सार्वजनिक भएका छन्। ती तिज गीतहरूलाई भने हामी प्रासङ्गिकतामा राख्दैनौँ। मौलिक गीत सङ्गीतको फेरी फेरीमा रहेका र रमाइलोपनलाई पनि केही प्रासङ्गिकतामा राखिएका गीत सङ्गीतहरू नै म राख्नेछु। यति बेला मैले लिएँ तिज गीत पिर नल्याऊ आमाले, यो गीत सुनाउँदैछु सूर्य खड्का र देवी घरतीको स्वर सेवा भाकामा, लय शब्द सूर्य खड्काको।

अर्को पनि गीत सुनिहालौँ, तिज गीत रन्काइदेऊ मादलु रिनिनी। यो गीत पनि हामीले बारम्बार रेडियो मिरमिरे 99.4 MHz गाजको तरङ्ग मार्फत प्रस्तुत गऱ्यौँ, किनकि कलाकारहरूले यस प्रस्तुति मार्फत कुनै पनि गीत बजाइसकेपछि प्रमोसन हुन्छ भन्ने विश्वास लागेर हामीलाई उपलब्ध गराउनु भएको छ भनेदेखि केही प्राथमिकतामा त अवश्य पनि पर्छन्। प्रस्तुत हुने गीतमा सुर प्रदीप बराइली, सागर विशी, सुरेश सुन्दास अनि इन्द्र केसी, रामु विशी, कविता परियार, बसन्ती मगर, करिश्मा विशी अनि दिलु विशीको स्वर छ, लय प्रदीप बराइलीको, शब्द अमरदीप विशीको।

समय छोटिँदैछ यति बेला तिज गीत सिरैमा सिरफुल यो गीत पनि लिएँ। चेन रेकर्ड्सको प्रस्तुतिमा रहेको यो गीत सम्भवतः हामीलाई निकै समय भयो प्राप्त भएको, हामीले गत दिनहरूमा पनि प्रस्तुत गऱ्यौँ। आज तिज गीत मात्रै बजाउने श्रृङ्खला अन्तर्गत पनि यो गीतलाई म प्राथमिकतामा राख्दछु र सुर सूर्यकुमार बोहरा अनि दीपिका बैम्बु मगरको रहेको छ। लय सूर्यकुमार बोहराको शब्द पनि सूर्यकुमार बोहरा र सीता स्मृति राईको रहेको छ। प्रस्तुति लोक चौतारीमा यो भाका सुन्नुहोला अनि अर्को एउटा भाका प्रस्तुत गर्दै आजको यो श्रृङ्खलाबाट हामी छुट्यौँला।

कार्यक्रममा अर्को भाका पनि म लिन्छु। आजको प्रस्तुतिमा तीज गीत मात्रै म बजाउँछु, किनकि नेपाली नारीहरूको महान चाड हरितालिका तीज नजिकै गरेको अवस्थामा कलाकारहरूका सृजनाले सञ्चार माध्यममा स्थान पाएनन् भनेदेखि अलि उहाँको साङ्गीतिक यात्रा सार्थकता पनि रहँदैन। त्यसैले हामी आम सञ्चारकर्मीहरूले उहाँहरूका सृजनाहरूलाई प्रमोसन गर्ने हिसाबले यो गीत पनि बजारमा आएको छ है भनेर जानकारी गराउने हिसाबले प्रस्तुति लोकश्रोताले अगाडि बढाइरहेका छौँ। र यति बेला मैले लिएँ सुनिता गुरुङको तीज गीत मेरी आमा नरौ है। सुनिता गुरुङ र अमृता तामाङको स्वर सहभागमा लय शब्द नवीन श्रेष्ठको।

विभिन्न गीत सङ्गीतहरू प्रस्तुत गर्दै गर्दै कार्यक्रम लोक चौतारीलाई हामीले यहाँसम्म ल्याइसकेका छौँ। केही लामो अंशका रूपमा पनि समयलाई ख्याल गर्दै हामीले यी गीत सङ्गीतहरू प्रस्तुत गऱ्यौँ। अबलाई एउटा गीत प्रस्तुत गर्छु र त्यही गीतको साथमा आजको यो श्रृङ्खलाबाट छुटिन्छु। छुटिनु पूर्व आज बजेका गीत सङ्गीतका स्रष्टा सर्जक जीवहरूप्रति म हार्दिक कृतज्ञता ज्ञापन गर्दछु र टेकिनसेन साथीहरू सबैलाई मनदेखि आभार। र अन्तिम गीतको रूपमा लिएँ तिज गीत तिजैको बेलामा कृति घिमिरे अनि चन्द्रकला घिमिरेको स्वर सेवा भाकामा लय शङ्कर थापा इस्माइलको शब्द डिपी खनालको लौ त यही भाकाको साथमा आजको यो श्रृङ्खला कार्यक्रम लोक चौतारीबाट तपाईँहरू आफ्नै सुख दुःख

0: टाइम चेक।
1: यति बेला मध्याह्नको 12 बज्यो।
2: यस टाइम चेक को साथमा
3: शिवम सिमेन्ट
4: बाचायो गाह्रो नि पाउनलाई सारो जस्ते गर्छ पुरा शीर्षाधै नै ठाडो नो गाउँको।
3: यसै गरी हामी शिवम सिमेन्टले पनि क्वालिटीको मामलामा नो कम्प्रोमाइज भन्ने हाम्रो बाचा पुरा गर्दै शिर ठाडो पारिरहेका छौँ सदा सर्वदा। शिवम सिमेन्ट, क्वालिटीको मामलामा नो कम्प्रोमाइज।
5: ललितपुर महानगरपालिकाको जनहितमा जारी सन्देश। आफ्नो घर आँगन कार्यस्थल र विद्यालय वरपर पानी जम्न नदिऊ। गमलाको प्लेट, फुलदानी, पुराना टायर, खाली ड्रम र पानीका ट्याङ्कीहरू नियमित रूपमा सफा गरौँ र छोपेर राखौँ। लामखुट्टेको टोकाइबाट बस्न पुरै शरीर ढाक्ने लुगा लगाऊ र सुत्दा सधैँ झुलको प्रयोग गरौँ। घरबाट निस्कने फोहोरलाई स्रोतमै वर्गीकरण गरौँ। हरियो र निलो बाल्टिनको प्रयोग गरौँ। सडक, गल्ली, खुल्ला चौर र नदी किनारमा फोहोर फाल्ने कार्य कानून त दण्डनीय अपराध, तोकिएको गाडीमा मात्र विसर्जन गरौँ। प्लास्टिक मुक्त ललितपुर बनाउने अभियानमा सहयोग गरौँ। बजार जाँदा सधैँ कपडा वा जुटको बोक्ने बानी बसालौ। हाम्रा ऐतिहासिक ढुङ्गे धारा, पोखरी, पाटी पौवा र बिहारहरू नगरका गहना हुन्। यिनको वरपर फोहोर नगरौं र संरक्षणमा सहभागी बनौ। कोर सिटी भित्री शहरहरूमा घर निर्माण वा पुनर्निर्माण गर्दा महानगरको मापदण्ड अनुसार परम्परागत र सांस्कृतिक शैली नेवारी वास्तुकला झल्कने गरी मात्र निर्माण गरौं। समयमै सम्पत्ति कर, बहाल कर र व्यवसाय कर बुझाई जिम्मेवार नगरवासीको परिचय दिऊ। समयमै कर बुझाउँदा पाइने छुटको लाभ लिऊ। महानगरपालिकाका सेवाहरू जस्तै राजस्व भुक्तानी, सिफारिस आदि

डिजिटल र अनलाइन माध्यमबाटै लिन सकिने भएकाले प्रविधिको प्रयोग गरी समय र श्रमको बचत गरौँ। सार्वजनिक जग्गा, सडक र फुटपाथ मिचेर निर्माण सामग्री राख्ने, व्यापार गर्ने वा अनाधिकृत संरचना बनाउने कार्य नगरौँ। पैदल यात्रीको अधिकारको सम्मान गरौँ। फुटपाथ सधैँ खुल्ला राखौँ। ललितपुर महानगरपालिका, नगर कार्यपालिकाको कार्यालय, पुलचोक, ललितपुर।

0: यो नसा च्यापिएको र हड्डी खिएको दुखाइले त हिँडुल गर्नै गाह्रो भइसक्यो। ग्यास्ट्रिक र बाथले पनि उस्तै हैरान पार्यो।
1: अझै दुखाइ सहेर बस्ने त ललितपुरको टुटे पानीमा रहेको लन्जेभिटी हेल्थ होम जानुस् न।
0: हो र, त्यहाँ के को उपचार हुन्छ र?
1: त्यहाँ हड्डी खिएको, नसा च्यापिएको, बाथ, युरिक एसिड, ग्यास्ट्रिक, अल्सर, कोलाइटिस, फाइल्स, फिस्टुला र फिसरको सफल उपचार हुन्छ। साथै पिनास, एलर्जी, माइग्रेन, डिप्रेसन र एन्जाइटी जस्ता समस्याको पनि प्रभावकारी उपचार गरिन्छ।
2: हाम्रा विशेष सेवाहरू अकुपंक्चर, फिजियोथेरापी, पञ्चकर्म, कपिट थेरापी, शिरोधारा, स्टिम बाथ तथा होल बडी मसाज। स्वस्थ, निरोगी र दीर्घ जीवनका लागि आजै सम्पर्क गर्नुहोस् लन्जेभिटी हेल्थ होम, स्वस्थ जीवनको भरोसा। सम्पर्क टुटे पानी ललितपुर 15 रिङ रोड नजिकै। फोन नम्बर 01-4568-817, 98-41-66-32-76।
3: ललितपुर महानगरपालिका वडा नम्बर 23 थापा खेलको जनहितमा जारी सन्देश। आफ्नो घर, आँगन, कार्यस्थल र विद्यालय वरपर पानी जम्न नदियौ। गमलाको प्लेट, फुलदानी, पुराना टायर, खाली ड्रम र पानीका ट्याङ्कीहरू नियमित सफा गरौँ र छोपेर राखौँ। करबाट निस्कने फोहोरलाई स्रोतमय वर्गीकरण गरौँ। हरियो र निलो बाल्टिनको प्रयोग गरौँ। सडक, गल्ली, खुला चौर र नदी किनारमा फोहोर फाल्ने कार्य कानुनत दण्डनीय अपराध हो। फोहोर तोकिएको गाडीमा मात्र विसर्जन गरौँ। घर निर्माण गर्दा जमिनको अवस्था हेरी नक्सा पास गरेर मापदण्ड अनुसार बनाऊ। मापदण्ड विपरीत बनेका संरचनाहरूमा क्षतिपूर्ति पाइने छैन। सार्वजनिक जग्गा, सडक र फुटपाथ मिचेर निर्माण सामग्री राख्ने, व्यापार गर्ने वा अनाधिकृत संरचना बनाउने कार्य नगरौँ। असोज महिनासम्म नियम अनुसारको कर बुझाइ छुटको लाभ लियौँ। सेफ्टी ट्याङ्कीको फोहोर ढलमा नहालौँ। यदि हालेको पाइएमा कानुन अनुसार जरिवाना हुने जानकारी गरिन्छ। ललितपुर महानगरपालिकामा दर्ता भई नवीकरण हुन बाँकी उद्योग व्यवसायहरूको हकमा चालु आर्थिक वर्ष 2083-84 पौष मसान्त भित्र सम्पूर्ण बक्यौता रकम चुक्ता गरेमा यस वर्षको व्यवसाय कर, बहाल कर र जरिवाना छुट हुनेछ। आर्थिक वर्ष 2074-75 आर्थिक वर्ष 2080-81 सम्मको व्यवसाय करको जरिवाना 100% छुट हुने भएकोले तोकिएको समयमा कर तिरौँ। ललितपुर महानगरपालिका वडा नम्बर 23 थापाखेल ललितपुर।
2: प्राप्त बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँको नयाँ भर्ना सम्बन्धी सूचना। लामो शैक्षिक इतिहास भएको त्रिवीद्वारा सञ्चालित बोर्ड परीक्षामा राम्रो रिजल्ट ल्याउन सफल QAA प्राप्त यस क्याम्पसमा बिहानी समयमा BBS, BA र BEd प्रथम वर्षमा शैक्षिक सत्र 2083-84 लागि भर्ना खुल्यो। साथै विद्यालय व्यवस्थापन समितिको स्वीकृतिमा बिहानी समयमा कक्षा 11 साइन्स, म्यानेजमेन्ट, ह्युमेनिटिज, कम्प्युटर साइन्स र एजुकेसनमा धमाधम भर्ना भइरहेको छ। क्याम्पस लोकेसन काठमाडौँ तिनकुने गैरीगाउँ पेट्रोल पम्पबाट 200 मिटर भित्र बागमती पुल सँगै बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर काठमाडौँ। सम्पर्क 01-4630-310, 98-51-40-41-98, 98-41-25-59।
4: महालक्ष्मी नगरपालिका ललितपुरको चेतनामूलक सन्देश। वडाबाट प्राप्त गर्ने सेवा सुविधाका लागि वडागत रूपमा नै सम्पर्क राखौँ। सबै बाल बालिकालाई विद्यालय पठाउँ। जन्म, मृत्यु, बसाई सराई, सम्बन्ध विच्छेद र विवाह दर्ता सम्बन्धी व्यक्तिगत घटना दर्ताका लागि आफ्नो सम्बन्धित वडामा सम्पर्क राखी समयमा नै घटना दर्ता गरौँ। सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न आबद्ध योग्यता र कागजात बारे सम्बन्धित वडामा सम्पर्क राखी ब्याङ्किङ प्रणाली मार्फत मात्र सुविधा लिने गरौँ। आधुनिक कृषि प्रणाली अपनाई व्यवसायिक कृषक बनौँ। धर्म, संस्कृति, सम्पदाको जगेर्ना गरौँ। मौलिक पहिचानको संरक्षण गरौँ। सार्वजनिक सम्पत्तिको संरक्षण गरौँ। स्वच्छ स्वास्थ्य सहर निर्माणका लागि फोहोर मैला व्यवस्थापनमा विशेष ध्यान पुर्याउँ। महालक्ष्मी नगरपालिका इमाडोल ललितपुर। नागार्जुन नगरपालिकाको जनहितमा जारी सन्देश।
5: आफ्नो घर आँगन कार्यस्थल र विद्यालय वरपर पानी जम्न नदिऊ।
4: गमलाको प्लेट, फुलदानी, पुराना टायर, खाली ड्रम र पानीका ट्याङ्कीहरू नियमित सफा गरौँ र छोपेर राखौँ।
5: लामखुट्टेको टोकाइबाट बस्न पुरै शरीर ढाक्ने लुगा लगाऊ र सुत्दा सधैँ झुलको प्रयोग गरौँ।
4: घरबाट निस्किने फोहोरलाई घरमै वर्गीकरण गरौँ। हरियो र निलो बाल्टिनको प्रयोग गरौँ।
5: सडक, गल्ली, खुला चौर र नदी किनारमा फोहोर फाल्ने कार्य कानून त दण्डनीय अपराध हो। फोहोर गाडीमा मात्र विसर्जन गरौँ।
4: प्लास्टिक मुक्त ललितपुर बनाउने अभियानमा सहयोग गरौँ। बजार जाँदा सधैँ कपडा वा जुटको झोला बोक्ने बानी बसालौँ।
5: हाम्रा ऐतिहासिक ढुङ्गे धारा, पोखरी, पाटीपौवा र बिहारहरू नगरका गहना हुन्। यिनको वरपर फोहोर नगरौँ र संरक्षणमा सहभागी बनौँ।
4: कोर सिटी क्षेत्रमा घर निर्माण वा पुनर्निर्माण गर्दा महानगरको मापदण्ड अनुसार परम्परागत र सांस्कृतिक शैली नेवारी वास्तुकला झल्किने गरी मात्र निर्माण गरौँ।
5: समयमै सम्पत्ति कर, बहाल कर र व्यवसाय कर बुझाई जिम्मेवार नगरवासीको परिचय दिउँ। समयमै कर बुझाउँदा पाइने छुटको लाभ लिउँ।
4: महानगरपालिकाका सेवाहरू जस्तै राजस्व भुक्तानी, सिफारिस आदि डिजिटल र अनलाइन माध्यमबाटै लिन सकिने भएकाले प्रविधिको प्रयोग गरी समय र श्रमको बचत गरौँ।
5: सार्वजनिक जग्गा, सडक र फुटपाथ मिचेर निर्माण सामग्री राख्ने, व्यापार गर्ने वा अनाधिकृत संरचना बनाउने कार्य नगरौँ।
4: पैदल यात्रीको अधिकार सम्मान गरौँ। फुटपाथ सधैँ खुल्ला राखौँ।
5: नागार्जुन नगरपालिका, नगर कार्यपालिकाको कार्यालय, हरि सिद्धि सीता पाइला, काठमाडौँ।
6: बजारमा नयाँ कि छैन? नेपाल टेलिकमका विभिन्न सेवाका अफरहरू सस्तो, साह्रै सस्तोमा खरिद गर्न परेमा *14*15 ह्यास डायल गर्नु पर्ने रहेछ। त्यही भएर कण्ठ पारिरख्या
7: हो र दाई।
6: त्यति मात्र हो र भाइ, नेपाल टेलिकमले विभिन्न समयमा ल्याउने विभिन्न अफरको बारेमा थाहा पाउन पनि *14*15 ह्यास डायल गर्नु पर्ने रहेछ नि त।
7: *14*15
6: मलाई पनि कण्ठै भयो दाई।
8: नेपाल टेलिकम, राष्ट्रको संचार।

यसै गरी हामी शिवम सिमेन्टले पनि क्वालिटीको मामलामा नो कम्प्रोमाइज भन्ने हाम्रो बाचा पूरा गर्दै शिर ठाडो पारिरहेका छौँ। सदा सर्वदा शिवम सिमेन्ट, क्वालिटीको मामलामा नो कम्प्रोमाइज।

0: फायर टिभी फायर सेक्योर अल्ट्रा बुस्ट अनि 24 आवर सर्भिस अस्योरेन्सका साथ अब तपाईँको भाइनेट भएको छ अल गुण सम्पन्न इन्टरनेट र यसै खुसीमा भाइनेटले प्रदान गर्दैछ फ्री मल्टी टिभी 60 MBPS प्याकेजको साथमा 3 वटा र 40 MBPS प्याकेजको साथमा 2 वटा फायर टिभी भाइनेट अल गुण सम्पन्न इन्टरनेट सम्पर्क नम्बर 01-5970-444 र 98-010-4640
1: नेपाल आयल निगमको अनुरोध ग्यास सिलिन्डर सधैँ ठाडो अवस्थामा राख्नुहोस् र घाम तथा तातो स्थानबाट टाढा राख्नुहोस् ग्यास चुलो प्रयोग गरेपछि रेगुलेटर बन्द गर्न नबिर्सिनुहोस् यदि ग्यासको गन्ध आएमा तुरुन्तै चुलो नबाल्नुहोस् बिजुलीका स्विचहरू नछुनुहोस् र झ्याल ढोका खोली हावा आवत जावत गराउनुहोस् ग्यास पाइप रेगुलेटर र चुलो नियमित रूपमा जाँच गर्नुहोस् अनाधिकृत वा बिग्रिएको उपकरण प्रयोग नगर्नुहोस् सावधानी अपनाउन दुर्घटनाबाट बचौ साथै इन्धनको प्रयोग आवश्यकता अनुसार मात्रै गर्नुहोस् र अनावश्यक रूपमा भण्डारण नगर्नुहोस् बजारको अवस्था तथा अन्तर्राष्ट्रिय पेट्रोलियम पदार्थको मूल्यमा आएको परिवर्तनका कारण पेट्रोलियम पदार्थको आपूर्ति तथा मूल्यमा समय समयमा समायोजन हुन सक्ने जानकारी गराइन्छ नेपाल आयल निगम लिमिटेड बबरमहल काठमाडौँ
2: काठमाडौँ महानगरपालिका वडा नम्बर 21 को कार्यालय ज्यावाल काठमाडौँको जनहितमा जारी सन्देश घरमै कुहिने र नकुहिने फोहोर छुट्याएर मात्र गाडीमा पठाऊ सडक र सार्वजनिक ठाउँमा जथाभावी फोहोर नफालौ
3: घर वरपर पानी जम्न नदी लामखुट्टेको वासस्थान नष्ट गरौँ र डेङ्गुको जोखिमबाट बचौँ
2: जन्म मृत्यु विवाह जस्ता व्यक्तिगत घटना दर्ता अनलाइन मार्फत सहजै गरी प्रविधि मैत्री सेवाको लाभ उठाऊ
3: आफ्नो व्यवसाय तथा बहाल कर समयमै बुझाई ओडाको समग्र विकासमा उत्तरदायी नागरिक बनौ
2: ग्यास बिजुलीका तार नियमित जाँच गरौ आग लागि र डुबान जस्ता विपदबाट बस्न पूर्व सावधानी अपनाउ
3: सामाजिक सुरक्षा भत्ता पाउनुभएका सम्पूर्ण लाभग्राहीले तोकिएको समयमै नवीकरण गराई सेवा निरन्तर प्राप्त गरौ
2: सडक पेटी वा सार्वजनिक जग्गा अतिक्रमण गरी सामान नराखौ पैदल यात्रीको अधिकार र सहरको सुन्दरता जोगाऊ
3: ओडा स्वास्थ्य प्रबन्धन केन्द्रबाट उपलब्ध हुने निशुल्क स्वास्थ्य परीक्षण र औषधिको सेवा समयमै लिऊ
2: स्वीकृत नक्सा अनुसार मात्र भवन निर्माण गरौ मापदण्ड विपरीतका संरचना नबनाऊ
3: हाम्रा ऐतिहासिक पाटी पौवा धारा र मन्दिरको संरक्षण गर्दै स्थानीय कला संस्कृतिको जगेर्ना गरौ
2: काठमाडौँ महानगरपालिका वडा नम्बर 21 को कार्यालय ज्यावाल काठमाडौँ तारकेश्वर नगरपालिका वडा नम्बर 9 को कार्यालय मनमैजु काठमाडौँको जनहितमा जारी सन्देश घरमै कुहिने र नकुहिने फोहोर छुट्याएर मात्र गाडीमा पठाऊ सडक र सार्वजनिक ठाउँमा जथाभावी फोहोर नफालौ
3: घर वरपर पानी जम्न नदी लामखुट्टेको वासस्थान नष्ट गरौ र डेङ्गुको जोखिमबाट बचौ
2: जन्म मृत्यु विवाह जस्ता व्यक्तिगत घटना दर्ता अनलाइन मार्फत सहजै गरी प्रविधि मैत्री सेवाको लाभ उठाऊ
3: आफ्नो व्यवसाय तथा बहाल कर समयमै बुझाई ओडाको समग्र विकासमा उत्तरदायी नागरिक बनौ
2: ग्यास बिजुलीका तार नियमित जाँच गरौ आग लागि र डुबान जस्ता विपदबाट बस्न पूर्व सावधानी अपनाऊ
3: सामाजिक सुरक्षा भत्ता पाउनुभएका सम्पूर्ण लाभग्राहीले तोकिएको समयमै नवीकरण गराई सेवा निरन्तर प्राप्त गरौ
2: सडक पेटी वा सार्वजनिक जग्गा अतिक्रमण गरी सामान नराखौ पैदल यात्रीको अधिकार र सहरको सुन्दरता जोगाऊ
3: ओडा स्वास्थ्य प्रबन्धन केन्द्रबाट उपलब्ध हुने निशुल्क स्वास्थ्य परीक्षण र औषधिको सेवा समयमै लिऊ
2: स्वीकृत नक्सा अनुसार मात्र भवन निर्माण गरौ मापदण्ड विपरीतका संरचना नबनाऊ
3: हाम्रा ऐतिहासिक पाटी पौवा धारा र मन्दिरको संरक्षण गर्दै स्थानीय कला संस्कृतिको जगेर्ना गरौ
2: तारकेश्वर नगरपालिका वडा नम्बर 9 को कार्यालय मनमैजु काठमाडौँ काठमाडौँ महानगरपालिका वडा नम्बर 5 को कार्यालय हाडी गाउँ काठमाडौँको जनहितमा जारी सन्देश घरमै कुहिने र नकुहिने फोहोर छुट्याएर मात्र गाडीमा पठाऊ। सडक र सार्वजनिक ठाउँमा जथाभावी फोहोर नफालौ।
3: घर वरपर पानी जम्न नदी लामखुट्टेको वासस्थान नष्ट गरौं र डेङ्गुको जोखिमबाट बचौं।
2: जन्म, मृत्यु, विवाह जस्ता व्यक्तिगत घटना दर्ता अनलाइन मार्फत सहजै गरी प्रविधि मैत्री सेवाको लाभ उठाऊ।
3: आफ्नो व्यवसाय तथा बहालकर समयमै बुझाई ओडाको समग्र विकासमा उत्तरदायी नागरिक बनौ।
2: ग्यास, बिजुलीका तार नियमित जाँच गरौ। आग लागेर डुबान जस्ता विपदबाट बस्न पूर्व सावधानी अपनाऊ।
3: सामाजिक सुरक्षा भत्ता पाउनुभएका सम्पूर्ण लाभग्राहीले तोकिएको समयमै नवीकरण गराई सेवा निरन्तर प्राप्त गरौ।
2: सडक, पेटी वा सार्वजनिक जग्गा अतिक्रमण गरी सामान नराखौ। पैदल यात्रीको अधिकार र सहरको सुन्दरता जोगाऊ।
3: ओडा स्वास्थ्य प्रबन्धन केन्द्रबाट उपलब्ध हुने निशुल्क स्वास्थ्य परीक्षण र औषधिको सेवा समयमै लिऊ।
2: स्वीकृत नक्सा अनुसार मात्र भवन निर्माण गरौ। मापदण्ड विपरीतका संरचना नबनाऊ।
3: हाम्रा ऐतिहासिक पाटी पौवा, धारा र मन्दिरको संरक्षण गर्दै स्थानीय कला संस्कृतिको जगेर्ना गरौ।
2: काठमाडौँ महानगरपालिका वडा नम्बर 5 को कार्यालय हाँडी गाउँ काठमाडौँ।
4: NBL सर्वसुलभ आवास कर्जा बब्बाल फेस्टिवल अफर
5: अब बन्छ सबैको सपनाको घर, किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर।
4: परिवर्तनीय ब्याज दरमा 4.95% वा स्थिर ब्याज दरमा 5.99%।
5: विशेषताहरू रु 2 करोड सम्मको कर्जा सुविधा।
4: घर तथा अपार्टमेन्ट खरिद, घर निर्माण तथा मरमत सम्हार गर्न
5: 25 वर्ष सम्मको लचिलो कर्जा अवधि,
4: न्यून सेवा शुल्क, न्यून ब्याज दर,
5: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह। थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्।
4: शर्तहरू लागू हुनेछन्।
6: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
7: पारस्परिक साथ, सहयोग र दृढ विश्वासको 3 दशक भन्दा लामो हाम्रो सहयात्रा तपाईँका हरेक सपना साकार पार्न तत्पर हाम्रो दरिलो साथ। बृहत सञ्जाल र सेवाको विविधताले पल पलमा तपाईँको विश्वास जित्दै तपाईँको सफलताको अभिन्न अङ्ग बन्दै हामी एभरेस्ट ब्याङ्क दिगो दरिलो र विश्वासिलो।
8: थोरै बचत धेरै कायदा, बिमाका छन् फाइदै फाइदा। बिमाको क्षेत्रमा विश्वसनीय नाम रहेको नेपालको पहिलो र सरकारी स्वामित्वको एकमात्र जीवन बिमा कम्पनीमा जीवन बिमा गरी निश्चिन्त बनौ। न्यून बिमा शुल्कमा अधिक बोनस दर रहेको राष्ट्रिय जीवन बिमा कम्पनी लिमिटेड, साबिकको राष्ट्रिय बिमा संस्थान।

0: टाइम चेक
1: यति बेला दिउँसोको एक बज्यो
2: यस टाइम चेकको साथमा
3: शिवम सिमेन्ट
4: बाचायो गाह्रो नि पाउनलाई सारो जस्तै गर्छ पुरा सिरसाधै नै ठाडो
3: यसै गरी हामी शिवम सिमेन्टले पनि क्वालिटीको मामलामा नो कम्प्रोमाइज भन्ने हाम्रो बाचा पुरा गर्दै सिर ठाडो पारिरहेका छौँ सदा सर्वदा शिवम सिमेन्ट क्वालिटीको मामलामा नो कम्प्रोमाइज
5: ललितपुर महानगरपालिका वडा नम्बर 23 थापा खेलको जनहितमा जारी सन्देश आफ्नो घर आँगन कार्यस्थल र विद्यालय वरपर पानी जम्न नदिऊ गमलाको प्लेट फुलदानी पुराना टायर खाली ड्रम र पानीका ट्याङ्कीहरू नियमित सफा गरौँ र छोपेर राखौँ घरबाट निस्कने फोहोरलाई स्रोतमै वर्गीकरण गरौँ हरियो र निलो बाल्टिनको प्रयोग गरौँ सडक गल्ली खुला चौर र नदी किनारमा फोहोर फाल्ने कार्य कानुनगत दण्डनीय अपराध हो फोहोर तोकिएको गाडीमा मात्र विसर्जन गरौँ घर निर्माण गर्दा जमिनको अवस्था हेरी नक्सा पास गरेर मापदण्ड अनुसार बनाऊ मापदण्ड विपरीत बनेका संरचनाहरूमा क्षतिपूर्ति पाइने छैन सार्वजनिक जग्गा सडक र फुटपाथ मिचेर निर्माण सामग्री राख्ने व्यापार गर्ने वा अनाधिकृत संरचना बनाउने कार्य नगरौ असोज महिनासम्म नियम अनुसारको कर बुझाई छुटको लाभ लियौ सेफ्टी ट्याङ्कीको फोहोर ढलमा नहालौ यदि हालेको पाइएमा कानुन अनुसार जरिवाना हुने जानकारी गरिन्छ ललितपुर महानगरपालिकामा दर्ता भई नवीकरण हुन बाँकी उद्योग व्यवसायहरूको हकमा चालु आर्थिक वर्ष 2083-84 पौष मसान्त भित्र सम्पूर्ण बक्यौता रकम चुक्ता गरेमा यस वर्षको व्यवसाय कर बहाल कर र जरिवाना छुट हुनेछ आर्थिक वर्ष 2074-75 देखि आर्थिक वर्ष 2080-81 सम्मको व्यवसाय करको जरिवाना 100% छुट हुने भएकोले तोकिएको समयमा कर तिरौँ ललितपुर महानगरपालिका वडा नम्बर 23 थापाखेल ललितपुर
6: नेपाल टेलिकमको 4G

0: नेपाल टेलिकम राष्ट्रको संचार
1: ललितपुर महानगरपालिका वडा नम्बर 24 तापाखेलको जनहितमा जारी सन्देश आफ्नो घर आँगन कार्यस्थल र विद्यालय वरपर पानी जम्न नदिऊ गमलाको प्लेट फुलदानी पुराना टायर खाली ड्रम र पानीका ट्याङ्कीहरू नियमित सफा गरौँ र छुपेर राखौँ घरबाट निस्कने फोहोरलाई स्रोतमै वर्गीकरण गरौँ हरियो र निलो बाल्टिनको प्रयोग गरौँ सडक गल्ली खुला चौर र नदी किनारमा फोहोर फाल्ने कार्य कानुन त दण्डनीय अपराध हो फोहोर तोकेको गाडीमा मात्र विसर्जन गरौँ घर निर्माण गर्दा जमिनको अवस्था हेरी नक्सा पास गरेर मापदण्ड अनुसार बनाऊ मापदण्ड विपरीत बनेका संरचनाहरूमा क्षतिपूर्ति पाइने छैन सार्वजनिक जग्गा सडक र फुटपाथ मिचेर निर्माण सामग्री राख्ने व्यापार गर्ने वा अनाधिकृत संरचना बनाउने कार्य नगरौ असोज महिनासम्म नियम अनुसारको कर बुझाई छुटको लाभ लियौं सेफ्टी ट्याङ्कीको फोहोर ढलमा नहालौं यदि हालेको पाइएमा कानुन अनुसार जरिमाना हुने जानकारी गराइन्छ ललितपुर महानगरपालिकामा दर्ता भई नवीकरण हुन बाँकी उद्योग व्यवसायको हकमा चालु आर्थिक वर्ष 2083-84 पौष मसान्तसम्म सम्पूर्ण वक्रता रकम चुक्ता गरेमा यस वर्षको व्यवसाय कर बहाल कर र जरिमाना छुट हुनेछ आर्थिक वर्ष 2074-75 देखि आर्थिक वर्ष 2080-81 सम्मको व्यवसाय करको जरिमानामा 100% छुट हुने भएकोले तोकिएको समयमा कर तिरौ ललितपुर महानगरपालिका वडा नम्बर 24 दापाखेल ललितपुर
2: पारस्परिक साथ सहयोग र दृढ विश्वासको 3 दशक भन्दा लामो हाम्रो सहयात्रा तपाईँका हरेक सपना साकार पार्न तत्पर हाम्रो दरिलो साथ बृहत सञ्जाल र सेवाको विविधताले पल पलमा तपाईँको विश्वास जित्दै तपाईँको सफलताको अभिन्न अङ्ग बन्दै हामी एभरेस्ट ब्याङ्क दिगो दरिलो र विश्वासिलो
1: गाई जात्रा र रक्षाबन्धनको पावन अवसरमा सम्पूर्ण ओडावासी जिल्लावासी तथा खेलप्रेमी महानुभावहरूमा सुख शान्ति एवं समृद्धिको कामना सहित हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौँ खेलकुदको विकास सँगै स्वस्थ अनुशासित र एकताबद्ध समाज निर्माण होस् अध्यक्ष सानुराजा घिमिरे गोदावरी नगरपालिका वडा नम्बर 3 कार्यालय गोदावरी ललितपुर काठमाडौँ महानगरपालिका वडा नम्बर 3 कार्यालय महाराजगंज काठमाडौँको जनहितमा जारी सन्देश घरमै कुहिने र नकुहिने फोहोर छुट्याएर मात्र गाडीमा पठाऊ सडक र सार्वजनिक ठाउँमा जथाभावी फोहोर नफालौ
3: घर वरपर पानी जम्न नदी लामखुट्टेको वासस्थान नष्ट गरौँ र डेङ्गुको जोखिमबाट बचौ
1: जन्म मृत्यु विवाह जस्ता व्यक्तिगत घटना दर्ता अनलाइन मार्फत सहजै गरी प्रविधि मैत्री सेवाको लाभ उठाउ
3: आफ्नो व्यवसाय तथा बहाल कर समयमै बुझाई ओडाको समग्र विकासमा उत्तरदायी नागरिक बनौ
1: ग्यास बिजुलीका तार नियमित जाँच गरौँ आग लागि र डुबान जस्ता विपदबाट बस्न पूर्व सावधानी अपनाऊ
3: सामाजिक सुरक्षा भत्ता पाउनुभएका सम्पूर्ण लाभग्राहीले तोकिएको समयमै नवीकरण गराई सेवा निरन्तर प्राप्त गरौँ
1: सडक पेटी वा सार्वजनिक जग्गा अतिक्रमण गरी सामान नराखौँ पैदल यात्रीको अधिकार र सहरको सुन्दरता जोगाऊ
3: ओडा स्वास्थ्य प्रबन्धन केन्द्रबाट उपलब्ध हुने निशुल्क स्वास्थ्य परीक्षण र औषधिको सेवा समयमै लियौ
1: स्वीकृत नक्सा अनुसार मात्र भवन निर्माण गरौँ मापदण्ड विपरीतका संरचना नबनाऊ
3: हाम्रा ऐतिहासिक पाटी पौवा धारा र मन्दिरको संरक्षण गर्दै स्थानीय कला संस्कृतिको जगेर्ना गरौँ
1: काठमाडौँ महानगरपालिका वडा नम्बर 3 कार्यालय महाराजगंज काठमाडौँ
4: थोरै बचत धेरै कायदा बिमाका छन् फाइदै फाइदा बिमाको क्षेत्रमा विश्वसनीय नाम रहेको नेपालको पहिलो र सरकारी स्वामित्वको एकमात्र जीवन बिमा कम्पनीमा जीवन बिमा गरी निश्चिन्त बनौ न्यून बिमा शुल्कमा अधिक बोनस दर रहेको राष्ट्रिय जीवन बिमा कम्पनी लिमिटेड साबिकको राष्ट्रिय बिमा संस्थान।
1: काठमाडौँ महानगरपालिका वडा नम्बर 4 को कार्यालय बालुवाटार काठमाडौँको जनहितमा जारी सन्देश। घरमै कुहिने र नकुहिने फोहोर छुट्याएर मात्र गाडीमा पठाऊ। सडक र सार्वजनिक ठाउँमा जथाभावी फोहोर नफालौ।
3: घर वरपर पानी जम्न नदी लामखुट्टेको वासस्थान नष्ट गरौं र डेंगुको जोखिमबाट बचौं।
1: जन्म, मृत्यु, विवाह जस्ता व्यक्तिगत घटना दर्ता अनलाइन मार्फत सहजै गरी प्रविधि मैत्री सेवाको लाभ उठाऊ।
3: आफ्नो व्यवसाय तथा बहाल कर समयमै बुझाई ओडाको समग्र विकासमा उत्तरदायी नागरिक बनौ।
1: ग्यास, बिजुलीका तार नियमित जाँच गरौ। आग लागि र डुबान जस्ता विपदबाट बस्न पूर्व सावधानी अपनाउ।
3: सामाजिक सुरक्षा भत्ता पाउनुभएका सम्पूर्ण लाभग्राहीले तोकिएको समयमै नवीकरण गराई सेवा निरन्तर प्राप्त गरौ।
1: सडक, पेटी वा सार्वजनिक जग्गा अतिक्रमण गरी सामान नराखौ। पैदल यात्रीको अधिकार र सहरको सुन्दरता जोगाऊ।
3: ओडा स्वास्थ्य प्रबन्धन केन्द्रबाट उपलब्ध हुने निशुल्क स्वास्थ्य परीक्षण र औषधिको सेवा समयमै लिऊ।
1: स्वीकृत नक्सा अनुसार मात्र भवन निर्माण गरौं। मापदण्ड विपरीतका संरचना नबनाऊ।
3: हाम्रा ऐतिहासिक पाटी पौवा धारा र मन्दिरको संरक्षण गर्दै स्थानीय कला संस्कृतिको जगेर्ना गरौं।
1: काठमाडौँ महानगरपालिका वडा नम्बर 4 को कार्यालय बालुवाटार काठमाडौँ।
5: बजारमा नयाँ कि छैन? नेपाल टेलिकमका विभिन्न सेवाका अफरहरू सस्तो, साह्रै सस्तोमा खरिद गर्न परेमा *1415 ह्यास डायल गर्नु पर्ने रहेछ, त्यही भएर कण्ठ पारिरख्या
6: हो र दाई।
5: त्यति मात्र हो र भाइ, नेपाल टेलिकमले विभिन्न समयमा ल्याउने विभिन्न अफरको बारेमा थाहा पाउन पनि *1415 ह्यास डायल गर्नु पर्ने रहेछ नि त।
6: 1415 1415 1415
5: मलाई पनि कण्ठै भयो दाई।
4: नेपाल टेलिकम, राष्ट्रको संचार।

0: तारकेश्वर नगरपालिका वडा नम्बर 9 को कार्यालय मनमैजु काठमाडौँको जनहितमा जारी सन्देश। घरमै कुहिने र नकुहिने फोहोर छुट्याएर मात्र गाडीमा पठाऊ। सडक र सार्वजनिक ठाउँमा जथाभावी फोहोर नफालौ।
1: घर वरपर पानी जम्न नदी लामखुट्टेको वासस्थान नष्ट गरौ र डेङ्गुको जोखिमबाट बचौ।
0: जन्म, मृत्यु, विवाह जस्ता व्यक्तिगत घटना दर्ता अनलाइन मार्फत सहजै गरी प्रविधि मैत्री सेवाको लाभ उठाउ।
1: आफ्नो व्यवसाय तथा बहाल कर समयमै बुझाइ ओडाको समग्र विकासमा उत्तरदायी नागरिक बनौ।
0: ग्यास, बिजुलीका तार नियमित जाँच गरौ। आग लागि र डुबान जस्ता विपदबाट बस्न पूर्व सावधानी अपनाऊ।
1: सामाजिक सुरक्षा भत्ता पाउनु भएका सम्पूर्ण लाभग्राहीले तोकिएको समयमै नवीकरण गराई सेवा निरन्तर प्राप्त गरौ।
0: सडक, पेटी वा सार्वजनिक जग्गा अतिक्रमण गरी सामान नराखौ। पैदल यात्रीको अधिकार र सहरको सुन्दरता जोगाऊ।
1: ओडा स्वास्थ्य प्रबन्धन केन्द्रबाट उपलब्ध हुने निशुल्क स्वास्थ्य परीक्षण र औषधिको सेवा समयमै लिऊ।
0: स्वीकृत नक्सा अनुसार मात्र भवन निर्माण गरौ। मापदण्ड विपरीतका संरचना नबनाऊ।
1: हाम्रा ऐतिहासिक पाटी पौवा, धारा र मन्दिरको संरक्षण गर्दै स्थानीय कला संस्कृतिको जगेर्ना गरौ।
0: तारकेश्वर नगरपालिका वडा नम्बर 9 को कार्यालय मनमैजु काठमाडौँ।
2: नेपाल टेलिकमको 4G

0: नेपाल टेलिकम राष्ट्रको संचार
1: यो नसा च्यापिएको र हड्डी खिएको दुखाइले त हिँडुल गर्नै गाह्रो भइसक्यो। ग्यास्ट्रिक र बाथले पनि उस्तै हैरान पार्यो।
2: अझै दुखाइ सहेर बस्ने त ललितपुरको टुटे पानीमा रहेको लन्जेभिटी हेल्थ होम जानुस् न।
1: हो र, त्यहाँ के को उपचार हुन्छ र?
2: त्यहाँ हड्डी खिएको, नसा च्यापिएको, बाथ, युरिक एसिड, ग्यास्ट्रिक, अल्सर, कोलाइटिस, फाइल्स, फिस्टुला र फिसरको सफल उपचार हुन्छ। साथै पिनास, एलर्जी, माइग्रेन, डिप्रेसन र एन्जाइटी जस्ता समस्याको पनि प्रभावकारी उपचार गरिन्छ।
3: हाम्रा विशेष सेवाहरू अकुपंक्चर, फिजियोथेरापी, पञ्चकर्म, कपिड थेरापी, शिरोधारा, स्टिम बाथ तथा होल बडी मसाज। स्वस्थ, निरोगी र दीर्घ जीवनका लागि आजै सम्पर्क गर्नुहोस् लन्जेभिटी हेल्थ होम, स्वस्थ जीवनको भरोसा। सम्पर्क टुटे पानी ललितपुर 15 रिङ रोड नजिकै। फोन नम्बर 01-4568-817, 98-41-66-32-76।
4: प्राप्त बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँको नयाँ भर्ना सम्बन्धी सूचना। लामो शैक्षिक इतिहास भएको त्रिवीद्वारा सञ्चालित बोर्ड परीक्षामा राम्रो रिजल्ट ल्याउन सफल QAA प्राप्त यस क्याम्पसमा बिहानी समयमा BBS, BA र BEd प्रथम वर्षमा शैक्षिक सत्र 2083-84 लागि भर्ना खुल्यो। साथै विद्यालय व्यवस्थापन समितिको स्वीकृतिमा बिहानी समयमा कक्षा 11 साइन्स, म्यानेजमेन्ट, ह्युमेनिटिज, कम्प्युटर साइन्स र एजुकेसनमा धमाधम भर्ना भइरहेको छ। क्याम्पस लोकेसन काठमाडौँ तिनकुने गैरीगाउँ पेट्रोल पम्पबाट 200 मिटर भित्र बागमती पुल सँगै बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर काठमाडौँ। सम्पर्क 01-4630-310, 98-51-40-41-98, 98-41-25-59-57।
5: मा लक्ष्मी नगरपालिका ललितपुरको चेतनामूलक सन्देश। वडाबाट प्राप्त गर्ने सेवा सुविधाका लागि वडागत रूपमा नै सम्पर्क राखौँ। सबै बाल बालिकालाई विद्यालय पठाउँ। जन्म, मृत्यु, बसाई सराई, सम्बन्ध विच्छेद र विवाह दर्ता सम्बन्धी व्यक्तिगत घटना दर्ताका लागि आफ्नो सम्बन्धित वडामा सम्पर्क राखी समयमा नै घटना दर्ता गरौँ। सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न आबद्ध योग्यता र कागजात बारे सम्बन्धित वडामा सम्पर्क राखी ब्याङ्किङ प्रणाली मार्फत मात्र सुविधा लिने गरौँ। आधुनिक कृषि प्रणाली अपनाई व्यवसाय कृषक बनौँ। धर्म, संस्कृति, सम्पदाको जगेर्ना गरौँ। मौलिक पहिचानको संरक्षण गरौँ। सार्वजनिक सम्पत्तिको संरक्षण गरौँ। स्वच्छ स्वास्थ्य सहर निर्माणका लागि फोहोर मैला व्यवस्थापनमा विशेष ध्यान पुर्याउँ। मा लक्ष्मी नगरपालिका, इमाडोल, ललितपुर।
6: नागार्जुन नगरपालिकाको जनहितमा जारी सन्देश।
7: आफ्नो घर, आँगन, कार्यस्थल र विद्यालय वरपर पानी जम्न नदिऊ।
6: गमलाको प्लेट, फुलदानी, पुराना टायर, खाली ड्रम र पानीका ट्याङ्कीहरू नियमित सफा गरौँ र छोपेर राखौँ।
7: लामखुट्टेको टोकाईबाट बस्न पुरै शरीर ढाक्ने लुगा लगाऊ र सुत्दा सधैँ झुलको प्रयोग गरौँ।
6: घरबाट निस्किने फोहोरलाई घरमै वर्गीकरण गरौँ। हरियो र निलो बाल्टिनको प्रयोग गरौँ।
7: सडक, गल्ली, खुला चौर र नदी किनारमा फोहोर फाल्ने कार्य कानून त दण्डनीय अपराध हो। फोहोर तोकिएको गाडीमा मात्र विसर्जन गरौँ।
6: प्लास्टिक मुक्त ललितपुर बनाउने अभियानमा सहयोग घरमै वर्गीकरण गरौँ। हरियो र निलो बाल्टिनको प्रयोग गरौँ।
7: सडक, गल्ली, खुला चौर र नदी किनारमा फोहोर फाल्ने कार्य कानून त दण्डनीय अपराध हो। फोहोर तोकिएको गाडीमा मात्र विसर्जन गरौँ।
6: प्लास्टिक मुक्त ललितपुर बनाउने अभियानमा सहयोग गरौँ। बजार जाँदा सधैँ कपडा वा जुटको झोला बोक्ने बानी बसालौँ।
7: हाम्रा ऐतिहासिक ढुङ्गेधारा, पोखरी, पाटीपौवा र विहारहरू नगरका गहना हुन्। इनको

0: वरपर फोहोर नगरौ र संरक्षणमा सहभागी बनौ।
1: कोर सिटी क्षेत्रमा घर निर्माण वा पुनर्निर्माण गर्दा महानगरको मापदण्ड अनुसार परम्परागत र सांस्कृतिक शैली नेवारी वास्तुकला झल्किने गरी मात्र निर्माण गरौं।
0: समयमै सम्पत्ति कर, बहाल कर र व्यवसाय कर बुझाई जिम्मेवार नगरवासीको परिचय दिउँ। समयमै कर बुझाउँदा पाइने छुटको लाभ लिउँ।
1: महानगरपालिकाका सेवाहरू जस्तै राजस्व भुक्तानी, सिफारिस आदि डिजिटल र अनलाइन माध्यमबाटै लिन सकिने भएका प्रविधिको प्रयोग गरी समय र श्रमको बचत गरौं।
0: सार्वजनिक जग्गा, सडक र फुटपाथ मिचेर निर्माण सामग्री राख्ने, व्यापार गर्ने वा अनाधिकृत संरचना बनाउने कार्य नगरौं।
1: पैदल यात्रीको अधिकार सम्मान गरौं। फुटपाथ सधैँ खुल्ला राखौं।
0: नागार्जुन नगरपालिका, नगर कार्यपालिकाको कार्यालय, हरि सिद्धि सीता पाइला, काठमाडौँ।

0: चेक
1: यति बेला दिउँसोको 2 बज्यो।
2: यस टाइम चेक को साथमा
3: शिवम सिमेन्ट
4: बाचायो गाह्रो नि पाउनलाई सारो जस्ते गर्छ पुरा शीर्षधै नै ठाडो नो गाउँको
3: यसै गरी हामी शिवम सिमेन्टले पनि क्वालिटीको मामलामा नो कम्प्रोमाइज भन्ने हाम्रो बाचा पुरा गर्दै शिर ठाडो पारिरहेका छौँ सदा सर्वदा। शिवम सिमेन्ट क्वालिटीको मामलामा नो कम्प्रोमाइज।
5: ललितपुर महानगरपालिका वडा नम्बर 23 थापा खेलको जनहितमा जारी सन्देश। आफ्नो घर आँगन कार्यस्थल र विद्यालय वरपर पानी जम्न नदिऊ। गमलाको प्लेट फुलदानी पुराना टायर खाली ड्रम र पानीका ट्याङ्कीहरू नियमित सफा गरौँ र छोपेर राखौँ। करबाट निस्कने फोहोरलाई स्रोतमै वर्गीकरण गरौँ। हरियो र निलो बाल्टिनको प्रयोग गरौँ। सडक गल्ली खुला चौर र नदी किनारमा फोहोर फाल्ने कार्य कानुनत दण्डनीय अपराध हो। फोहोर तोकिएको गाडीमा मात्र विसर्जन गरौँ। घर निर्माण गर्दा जमिनको अवस्था हेरी नक्सा पास गरेर मापदण्ड अनुसार बनाऊ। मापदण्ड विपरीत बनेका संरचनाहरूमा क्षतिपूर्ति पाइने छैन। सार्वजनिक जग्गा सडक र फुटपाथ मिचेर निर्माण सामग्री राख्ने व्यापार गर्ने कार्य नगरौ। असोज महिनासम्म नियम अनुसारको कर बुझाई छुटको लाभ लियौ। सेफ्टी ट्याङ्कीको फोहोर ढलमा नहालौ। यदि हालेको पाइएमा कानुन अनुसार जरिवाना हुने जानकारी गरिन्छ। ललितपुर महानगरपालिकामा दर्ता भई नवीकरण हुन बाँकी उद्योग व्यवसायहरूको हकमा चालु आर्थिक वर्ष 2083-84 को पौष मसान्त भित्र सम्पूर्ण बक्यौता रकम चुक्ता गरेमा यस वर्षको व्यवसाय कर बहाल कर र जरिवाना छुट हुनेछ। आर्थिक वर्ष 2074-75 देखि आर्थिक वर्ष 2080-81 सम्मको व्यवसाय करको जरिवाना 100% छुट हुने भएकोले तोकिएको समयमा कर तिरौँ। ललितपुर महानगरपालिका वडा नम्बर 23 थापा

0: फायर टिभी फायर सेक्योर अल्ट्रा बुस्ट अनि 24 आवर सर्भिस अस्युरेन्सका साथ अब तपाईँको फायर नेट भएको छ अल गुण सम्पन्न इन्टरनेट र यसै खुसीमा बायोनेटले प्रदान गर्दैछ फ्री मल्टी टिभी 60 MBPS प्याकेजको साथमा 3 वटा र 4 MBPS प्याकेजको साथमा 2 वटा फायर टिभी बायोनेट अल गुण सम्पन्न इन्टरनेट सम्पर्क नम्बर 01-5970444 र 98-010-4641-0
1: 14-15 14-15 14-15
2: बजारमा नयाँ कि थाहै न।

0: नेपाल टेलिकमका विभिन्न सेवाका अफरहरू सस्तो साह्रै सस्तोमा खरिद गर्न परेमा *14*15 ह्यास डायल गर्नुपर्ने रहेछ, त्यही भएर कण्ठ पारिरख्या
1: हो र दाइ।
0: त्यति मात्र हो र भाइ, नेपाल टेलिकमले विभिन्न समयमा ल्याउने विभिन्न अफरको बारेमा थाहा पाउन पनि *14*15 ह्यास डायल गर्नुपर्ने रहेछ नि त।
2: चौध पन्ध्र
1: मलाई पनि कण्ठै भयो दाइ।
3: नेपाल टेलिकम, राष्ट्रको संचार।
4: ललितपुर महानगरपालिका, वडा नम्बर 24, तापाखेलको जनहितमा जारी सन्देश। आफ्नो घर, आँगन, कार्यस्थल र विद्यालय वरपर पानी जम्न नदिऊ। गमलाको प्लेट, फुलदानी, पुराना टायर, खाली ड्रम र पानीका ट्याङ्कीहरू नियमित सफा गरौँ र छुपेर राखौँ। घरबाट निस्कने फोहोरलाई स्रोतमै वर्गीकरण गरौँ। हरियो र निलो बाल्टिनको प्रयोग गरौँ। सडक, गल्ली, खुला चौर र नदी किनारमा फोहोर फाल्ने कार्य कानुन त दण्डनीय अपराध हो। फोहोर तोकेको गाडीमा मात्र विसर्जन गरौँ। घर निर्माण गर्दा जमिनको अवस्था हेरी नक्सा पास गरेर मापदण्ड अनुसार बनाऊ। मापदण्ड विपरीत बनेका संरचनाहरूमा क्षतिपूर्ति पाइने छैन। सार्वजनिक जग्गा, सडक र फुटपाथ मिचेर निर्माण सामग्री राख्ने, व्यापार गर्ने वा अनाधिकृत संरचना बनाउने कार्य नगरौँ। असोज महिनासम्म नियम अनुसारको कर बुझाई छुटको लाभ लियौ। सेफ्टी ट्याङ्कीको फोहोर ढलमा नहालौ। यदि हालेको पाइएमा कानुन अनुसार जरिमाना हुने जानकारी गराइन्छ। ललितपुर महानगरपालिकामा दर्ता भई नवीकरण हुन बाँकी उद्योग व्यवसायको हकमा चालु आर्थिक वर्ष 2083-84 पौष मसान्तसम्म सम्पूर्ण वक्रता रकम चुक्ता गरेमा यस वर्षको व्यवसाय कर, बहाल कर र जरिमाना छुट हुनेछ। आर्थिक वर्ष 2074-75 देखि आर्थिक वर्ष 2080-81 सम्मको व्यवसाय करको जरिमानामा 100% छुट हुने भएकोले तोकिएको समयमा कर तिरौ। ललितपुर महानगरपालिका, वडा नम्बर 24, दापाखेल, ललितपुर।
5: नेपाल आयल निगमको अनुरोध। ग्यास सिलिन्डर सधैँ ठाडो अवस्थामा राख्नुहोस् र घाम तथा तातो स्थानबाट टाढा राख्नुहोस्। ग्यास चुलो प्रयोग गरेपछि रेगुलेटर बन्द गर्न नबिर्सिनुहोस्। यदि ग्यासको गन्ध आएमा तुरुन्तै चुलो नबाल्नुहोस्। बिजुलीका स्विचहरू नछुनुहोस् र झ्याल ढोका खोली हावा आवत जावत गराउनुहोस्। ग्यास पाइप, रेगुलेटर र चुलो नियमित रूपमा जाँच गर्नुहोस्। अनाधिकृत वा बिग्रिएको उपकरण प्रयोग नगर्नुहोस्। सावधानी अपनाउ, दुर्घटनाबाट बचौ। साथै इन्धनको प्रयोग आवश्यकता अनुसार मात्रै गर्नुहोस् र अनावश्यक रूपमा भण्डारण नगर्नुहोस्। बजारको अवस्था तथा अन्तर्राष्ट्रिय पेट्रोलियम पदार्थको मूल्यमा आएको परिवर्तनका कारण पेट्रोलियम पदार्थको आपूर्ति तथा मूल्यमा समय समयमा समायोजन हुन सक्ने जानकारी गराइन्छ। नेपाल आयल निगम लिमिटेड, बबरमहल, काठमाडौँ।

0: यसै गरी हामी शिवम सिमेन्टले पनि क्वालिटीको मामलामा नो कम्प्रोमाइज भन्ने हाम्रो वाचा पूरा गर्दै शिर ठाडो पारिरहेका छौँ। सदा सर्वदा शिवम सिमेन्ट, क्वालिटीको मामलामा नो कम्प्रोमाइज।
1: NBL सर्वसुलभ आवास कर्जा बब्बाल फेस्टिभल अफर
2: अब बन्छ सबैको सपनाको घर, किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर।
1: परिवर्तनीय ब्याज दरमा 4.95% वा स्थिर ब्याज दरमा 5.99%।
2: विशेषताहरू रु 2 करोड सम्मको कर्जा सुविधा।
1: घर तथा अपार्टमेन्ट खरिद, घर निर्माण तथा मरमत सम्हार गर्न
2: 25 वर्ष सम्मको लचिलो कर्जा अवधि,
1: न्यून सेवा शुल्क, न्यून ब्याज दर,
2: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह। थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्।
1: शर्तहरू लागू हुनेछन्।
3: समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।

0: गाई जात्रा र रक्षाबन्धनको पावन अवसरमा सम्पूर्ण ओडावासी, जिल्लावासी तथा खेलप्रेमी महानुभावहरूमा सुख, शान्ति एवं समृद्धिको कामना सहित हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। खेलकुदको विकास सँगै स्वस्थ, अनुशासित र एकताबद्ध समाज निर्माण होस्। अध्यक्ष सानुराजा घिमिरे, गोदावरी नगरपालिका, वडा नम्बर 3 को कार्यालय, गोदावरी, ललितपुर।
1: पारस्परिक साथ, सहयोग र दृढ विश्वासको 3 दशक भन्दा लामो हाम्रो सहयात्रा तपाईँका हरेक सपना साकार पार्न तत्पर हाम्रो दरिलो साथ। बृहत सञ्जाल र सेवाको विविधताले पल पलमा तपाईँको विश्वास जित्दै, तपाईँको सफलताको अभिन्न अङ्ग बन्दै, हामी एभरेस्ट ब्याङ्क। दिगो, दरिलो र विश्वासिलो।
2: थोरै बचत, धेरै कायदा, बीमाका छन् फाइदै फाइदा। बीमाको क्षेत्रमा विश्वसनीय नाम रहेको नेपालको पहिलो र सरकारी स्वामित्वको एकमात्र जीवन बीमा कम्पनीमा जीवन बीमा गरी निश्चिन्त बनाऊ। न्यून बीमा शुल्कमा अधिक बोनस दर रहेको राष्ट्रिय जीवन बीमा कम्पनी लिमिटेड, साबिकको राष्ट्रिय बीमा संस्थान।

0: काठमाडौँ महानगरपालिका वडा नम्बर 5 को कार्यालय हाडी गाउँ काठमाडौँको जनहितमा जारी सन्देश। घरमै कुहिने र नकुहिने फोहोर छुट्याएर मात्र गाडीमा पठाऊ। सडक र सार्वजनिक ठाउँमा जथाभावी फोहोर नफालौ।
1: घर वरपर पानी जम्न नदी लामखुट्टेको वासस्थान नष्ट गरौं र डेंगुको जोखिमबाट बचौं।
0: जन्म, मृत्यु, विवाह जस्ता व्यक्तिगत घटना दर्ता अनलाइन मार्फत सहजै गरी प्रविधि मैत्री सेवाको लाभ उठाऊ।
1: आफ्नो व्यवसाय तथा बहाल कर समयमै बुझाई ओडाको समग्र विकासमा उत्तरदायी नागरिक बनौं।
0: ग्यास, बिजुलीका तार नियमित जाँच गरौं। आग लागि र डुबान जस्ता विपदबाट बच्न पूर्व सावधानी अपनाऊ।
1: सामाजिक सुरक्षा भत्ता पाउनु भएका सम्पूर्ण लाभग्राहीले तोकिएको समयमै नवीकरण गराई सेवा निरन्तर प्राप्त गरौं।
0: सडक, पेटी वा सार्वजनिक जग्गा अतिक्रमण गरी सामान नराखौं। पैदल यात्रीको अधिकार र सहरको सुन्दरता जोगाऊ।
1: ओडा स्वास्थ्य प्रबन्धन केन्द्रबाट उपलब्ध हुने निशुल्क स्वास्थ्य परीक्षण र औषधिको सेवा समयमै लिऊ।
0: स्वीकृत नक्सा अनुसार मात्र भवन निर्माण गरौं। मापदण्ड विपरीतका संरचना नबनाऊ।
1: हाम्रा ऐतिहासिक पाटी पौवा धारा र मन्दिरको संरक्षण गर्दै स्थानीय कला संस्कृतिको जगेर्ना गरौं।
0: काठमाडौँ महानगरपालिका वडा नम्बर 5 को कार्यालय हाडी गाउँ काठमाडौँ। काठमाडौँ महानगरपालिका वडा नम्बर 21 को कार्यालय ज्यावाल काठमाडौँको जनहितमा जारी सन्देश। घरमै कुहिने र नकुहिने फोहोर छुट्याएर मात्र गाडीमा पठाऊ। सडक र सार्वजनिक ठाउँमा जथाभावी फोहोर नफालौ।
1: घर वरपर पानी जम्न नदी लामखुट्टेको वासस्थान नष्ट गरौं र डेंगुको जोखिमबाट बचौं।
0: जन्म, मृत्यु, विवाह जस्ता व्यक्तिगत घटना दर्ता अनलाइन मार्फत सहजै गरी प्रविधि मैत्री सेवाको लाभ उठाऊ।
1: आफ्नो व्यवसाय तथा बहाल कर समयमै बुझाई ओडाको समग्र विकासमा उत्तरदायी नागरिक बनौं।
0: ग्यास, बिजुलीका तार नियमित जाँच गरौं। आग लागि र डुबान जस्ता विपदबाट बच्न पूर्व सावधानी अपनाऊ।
1: सामाजिक सुरक्षा भत्ता पाउनु भएका सम्पूर्ण लाभग्राहीले तोकिएको समयमै नवीकरण गराई सेवा निरन्तर प्राप्त गरौं।
0: सडक, पेटी वा सार्वजनिक जग्गा अतिक्रमण गरी सामान नराखौं। पैदल यात्रीको अधिकार र सहरको सुन्दरता जोगाऊ।
1: ओडा स्वास्थ्य प्रबन्धन केन्द्रबाट उपलब्ध हुने निशुल्क स्वास्थ्य परीक्षण र औषधिको सेवा समयमै लिऊ।
0: स्वीकृत नक्सा अनुसार मात्र भवन निर्माण गरौं। मापदण्ड विपरीतका संरचना नबनाऊ।
1: हाम्रा ऐतिहासिक पाटी पौवा धारा र मन्दिरको संरक्षण गर्दै स्थानीय कला संस्कृतिको जगेर्ना गरौं।
0: काठमाडौँ महानगरपालिका वडा नम्बर 21 को कार्यालय ज्यावाल काठमाडौँ।
2: पारस्परिक साथ, सहयोग र दृढ विश्वासको 3 दशक भन्दा लामो हाम्रो सहयात्रा तपाईँका हरेक सपना साकार पार्न तत्पर हाम्रो दरिलो साथ। बृहत सञ्जाल र सेवाको विविधताले पल पलमा तपाईँको विश्वास जित्दै तपाईँको सफलताको अभिन्न अङ्ग बन्दै हामी एभरेस्ट ब्याङ्क दिगो दरिलो र विश्वासिलो।
0: तारकेश्वर नगरपालिका वडा नम्बर 9 को कार्यालय मनमैजु काठमाडौँको जनहितमा जारी सन्देश। घरमै कुहिने र नकुहिने फोहोर छुट्याएर मात्र गाडीमा पठाऊ। सडक र सार्वजनिक ठाउँमा जथाभावी फोहोर नफालौ।
1: घर वरपर पानी जम्न नदी लामखुट्टेको वासस्थान नष्ट गरौं र डेंगुको जोखिमबाट बचौं।
0: जन्म, मृत्यु, विवाह जस्ता व्यक्तिगत घटना दर्ता अनलाइन मार्फत सहजै गरी प्रविधि मैत्री सेवाको लाभ उठाऊ।
1: आफ्नो व्यवसाय तथा बहाल कर समयमै बुझाई ओडाको समग्र विकासमा उत्तरदायी नागरिक बनौं।
0: ग्यास, बिजुलीका तार नियमित जाँच गरौं। आग लागि र डुबान जस्ता विपदबाट बच्न पूर्व सावधानी अपनाऊ।
1: सामाजिक सुरक्षा भत्ता पाउनु भएका सम्पूर्ण लाभग्राहीले तोकिएको समयमै नवीकरण गराई सेवा निरन्तर प्राप्त गरौं।
0: सडक, पेटी वा सार्वजनिक जग्गा अतिक्रमण गरी सामान नराखौं। पैदल यात्रीको अधिकार र सहरको सुन्दरता जोगाऊ।
1: वडा स्वास्थ्य प्रबन्धन केन्द्रबाट उपलब्ध हुने निशुल्क स्वास्थ्य परीक्षण र औषधिको सेवा समयमै लिऊ।
0: स्वीकृत नक्सा अनुसार मात्र भवन निर्माण गरौँ। मापदण्ड विपरीतका संरचना नबनाऊ।
1: हाम्रा ऐतिहासिक पाटी पौवा धारा र मन्दिरको संरक्षण गर्दै स्थानीय कला संस्कृतिको जगेर्ना गरौँ।
0: तारकेश्वर नगरपालिका वडा नम्बर 9 को कार्यालय मनमैजु काठमाडौँ।
3: नेपाल टेलिकमको 4G

0: नेपाल टेलिकम राष्ट्रको संचार।
1: काठमाडौँ महानगरपालिका वडा नम्बर 3 को कार्यालय महाराजगंज काठमाडौँको जनहितमा जारी सन्देश। घरमै कुहिने र नकुहिने फोहोर छुट्याएर मात्र गाडीमा पठाऊ। सडक र सार्वजनिक ठाउँमा जथाभावी फोहोर नफालौ।
2: घर वरपर पानी जम्न नदी लामखुट्टेको वासस्थान नष्ट गरौं र डेंगुको जोखिमबाट बचौं।
1: जन्म मृत्यु विवाह जस्ता व्यक्तिगत घटना दर्ता अनलाइन मार्फत सहजै गरी प्रविधि मैत्री सेवाको लाभ उठाऊ।
2: आफ्नो व्यवसाय तथा बहाल कर समयमै बुझाई ओडाको समग्र विकासमा उत्तरदायी नागरिक बनौ।
1: ग्यास बिजुलीका तार नियमित जाँच गरौ। आग लागि र डुबान जस्ता विपदबाट बस्न पूर्व सावधानी अपनाउ।
2: सामाजिक सुरक्षा भत्ता पाउनुभएका सम्पूर्ण लाभग्राहीले तोकिएको समयमै नवीकरण गराई सेवा निरन्तर प्राप्त गरौ।
1: सडक पेटी वा सार्वजनिक जग्गा अतिक्रमण गरी सामान नराखौ। पैदल यात्रीको अधिकार र सहरको सुन्दरता जोगाऊ।
2: ओडा स्वास्थ्य प्रबन्धन केन्द्रबाट उपलब्ध हुने निशुल्क स्वास्थ्य परीक्षण र औषधिको सेवा समयमै लियो।
1: स्वीकृत नक्सा अनुसार मात्र भवन निर्माण गरौं। मापदण्ड विपरीतका संरचना नबनाऊ।
2: हाम्रा ऐतिहासिक पाटी पौवा धारा र मन्दिरको संरक्षण गर्दै स्थानीय कला संस्कृतिको जगेर्ना गरौं।
1: काठमाडौँ महानगरपालिका वडा नम्बर 3 को कार्यालय महाराजगंज काठमाडौँ।

0: काठमाडौँ महानगरपालिका वडा नम्बर 4 को कार्यालय बालुवाटार काठमाडौँको जनहितमा जारी सन्देश। घरमै कुहिने र नकुहिने फोहोर छुट्याएर मात्र गाडीमा पठाऊ। सडक र सार्वजनिक ठाउँमा जथाभावी फोहोर नफालौ।
1: घर वरपर पानी जम्न नदी लामखुट्टेको वासस्थान नष्ट गरौं र डेङ्गुको जोखिमबाट बचौं।
0: जन्म, मृत्यु, विवाह जस्ता व्यक्तिगत घटना दर्ता अनलाइन मार्फत सहजै गरी प्रविधि मैत्री सेवाको लाभ उठाऊ।
1: आफ्नो व्यवसाय तथा बहाल कर समयमै बुझाई ओडाको समग्र विकासमा उत्तरदायी नागरिक बनौ।
0: ग्यास, बिजुलीका तार नियमित जाँच गरौं। आग लागि र डुबान जस्ता विपदबाट बस्न पूर्व सावधानी अपनाऊ।
1: सामाजिक सुरक्षा भत्ता पाउनुभएका सम्पूर्ण लाभग्राहीले तोकिएको समयमै नवीकरण गराई सेवा निरन्तर प्राप्त गरौं।
0: सडक, पेटी वा सार्वजनिक जग्गा अतिक्रमण गरी सामान नराखौं। पैदल यात्रीको अधिकार र सहरको सुन्दरता जोगाऊ।
1: ओडा स्वास्थ्य प्रबन्धन केन्द्रबाट उपलब्ध हुने निशुल्क स्वास्थ्य परीक्षण र औषधिको सेवा समयमै लिऊ।
0: स्वीकृत नक्सा अनुसार मात्र भवन निर्माण गरौं। मापदण्ड विपरीतका संरचना नबनाऊ।
1: हाम्रा ऐतिहासिक पाटी पौवा, धारा र मन्दिरको संरक्षण गर्दै स्थानीय कला संस्कृतिको जगेर्ना गरौं।
0: काठमाडौँ महानगरपालिका वडा नम्बर 4 को कार्यालय बालुवाटार काठमाडौँ।

0: टाइम चेक
1: यति बेला दिउँसोको 3 बज्यो।
2: यस टाइम चेक को साथमा
3: शिवम सिमेन्ट
4: बाचायो गाह्रो नि पाउनलाई सारो जस्ते गर्छ पुरा शीर्षा झै नै ठाडो नो गाउँको।
3: यसै गरी हामी शिवम सिमेन्टले पनि क्वालिटीको मामलामा नो कम्प्रोमाइज भन्ने हाम्रो बाचा पुरा गर्दै शिर ठाडो पारिरहेका छौँ सदा सर्वदा। शिवम सिमेन्ट क्वालिटीको मामलामा नो कम्प्रोमाइज।
5: यो नसा च्यापिएको र हड्डी खिएको दुखाइले त हिँडुल गर्नै गाह्रो भइसक्यो। ग्यास्ट्रिक र बाथले पनि उस्तै हैरान पार्यो।
6: अझै दुखाइ सहेर बस्ने त ललितपुरको टुटे पानीमा रहेको लन्जेभिटी हेल्थ होम जानुस् न।
5: हो र, त्यहाँ के को उपचार हुन्छ र?
6: त्यहाँ हड्डी खिएको, नसा च्यापिएको, बाथ, युरिकेसिड, ग्यास्ट्रिक, अल्सर, कोलाइटिस, फाइस, फिस्टुला र फिसरको सफल उपचार हुन्छ। साथै पिनास, एलर्जी, माइग्रेन, डिप्रेसन र एन्जाइटी जस्ता समस्याको पनि प्रभावकारी उपचार गरिन्छ।
7: हाम्रा विशेष सेवाहरू अकुपंक्चर, फिजियोथेरापी, पञ्चकर्म, कपिट थेरापी, शिरोधारा, स्टिम बाथ तथा होल बडी मसाज। स्वस्थ, निरोगी र दीर्घ जीवनका लागि आजै सम्पर्क गर्नुहोस् लन्जेभिटी हेल्थ होम, स्वस्थ जीवनको भरोसा। सम्पर्क टुटे पानी ललितपुर 15 रिङ रोड नजिकै। फोन नम्बर 01-4568-817, 98-41-66-32-76।
8: प्राप्त बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँको नयाँ भर्ना सम्बन्धी सूचना। लामो शैक्षिक इतिहास भएको त्रिवीद्वारा सञ्चालित बोर्ड परीक्षामा राम्रो रिजल्ट ल्याउन सफल QAA प्राप्त यस क्याम्पसमा बिहानी समयमा BBS, BA र BEd प्रथम वर्षमा शैक्षिक सत्र 2083-84 लागि भर्ना खुल्यो। साथै विद्यालय व्यवस्थापन समितिको स्वीकृतिमा बिहानी समयमा कक्षा 11 साइन्स, म्यानेजमेन्ट, ह्युमेनिटिज, कम्प्युटर साइन्स र एजुकेसन्समा धमाधम भर्ना भइरहेको छ। क्याम्पस लोकेसन काठमाडौँ तिनकुने गैरीगाउँ पेट्रोल पम्पबाट 200 मिटर भित्र बागमती पुल सँगै बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर काठमाडौँ। सम्पर्क 01-4630-310, 98-51-40-41-98, 98-41-25-59-57।
9: महालक्ष्मी नगरपालिका ललितपुरको चेतनामूलक सन्देश। वडाबाट प्राप्त गर्ने सेवा सुविधाका लागि वडागत रूपमा नै सम्पर्क राखौँ। सबै बाल बालिकालाई विद्यालय पठाउँ। जन्म, मृत्यु, बसाई सराई, सम्बन्ध विच्छेद र विवाह दर्ता सम्बन्धी व्यक्तिगत घटना दर्ताका लागि आफ्नो सम्बन्धित वडामा सम्पर्क राखी समयमा नै घटना दर्ता गरौँ। सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न आबद्ध योग्यता र कागजात बारे सम्बन्धित वडामा सम्पर्क राखी ब्याङ्किङ प्रणाली मार्फत मात्र सुविधा लिने गरौँ। आधुनिक कृषि प्रणाली अपनाई व्यवसायिक कृषक बनौ। धर्म, संस्कृति, सम्पदाको जगेर्ना गरौँ। मौलिक पहिचानको संरक्षण गरौँ। सार्वजनिक सम्पत्तिको संरक्षण गरौँ। स्वच्छ स्वास्थ्य सहर निर्माणका लागि फोहोर मैला व्यवस्थापनमा विशेष ध्यान पुर्याउँ। महालक्ष्मी नगरपालिका, इमाडोल, ललितपुर।
10: नागार्जुन नगरपालिकाको जनहितमा जारी सन्देश।
11: आफ्नो घर, आँगन, कार्यस्थल र विद्यालय वरपर पानी जम्न नदिऊ।
10: गमलाको प्लेट, फुलदानी, पुराना टायर, खाली ड्रम र पानीका

0: ट्याङ्कीहरू नियमित सफा गरौँ र छोपेर राखौँ।
1: लामखुट्टेको टोकाइबाट बस्न पुरै शरीर ढाक्ने लुगा लगाऊ र सुत्दा सधैँ झुलको प्रयोग गरौँ।
0: घरबाट निस्किने फोहोरलाई घरमै वर्गीकरण गरौँ। हरियो र निलो बाल्टिनको प्रयोग गरौँ।
1: सडक, गल्ली, खुला चौर र नदी किनारमा फोहोर फाल्ने कार्य कानून त दण्डनीय अपराध हो। फोहोर तोकिएको गाडीमा मात्र विसर्जन गरौँ।
0: प्लास्टिक मुक्त ललितपुर बनाउने अभियानमा सहयोग गरौँ। बजार जाँदा सधैँ कपडा वा जुटको झोला बोक्ने
1: हाम्रा ऐतिहासिक ढुङ्गे धारा, पोखरी, पाटी पौवा र बिहारहरू नगरका गहना हुन्। यिनको वरपर फोहोर नगरौँ र संरक्षणमा सहभागी बनौ।
0: कोर सिटी क्षेत्रमा घर निर्माण वा पुनर्निर्माण गर्दा महानगरको मापदण्ड अनुसार परम्परागत र सांस्कृतिक शैली नेवारी वास्तुकला झल्किने गरी मात्र निर्माण गरौँ।
1: समयमै सम्पत्ति कर, बहाल कर र व्यवसाय कर बुझाई जिम्मेवार नगरवासीको परिचय दिउँ। समयमै कर बुझाउँदा पाइने छुटको लाभ लिउँ।
0: महानगरपालिका सेवाहरू जस्तै राजस्व भुक्तानी, सिफारिस आदि डिजिटल र अनलाइन माध्यमबाटै लिन सकिने भएकाले प्रविधिको प्रयोग गरी समय र श्रमको बचत गरौँ।
1: सार्वजनिक जग्गा, सडक र फुटपाथ मिचेर निर्माण सामग्री राख्ने, व्यापार गर्ने वा अनाधिकृत संरचना बनाउने कार्य नगरौँ।
0: पैदल यात्रीको अधिकार सम्मान गरौँ। फुटपाथ सधैँ खुल्ला राखौँ।
1: नागार्जुन नगरपालिका, नगर कार्यपालिकाको कार्यालय, हरि सिद्धि सीता पाइला, काठमाडौँ।
2: बजारमा नयाँ कि छैन, नेपाल टेलिकमका विभिन्न सेवाका अफरहरू सस्तो, साह्रै सस्तोमा खरिद गर्न परेमा *14# ह्यास डायल गर्नु पर्ने रहेछ, त्यही भएर कण्ठ पारिरख्या
3: हो र दाइ।
2: त्यति मात्र हो र भाइ, नेपाल टेलिकमले विभिन्न समयमा ल्याउने विभिन्न अफरको बारेमा थाहा पाउन पनि *14# ह्यास डायल गर्नु पर्ने रहेछ नि त।
3: *14* मलाई पनि कण्ठै भयो दाइ।
4: नेपाल टेलिकम, राष्ट्रको संचार।
5: ललितपुर महानगरपालिका, वडा नम्बर 23, थापा खेलको जनहितमा जारी सन्देश। आफ्नो घर, आँगन, कार्यस्थल र विद्यालय वरपर पानी जम्न नदिऊ। गमलाको प्लेट, फुलदानी, पुराना टायर, खाली ड्रम र पानीका ट्याङ्कीहरू नियमित सफा गरौँ र छोपेर राखौँ। करबाट निस्कने फोहोरलाई स्रोतमै वर्गीकरण गरौँ। हरियो र निलो बाल्टिनको प्रयोग गरौँ। सडक, गल्ली, खुला चौर र नदी किनारमा फोहोर फाल्ने कार्य कानून दण्डनीय अपराध हो। फोहोर तोकिएको गाडीमा मात्र विसर्जन गरौँ। घर निर्माण गर्दा जमिनको अवस्था हेरी नक्सा पास गरेर मापदण्ड अनुसार बनाऊ। मापदण्ड विपरीत बनेका संरचनाहरूमा क्षतिपूर्ति पाइने छैन। सार्वजनिक जग्गा, सडक र फुटपाथ मिचेर निर्माण सामग्री राख्ने, व्यापार गर्ने वा अनाधिकृत संरचना बनाउने कार्य नगरौँ। असोज महिनासम्म नियम अनुसारको कर बुझाई छुटको लाभ लियौँ। सेफ्टी ट्याङ्कीको फोहोर ढलमा नहालौँ। यदि हालेको पाइएमा कानुन अनुसार जरिवाना हुने जानकारी गरिन्छ। ललितपुर महानगरपालिकामा दर्ता भई नवीकरण हुन बाँकी उद्योग व्यवसायहरूको हकमा चालु आर्थिक वर्ष 2083-84 पौष मसान्त भित्र सम्पूर्ण बक्यौता रकम चुक्ता गरेमा यस वर्षको व्यवसाय कर, बहाल कर र जरिवाना छुट हुनेछ। आर्थिक वर्ष 2074-75 देखि आर्थिक वर्ष 2080-81 सम्मको व्यवसाय करको जरिवाना 100% छुट हुने भएकोले तोकिएको समयमा कर तिरौँ। ललितपुर महानगरपालिका, वडा नम्बर 23, थापा।

ललितपुर महानगरपालिकाको जनहितमा जारी सन्देश, आफ्नो घर आँगन कार्यस्थल र विद्यालय वरपर पानी जम्न नदिऊ। गमलाको प्लेट, फुलदानी, पुराना टायर, खाली ड्रम र पानीका ट्याङ्कीहरू नियमित रूपमा सफा गरौँ र छोपेर राखौँ। लामखुट्टेको टोकाईबाट बस्न पुरै शरीर ढाक्ने लुगा लगाऊ र सुत्दा सधैँ झुलको प्रयोग गरौँ। घरबाट निस्कने फोहोरलाई स्रोतमै वर्गीकरण गरौँ। हरियो र निलो बाल्टिनको प्रयोग गरौँ। सडक, गल्ली, खुल्ला चौर र नदी किनारमा फोहोर फाल्ने कार्य कानून त दण्डनीय अपराध हो। फोहोर तोकिएको गाडीमा मात्र विसर्जन गरौँ। प्लास्टिक मुक्त ललितपुर बनाउने अभियानमा सहयोग गरौँ। बजार जाँदा सधैँ कपडा वा जुटको झोला बोक्ने बानी बसालौ। हाम्रा ऐतिहासिक ढुङ्गे धारा, पोखरी, पाटी पौवा र बिहारहरू नगरका गहना हुन्। यिनको वरपर फोहोर नगरौं र संरक्षणमा सहभागी बनौ। कोर सिटी भित्र भित्री सहर क्षेत्रहरूमा घर निर्माण वा पुनर्निर्माण गर्दा महानगरको मापदण्ड अनुसार परम्परागत र सांस्कृतिक शैली नेवारी वास्तुकला झल्कने गरी मात्र निर्माण गरौं। समयमै सम्पत्ति कर, बहाल कर र व्यवसाय कर बुझाई जिम्मेवार नगरवासीको परिचय दिउ। समयमै कर बुझाउँदा पाइने छुटको लाभ लिउ। महानगरपालिकाका सेवाहरू जस्तै राजस्व भुक्तानी, सिफारिस आदि डिजिटल र अनलाइन माध्यमबाटै लिन सकिने भएकाले प्रविधिको प्रयोग गरी समय र श्रमको बचत गरौँ। सार्वजनिक जग्गा, सडक र फुटपाथ मिचेर निर्माण सामग्री राख्ने, व्यापार गर्ने वा अनाधिकृत संरचना बनाउने कार्य नगरौँ। पैदल यात्रीको अधिकारको सम्मान गरौँ। फुटपाथ सधैँ खुल्ला राखौँ। ललितपुर महानगरपालिका, नगर कार्यपालिकाको कार्यालय, फुलचोक, ललितपुर।

0: गाई जात्रा र रक्षाबन्धनको पावन अवसरमा सम्पूर्ण ओडावासी, जिल्लावासी तथा खेलप्रेमी महानुभावहरूमा सुख, शान्ति एवं समृद्धिको कामना सहित हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं। खेलकुदको विकास सँगै स्वस्थ, अनुशासित र एकताबद्ध समाज निर्माण होस्। अध्यक्ष सानुराजा घिमिरे, गोदावरी नगरपालिका, वडा नम्बर 3 को कार्यालय, गोदावरी, ललितपुर। काठमाडौँ महानगरपालिका, वडा नम्बर 3 को कार्यालय, महाराजगंज, काठमाडौँको जनहितमा जारी सन्देश। घरमै कुहिने र नकुहिने फोहोर छुट्याएर मात्र गाडीमा पठाऊ। सडक र सार्वजनिक ठाउँमा जथाभावी फोहोर नफालौ।
1: घर वरपर पानी जम्न नदी, लामखुट्टेको वासस्थान नष्ट गरौं र डेंगुको जोखिमबाट बचौ।
0: जन्म, मृत्यु, विवाह जस्ता व्यक्तिगत घटना दर्ता अनलाइन मार्फत सहजै गरी प्रविधि मैत्री सेवाको लाभ उठाऊ।
1: आफ्नो व्यवसाय तथा बहाल कर समयमै बुझाई ओडाको समग्र विकासमा उत्तरदायी नागरिक बनौ।
0: ग्यास, बिजुलीका तार नियमित जाँच गरौं। आग लागेर डुबान जस्ता विपदबाट बस्न पूर्व सावधानी अपनाऊ।
1: सामाजिक सुरक्षा भत्ता पाउनु भएका सम्पूर्ण लाभग्राहीले तोकिएको समयमै नवीकरण गराई सेवा निरन्तर प्राप्त गरौं।
0: सडक, पेटी वा सार्वजनिक जग्गा अतिक्रमण गरी सामान नराखौं। पैदल यात्रीको अधिकार र सहरको सुन्दरता जोगाऊ।
1: ओडा स्वास्थ्य प्रबन्धन केन्द्रबाट उपलब्ध हुने निशुल्क स्वास्थ्य परीक्षण र औषधिको सेवा समयमै लिऊ।
0: स्वीकृत नक्सा अनुसार मात्र भवन निर्माण गरौं। मापदण्ड विपरीतका संरचना नबनाऊ।
1: हाम्रा ऐतिहासिक पाटी पौवा, धारा र मन्दिरको संरक्षण गर्दै स्थानीय कला संस्कृतिको जगेर्ना गरौं।
0: काठमाडौँ महानगरपालिका, वडा नम्बर 3 को कार्यालय, महाराजगंज, काठमाडौँ।

0: यसै गरी हामी शिवम सिमेन्टले पनि क्वालिटीको मामलामा नो कम्प्रोमाइज भन्ने हाम्रो वाचा पूरा गर्दै शिर ठाडो पारिरहेका छौँ। सदा सर्वदा शिवम सिमेन्ट, क्वालिटीको मामलामा नो कम्प्रोमाइज।
1: पारस्परिक साथ, सहयोग र दृढ विश्वासको 3 दशक भन्दा लामो हाम्रो सहयात्रा तपाईँका हरेक सपना साकार पार्न तत्पर हाम्रो दरिलो साथ। बृहत सञ्जाल र सेवाको विविधताले पल पलमा तपाईँको विश्वास जित्दै तपाईँको सफलताको अभिन्न अङ्ग बन्दै हामी एभरेस्ट ब्याङ्क, दिगो दरिलो र विश्वासिलो।

0: Fire TV, Fire Secure, Ultra Boost, and 24 hour service assurance ka sath aba tapai ko Bynet bhayeko cha all good sampanna internet ra yesai khushi ma Bynet le pradan gardai cha free multi TV 60 Mbps package ko sath ma 3 wata ra 40 Mbps package ko sath ma 2 wata Fire TV Bynet all good sampanna internet samparka number 01597044 ra 9810464410
1: थोरै बचत धेरै कायदा बिमाका छन् फाइदै फाइदा। बिमाको क्षेत्रमा विश्वसनीय नाम रहेको नेपालको पहिलो र सरकारी स्वामित्वको एकमात्र जीवन बिमा कम्पनीमा जीवन बिमा गरी निश्चिन्त बनौ। न्यून बिमा शुल्कमा अधिक बोनस दर रहेको राष्ट्रिय जीवन बिमा कम्पनी लिमिटेड साबिकको राष्ट्रिय बिमा संस्थान।
2: काठमाडौँ महानगरपालिका वडा नम्बर 4 को कार्यालय बालुवाटार काठमाडौँको जनहितमा जारी सन्देश। घरमै कुहिने र नकुहिने फोहोर छुट्याएर मात्र गाडीमा पठाऊ। सडक र सार्वजनिक ठाउँमा जथाभावी फोहोर नफालौ।
3: घर वरपर पानी जम्न नदी लामखुट्टेको वासस्थान नष्ट गरौ र डेङ्गुको जोखिमबाट बचौ।
2: जन्म मृत्यु विवाह जस्ता व्यक्तिगत घटना दर्ता अनलाइन मार्फत सहजै गरी प्रविधि मैत्री सेवाको लाभ उठाऊ।
3: आफ्नो व्यवसाय तथा बहाल कर समयमै बुझाई ओडाको समग्र विकासमा उत्तरदायी नागरिक बनौ।
2: ग्यास बिजुलीका तार नियमित जाँच गरौ। आग लागि र डुबान जस्ता विपदबाट बस्न पूर्व सावधानी अपनाऊ।
3: सामाजिक सुरक्षा भत्ता पाउनु भएका सम्पूर्ण लाभग्राहीले तोकिएको समयमै नवीकरण गराई सेवा निरन्तर प्राप्त गरौ।
2: सडक पेटी वा सार्वजनिक जग्गा अतिक्रमण गरी सामान नराखौ। पैदल यात्रीको अधिकार र सहरको सुन्दरता जोगाऊ।
3: ओडा स्वास्थ्य प्रबन्धन केन्द्रबाट उपलब्ध हुने निशुल्क स्वास्थ्य परीक्षण र औषधिको सेवा समयमै लिऊ।
2: स्वीकृत नक्सा अनुसार मात्र भवन निर्माण गरौ। मापदण्ड विपरीतका संरचना नबनाऊ।
3: हाम्रा ऐतिहासिक पाटी पौवा धारा र मन्दिरको संरक्षण गर्दै स्थानीय कला संस्कृतिको जगेर्ना गरौ।
2: काठमाडौँ महानगरपालिका वडा नम्बर 4 को कार्यालय बालुवाटार काठमाडौँ। काठमाडौँ महानगरपालिका वडा नम्बर 5 को कार्यालय हाडी गाउँ काठमाडौँको जनहितमा जारी सन्देश। घरमै कुहिने र नकुहिने फोहोर छुट्याएर मात्र गाडीमा पठाऊ। सडक र सार्वजनिक ठाउँमा जथाभावी फोहोर नफालौ।
3: घर वरपर पानी जम्न नदी लामखुट्टेको वासस्थान नष्ट गरौ र डेङ्गुको जोखिमबाट बचौ।
2: जन्म मृत्यु विवाह जस्ता व्यक्तिगत घटना दर्ता अनलाइन मार्फत सहजै गरी प्रविधि मैत्री सेवाको लाभ उठाउ।
3: आफ्नो व्यवसाय तथा बहाल कर समयमै बुझाई ओडाको समग्र विकासमा उत्तरदायी नागरिक बनौ।
2: ग्यास बिजुलीका तार नियमित जाँच गरौ। आग लागि र डुबान जस्ता विपदबाट बस्न पूर्व सावधानी अपनाऊ।
3: सामाजिक सुरक्षा भत्ता पाउनु भएका सम्पूर्ण लाभग्राहीले तोकिएको समयमै नवीकरण गराई सेवा निरन्तर प्राप्त गरौ।
2: सडक पेटी वा सार्वजनिक जग्गा अतिक्रमण गरी सामान नराखौ। पैदल यात्रीको अधिकार र सहरको सुन्दरता जोगाऊ।
3: ओडा स्वास्थ्य प्रबन्धन केन्द्रबाट उपलब्ध हुने निशुल्क स्वास्थ्य परीक्षण र औषधिको सेवा समयमै लिऊ।
2: स्वीकृत नक्सा अनुसार मात्र भवन निर्माण गरौ। मापदण्ड विपरीतका संरचना नबनाऊ।
3: हाम्रा ऐतिहासिक पाटी पौवा धारा र मन्दिरको संरक्षण गर्दै स्थानीय कला संस्कृतिको जगेर्ना गरौ।
2: काठमाडौँ महानगरपालिका वडा नम्बर 5 को कार्यालय हाडी गाउँ काठमाडौँ। ललितपुर महानगरपालिका वडा नम्बर 24 तापाखेलको जनहितमा जारी सन्देश। आफ्नो घर आँगन कार्यस्थल र विद्यालय वरपर पानी जम्न नदिऊ। गमलाको प्लेट फुलदानी पुराना टायर खाली ड्रम र पानीका ट्याङ्कीहरू नियमित सफा गरौ र छुपेर राखौ। घरबाट निस्कने फोहोरलाई स्रोतमै वर्गीकरण गरौ। हरियो र निलो बाल्टिनको प्रयोग गरौ। सडक गल्ली खुला चौर र नदी किनारमा फोहोर फाल्ने कार्य कानुन त दण्डनीय अपराध हो। फोहोर तोकेको गाडीमा मात्र विसर्जन गरौ। घर निर्माण गर्दा जमिनको अवस्था हेरी नक्सा पास गरेर मापदण्ड अनुसार बनाऊ। मापदण्ड विपरीत बनेका संरचनाहरूमा क्षतिपूर्ति पाइने छैन। सार्वजनिक जग्गा, सडक र फुटपाथ मिचेर निर्माण सामग्री राख्ने, व्यापार गर्ने वा अनाधिकृत संरचना बनाउने कार्य नगरौ। असोज महिनासम्म नियम अनुसारको कर बुझाई छुटको लाभ लियौं। सेफ्टी ट्याङ्कीको फोहोर ढलमा नहालौं। यदि हालेको पाइएमा कानुन अनुसार जरिमाना हुने जानकारी गराइन्छ। ललितपुर महानगरपालिकामा दर्ता भई नवीकरण हुन बाँकी उद्योग व्यवसायको हकमा चालु आर्थिक वर्ष 2083-84 पौष मसान्तसम्म सम्पूर्ण वक्रता रकम चुक्ता गरेमा यस वर्षको व्यवसाय कर, बहाल कर र जरिमाना छुट हुनेछ। आर्थिक वर्ष 2074-75 आर्थिक वर्ष 2080-81 सम्मको व्यवसाय करको जरिमानामा 100% छुट हुने भएकोले तोकिएको समयमा कर तिरौ। ललितपुर महानगरपालिका वडा नम्बर 24 दा

0: टाइम चेक
1: यति बेला दिउँसोको 4 बज्यो
2: यस टाइम चेक को साथमा
3: शिवम सिमेन्ट
4: बाचायो गाह्रो नि पाउनलाई सारो जस्ते गर्छ पुरा शीर्षधै नै ठाडो नो गाउँ प्रोमा
3: यसै गरी हामी शिवम सिमेन्टले पनि क्वालिटीको मामलामा नो कम्प्रोमाइज भन्ने हाम्रो बाचा पुरा गर्दै शिर ठाडो पारिरहेका छौँ सदा सर्वदा शिवम सिमेन्ट क्वालिटीको मामलामा नो कम्प्रोमाइज
5: 14-15
6: बजारमा नयाँ कि छैन नेपाल टेलिकमका विभिन्न सेवाका अफरहरू सस्तो साह्रै सस्तोमा खरिद गर्न परेमा *14-15 ह्यास डायल गर्नुपर्ने रहेछ त्यही भएर कण्ठ पारिराख्या
7: हो र दाइ
6: त्यति मात्र हो र भाइ नेपाल टेलिकमले विभिन्न समयमा ल्याउने विभिन्न अफरको बारेमा थाहा पाउन पनि *14-15 ह्यास डायल गर्नुपर्ने रहेछ नि त
5: 14-15
6: मलाई पनि कण्ठै भयो दाइ
1: नेपाल टेलिकम राष्ट्रको संचार
8: ललितपुरमा नगरपालिका वडा नम्बर 23 थापा खेलको जनहितमा जारी सन्देश आफ्नो घर आँगन कार्यस्थल र विद्यालय वरपर पानी जम्न नदिऊ गमलाको प्लेट फुलदानी पुराना टायर खाली ड्रम र पानीका ट्याङ्कीहरू नियमित सफा गरौँ र छोपेर राखौँ करबाट निस्कने फोहोरलाई स्रोतमय वर्गीकरण गरौँ हरियो र निलो बाल्टिनको प्रयोग गरौँ सडक गल्ली खुला चौर र नदी किनारमा फोहोर फाल्ने कार्य कानुनगत दण्डनीय अपराध हो फोहोर तोकिएको गाडीमा मात्र विसर्जन गरौँ घर निर्माण गर्दा जमिनको अवस्था हेरी नक्सा पास गरेर मापदण्ड अनुसार बनाऊ मापदण्ड विपरीत बनेका संरचनाहरूमा क्षतिपूर्ति पाइने छैन सार्वजनिक जग्गा सडक र फुटपाथ मिचेर निर्माण सामग्री राख्ने व्यापार गर्ने वा अनाधिकृत संरचना बनाउने कार्य नगरौँ असोज महिनासम्म नियम अनुसारको कर बुझाइ छुटको लाभ लियौँ सेफ्टी ट्याङ्कीको फोहोर ढलमा नहालौँ यदि हालेको पाइएमा कानुन अनुसार जरिवाना हुने जानकारी गरिन्छ ललितपुर महानगरपालिकामा दर्ता भई नवीकरण हुन बाँकी उद्योग व्यवसायहरूको हकमा चालु आर्थिक वर्ष 2083-84 पौष मसान्त भित्र सम्पूर्ण बक्यौता रकम चुक्ता गरेमा यस वर्षको व्यवसाय कर बहाल कर र जरिवाना छुट हुनेछ आर्थिक वर्ष 2074-75 आर्थिक वर्ष 2080-81 सम्मको व्यवसाय करको जरिवाना 100% छुट हुने भएकोले तोकिएको समयमा कर तिरौँ ललितपुर महानगरपालिका वडा नम्बर 23 थापाखेल ललितपुर
9: ललितपुर महानगरपालिका वडा नम्बर 24 थापाखेलको जनहितमा जारी सन्देश आफ्नो घर आँगन कार्यस्थल र विद्यालय वरपर पानी जम्न नदिऊ गमलाको प्लेट फुलदानी पुराना टायर खाली ड्रम र पानीका ट्याङ्कीहरू नियमित सफा गरौँ र छुपेर राखौँ घरबाट निस्कने फोहोरलाई स्रोतमै वर्गीकरण गरौँ हरियो र निलो बाल्टिनको प्रयोग गरौँ सडक गल्ली खुला चौर र नदी किनारमा फोहोर फाल्ने कार्य कानुन त दण्डनीय अपराध हो फोहोर तोकेको गाडीमा मात्र विसर्जन गरौँ घर निर्माण गर्दा जमिनको अवस्था हेरी नक्सा पास गरेर मापदण्ड अनुसार बनाऊ मापदण्ड विपरीत बनेका संरचनाहरूमा क्षतिपूर्ति पाइने छैन सार्वजनिक जग्गा सडक र फुटपाथ मिचेर निर्माण सामग्री राख्ने व्यापार गर्ने वा अनाधिकृत संरचना बनाउने कार्य नगरौँ असोज महिनासम्म नियम अनुसारको कर बुझाइ छुटको लाभ लियौ सेफ्टी ट्याङ्कीको फोहोर ढलमा नहालौ यदि हालेको पाइएमा कानुन अनुसार जरिमाना हुने जानकारी गराइन्छ ललितपुर महानगरपालिकामा दर्ता भई नवीकरण हुन बाँकी उद्योग व्यवसायको हकमा चालु आर्थिक वर्ष 2083-84 पौष

शान्तसम्म सम्पूर्ण वक्रता रकम चुक्ता गरेमा यस वर्षको व्यवसाय कर, बहाल कर र जरिमाना छुट हुनेछ। आर्थिक वर्ष 2074-75 आर्थिक वर्ष 2080-81 सम्मको व्यवसाय करको जरिमानामा 100% छुट हुने भएकोले तोकिएको समयमा कर तिरौ। ललितपुर महानगरपालिका, वडा नम्बर 24, दापाखेल, ललितपुर।

0: गाई जात्रा र रक्षाबन्धनको पावन अवसरमा सम्पूर्ण ओडावासी, जिल्लावासी तथा खेलप्रेमी महानुभावहरूमा सुख, शान्ति एवं समृद्धिको कामना सहित हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौँ। खेलकुदको विकास सँगै स्वस्थ, अनुशासित र एकताबद्ध समाज निर्माण होस्। अध्यक्ष सानुराजा घिमिरे, गोदावरी नगरपालिका, वडा नम्बर 3 को कार्यालय, गोदावरी, ललितपुर। काठमाडौँ महानगरपालिका, वडा नम्बर 3 को कार्यालय, महाराजगंज, काठमाडौँको जनहितमा जारी सन्देश। घरमै कुहिने र नकुहिने फोहोर छुट्याएर मात्र गाडीमा पठाऊ। सडक र सार्वजनिक ठाउँमा जथाभावी फोहोर नफालौ।
1: घर वरपर पानी जम्न नदी, लामखुट्टेको वासस्थान नष्ट गरौं र डेंगुको जोखिमबाट बचौं।
0: जन्म, मृत्यु, विवाह जस्ता व्यक्तिगत घटना दर्ता अनलाइन मार्फत सहजै गरी प्रविधि मैत्री सेवाको लाभ उठाऊ।
1: आफ्नो व्यवसाय तथा बहालकर समयमै बुझाई ओडाको समग्र विकासमा उत्तरदायी नागरिक बनौ।
0: ग्यास, बिजुलीका तार नियमित जाँच गरौ। आग लागि र डुबान जस्ता विपदबाट बस्न पूर्व सावधानी अपनाऊ।
1: सामाजिक सुरक्षा भत्ता पाउनुभएका सम्पूर्ण लाभग्राहीले तोकिएको समयमै नवीकरण गराई सेवा निरन्तर प्राप्त गरौ।
0: सडक, पेटी वा सार्वजनिक जग्गा अतिक्रमण गरी सामान नराखौ। पैदल यात्रीको अधिकार र सहरको सुन्दरता जोगाऊ।
1: ओडा स्वास्थ्य प्रबन्धन केन्द्रबाट उपलब्ध हुने निशुल्क स्वास्थ्य परीक्षण र औषधिको सेवा समयमै लियौ।
0: स्वीकृत नक्सा अनुसार मात्र भवन निर्माण गरौ। मापदण्ड विपरीतका संरचना नबनाऊ।
1: हाम्रा ऐतिहासिक पाटी पौवा, धारा र मन्दिरको संरक्षण गर्दै स्थानीय कला संस्कृतिको जगेर्ना गरौ।
0: काठमाडौँ महानगरपालिका, वडा नम्बर 3 को कार्यालय, महाराजगंज, काठमाडौँ।
2: नेपाल आयल निगमको अनुरोध। ग्यास सिलिन्डर सधैँ ठाडो अवस्थामा राख्नुहोस् र घाम तथा तातो स्थानबाट टाढा राख्नुहोस्। ग्यास चुलो प्रयोग गरेपछि रेगुलेटर बन्द गर्न नबिर्सिनुहोस्। यदि ग्यासको गन्ध आएमा तुरुन्तै चुलो नबाल्नुहोस्। बिजुलीका स्विचहरू नछुनुहोस् र झ्याल ढोका खोली हावा आवत जावत गराउनुहोस्। ग्यास पाइप, रेगुलेटर र चुलो नियमित रूपमा जाँच गर्नुहोस्। अनाधिकृत वा बिग्रिएको उपकरण प्रयोग नगर्नुहोस्। सावधानी अपनाऊ, दुर्घटनाबाट बचौ। साथै इन्धनको प्रयोग आवश्यकता अनुसार मात्रै गर्नुहोस् र अनावश्यक रूपमा भण्डारण नगर्नुहोस्। बजारको अवस्था तथा अन्तर्राष्ट्रिय पेट्रोलियम पदार्थको मूल्यमा आएको परिवर्तनका कारण पेट्रोलियम पदार्थको आपूर्ति तथा मूल्यमा समय समयमा समायोजन हुन सक्ने जानकारी गराइन्छ। नेपाल आयल निगम लिमिटेड, बबरमहल, काठमाडौँ। महालक्ष्मी नगरपालिका, ललितपुरको चेतनामूलक सन्देश। वडाबाट प्राप्त गर्ने सेवा सुविधाका लागि वडागत रूपमा नै सम्पर्क राखौं। सबै बाल बालिकालाई विद्यालय पठाऊ। जन्म, मृत्यु, बसाइ सराई, सम्बन्ध विच्छेद र विवाह दर्ता सम्बन्धी व्यक्तिगत घटना दर्ताका लागि आफ्नो सम्बन्धित वडामा सम्पर्क राखी समयमा नै घटना दर्ता गरौ। सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न आबद्ध योग्यता र कागजात बारे सम्बन्धित वडामा सम्पर्क राखी ब्याङ्किङ प्रणाली मार्फत मात्र सुविधा लिने गरौ। आधुनिक कृषि प्रणाली अपनाई व्यवसायिक कृषक बनौ। धर्म, संस्कृति, सम्पदाको जगेर्ना गरौ। मौलिक पहिचानको संरक्षण गरौ। सार्वजनिक सम्पत्तिको संरक्षण गरौ। स्वच्छ, स्वास्थ्य सहर निर्माणका लागि फोहोर मैला व्यवस्थापनमा विशेष ध्यान पुर्याउ। महालक्ष्मी नगरपालिका, इमाडोल, ललितपुर। नागार्जुन नगरपालिकाको जनहितमा जारी सन्देश।
3: आफ्नो घर, आँगन, कार्यस्थल र विद्यालय वरपर पानी जम्न नदिऊ।
2: गमलाको प्लेट, फुलदानी, पुराना टायर, खाली ड्रम र पानीका ट्याङ्कीहरू नियमित सफा गरौं र छोपेर राखौं।
3: लामखुट्टेको टोकाईबाट बस्न पुरै शरीर ढाक्ने लुगा लगाऊ र सुत्दा सधैँ झुलको प्रयोग गरौं।
2: घरबाट निस्किने फोहोरलाई घरमै वर्गीकरण गरौं। हरियो र निलो बाल्टिनको प्रयोग गरौं।
3: सडक, गल्ली, खुला चौर र नदी किनारमा फोहोर फाल्ने कार्य कानुन त दण्डनीय अपराध हो। फोहोर तोकिएको गाडीमा मात्र विसर्जन गरौँ।
4: प्लास्टिक मुक्त ललितपुर बनाउने अभियानमा सहयोग गरौँ। बजार जाँदा सधैँ कपडा वा जुटको झोला बोक्ने बानी बसालौँ।
3: हाम्रा ऐतिहासिक ढुङ्गे धारा, पोखरी, पाटी पौवा र बिहारहरू नगरका गहना हुन्। यिनको वरपर फोहोर नगरौँ र संरक्षणमा सहभागी बनौँ।
4: कोर सिटी क्षेत्रमा घर निर्माण वा पुनर्निर्माण गर्दा महानगरको मापदण्ड अनुसार परम्परागत र सांस्कृतिक शैली नेवारी वास्तुकला झल्किने गरी मात्र निर्माण गरौँ।
3: समयमै सम्पत्ति कर, बहाल कर र व्यवसाय कर बुझाई जिम्मेवार नगरवासीको परिचय दिउँ। समयमै कर बुझाउँदा पाइने छुटको लाभ लिउँ।
4: महानगरपालिकाका सेवाहरू जस्तै राजस्व भुक्तानी, सिफारिस आदि डिजिटल र अनलाइन माध्यमबाटै लिन सकिने भएकाले प्रविधिको प्रयोग गरी समय र श्रमको बचत गरौँ।
3: सार्वजनिक जग्गा, सडक र फुटपाथ मिचेर निर्माण सामग्री राख्ने, व्यापार गर्ने वा अनाधिकृत संरचना बनाउने कार्य नगरौँ।
4: पैदल यात्रीको अधिकार सम्मान गरौँ। फुटपाथ सधैँ खुल्ला राखौँ।
3: नागार्जुन नगरपालिका, नगर कार्यपालिकाको कार्यालय, हरि सिद्धि सीता पाइला, काठमाडौँ।
0: काठमाडौँ महानगरपालिका वडा नम्बर 4 को कार्यालय बालुवाटार काठमाडौँको जनहितमा जारी सन्देश: घरमै कुहिने र नकुहिने फोहोर छुट्याएर मात्र गाडीमा पठाऊ। सडक र सार्वजनिक ठाउँमा जथाभावी फोहोर नफालौ।
1: घर वरपर पानी जम्न नदी, लामखुट्टेको वासस्थान नष्ट गरौँ र डेङ्गुको जोखिमबाट बचौँ।
0: जन्म, मृत्यु, विवाह जस्ता व्यक्तिगत घटना दर्ता अनलाइन मार्फत सहजै गरी प्रविधि मैत्री सेवाको लाभ उठाउँ।
1: आफ्नो व्यवसाय तथा बहाल कर समयमै बुझाई ओडाको समग्र विकासमा उत्तरदायी नागरिक बनौँ।
0: ग्यास, बिजुलीका तार नियमित जाँच गरौँ। आग लागेर डुबान जस्ता विपदबाट बस्न पूर्व सावधानी अपनाऊ।
1: सामाजिक सुरक्षा भत्ता पाउनुभएका सम्पूर्ण लाभग्राहीले तोकिएको समयमै नवीकरण गराई सेवा निरन्तर प्राप्त गरौँ।
0: सडक, पेटी वा सार्वजनिक जग्गा अतिक्रमण गरी सामान नराखौँ। पैदल यात्रीको अधिकार र सहरको सुन्दरता जोगाऊ।
1: ओडा स्वास्थ्य प्रबन्धन केन्द्रबाट उपलब्ध हुने निशुल्क स्वास्थ्य परीक्षण र औषधिको सेवा समयमै लिऊ।
0: स्वीकृत नक्सा अनुसार मात्र भवन निर्माण गरौँ। मापदण्ड विपरीतका संरचना नबनाऊ।
1: हाम्रा ऐतिहासिक पाटी पौवा, धारा र मन्दिरको संरक्षण गर्दै स्थानीय कला संस्कृतिको जगेर्ना गरौँ।
0: काठमाडौँ महानगरपालिका वडा नम्बर 4 को कार्यालय बालुवाटार काठमाडौँ।

0: काठमाडौँ महानगरपालिका वडा नम्बर 21 को कार्यालय जावाल काठमाडौँको जनहितमा जारी सन्देश। घरमै कुहिने र नकुहिने फोहोर छुट्याएर मात्र गाडीमा पठाऊ। सडक र सार्वजनिक ठाउँमा जथाभावी फोहोर नफालौ।
1: घर वरपर पानी जम्न नदी लामखुट्टेको वासस्थान नष्ट गरौं र डेङ्गुको जोखिमबाट बचौं।
0: जन्म, मृत्यु, विवाह जस्ता व्यक्तिगत घटना दर्ता अनलाइन मार्फत सहजै गरी प्रविधि मैत्री सेवाको लाभ उठाउ।
1: आफ्नो व्यवसाय तथा बहालकर समयमै बुझाई ओडाको समग्र विकासमा उत्तरदायी नागरिक बनौ।
0: ग्यास, बिजुलीका तार नियमित जाँच गरौं। आग लागेर डुबान जस्ता विपदबाट बस्न पूर्व सावधानी अपनाऊ।
1: सामाजिक सुरक्षा भत्ता पाउनुभएका सम्पूर्ण लाभग्राहीले तोकिएको समयमै नवीकरण गराई सेवा निरन्तर प्राप्त गरौं।
0: सडक, पेटी वा सार्वजनिक जग्गा अतिक्रमण गरी सामान नराखौ। पैदल यात्रीको अधिकार र सहरको सुन्दरता जोगाऊ।
1: ओडा स्वास्थ्य प्रबन्धन केन्द्रबाट उपलब्ध हुने निशुल्क स्वास्थ्य परीक्षण र औषधिको सेवा समयमै लिऊ।
0: स्वीकृत नक्सा अनुसार मात्र भवन निर्माण गरौ। मापदण्ड विपरीतका संरचना नबनाऊ।
1: हाम्रा ऐतिहासिक पाटी पौवा धारा र मन्दिरको संरक्षण गर्दै स्थानीय कला संस्कृतिको जगेर्ना गरौ।
0: काठमाडौँ महानगरपालिका वडा नम्बर 21 को कार्यालय ज्यावाल काठमाडौँ। तारकेश्वर नगरपालिका वडा नम्बर 9 को कार्यालय मनमैजु काठमाडौँको जनहितमा जारी सन्देश। घरमै कुहिने र नकुहिने फोहोर छुट्याएर मात्र गाडीमा पठाऊ। सडक र सार्वजनिक ठाउँमा जथाभावी फोहोर नफालौ।
1: घर वरपर पानी जम्न नदी लामखुट्टेको वासस्थान नष्ट गरौ र डेङ्गुको जोखिमबाट बचौ।
0: जन्म, मृत्यु, विवाह जस्ता व्यक्तिगत घटना दर्ता अनलाइन मार्फत सहजै गरी प्रविधि मैत्री सेवाको लाभ उठाउ।
1: आफ्नो व्यवसाय तथा बहालकर समयमै बुझाई ओडाको समग्र विकासमा उत्तरदायी नागरिक बनौ।
0: ग्यास, बिजुलीका तार नियमित जाँच गरौ। आग लागेर डुबान जस्ता विपदबाट बस्न पूर्व सावधानी अपनाऊ।
1: सामाजिक सुरक्षा भत्ता पाउनुभएका सम्पूर्ण लाभग्राहीले तोकिएको समयमै नवीकरण गराई सेवा निरन्तर प्राप्त गरौ।
0: सडक, पेटी वा सार्वजनिक जग्गा अतिक्रमण गरी सामान नराखौ। पैदल यात्रीको अधिकार र सहरको सुन्दरता जोगाऊ।
1: ओडा स्वास्थ्य प्रबन्धन केन्द्रबाट उपलब्ध हुने निशुल्क स्वास्थ्य परीक्षण र औषधिको सेवा समयमै लिऊ।
0: स्वीकृत नक्सा अनुसार मात्र भवन निर्माण गरौ। मापदण्ड विपरीतका संरचना नबनाऊ।
1: हाम्रा ऐतिहासिक पाटी पौवा धारा र मन्दिरको संरक्षण गर्दै स्थानीय कला संस्कृतिको जगेर्ना गरौ।
0: तारकेश्वर नगरपालिका वडा नम्बर 9 को कार्यालय मनमैजु काठमाडौँ।
2: बचत धेरै कायदा, बीमाका छन् फाइदै फाइदा। बीमाको क्षेत्रमा विश्वसनीय नाम रहेको नेपालको पहिलो र सरकारी स्वामित्वको एकमात्र जीवन बीमा कम्पनीमा जीवन बीमा गरी निश्चिन्त बनौ। न्यून बीमा शुल्कमा अधिक बोनस दर रहेको राष्ट्रिय जीवन बीमा कम्पनी लिमिटेड, साबिकको राष्ट्रिय बीमा संस्थान।
3: यसै गरी हामी शिवम सिमेन्टले पनि क्वालिटीको मामलामा नो कम्प्रोमाइज भन्ने हाम्रो बाचा पूरा गर्दै शिर ठाडो पारिरहेका छौँ। सदा सर्वदा शिवम सिमेन्ट, क्वालिटीको मामलामा नो कम्प्रोमाइज।

0: फायर टिभी, फायर सेक्योर, अल्ट्रा बुस्ट अनि 24 आवर सर्भिस अस्योरेन्सका साथ अब तपाईँको फाइ नेट भएको छ अल गुण सम्पन्न इन्टरनेट र यसै खुसीमा बायोनेटले प्रदान गर्दैछ फ्री मल्टी टिभी 60 MBPS प्याकेजको साथमा 3 वटा र 40 MBPS प्याकेजको साथमा 2 वटा फायर टिभी भायोनेट अल गुण सम्पन्न इन्टरनेट। सम्पर्क नम्बर 01-5970444 र 98-010-4641-0।
1: पारस्परिक साथ, सहयोग र दृढ विश्वासको 3 दशक भन्दा लामो हाम्रो सहयात्रा तपाईँका हरेक सपना साकार पार्न तत्पर हाम्रो दरिलो साथ। बृहत सञ्जाल र सेवाको विविधताले पल पलमा तपाईँको विश्वास जित्दै तपाईँको सफलताको अभिन्न अङ्ग बन्दै हामी एभरेस्ट ब्याङ्क दिगो दरिलो र विश्वासिलो।
2: नेपाल टेलिकमको 4G

0: नेपाल टेलिकम राष्ट्रको संचार।
1: काठमाडौँ महानगरपालिका वडा नम्बर 5 को कार्यालय हाडी गाउँ काठमाडौँको जनहितमा जारी सन्देश। घरमै कुहिने र नकुहिने फोहोर छुट्याएर मात्र गाडीमा पठाऊ। सडक र सार्वजनिक ठाउँमा जथाभावी फोहोर नफालौं।
2: घर वरपर पानी जम्न नदी लामखुट्टेको वासस्थान नष्ट गरौं र डेंगुको जोखिमबाट बचौं।
1: जन्म, मृत्यु, विवाह जस्ता व्यक्तिगत घटना दर्ता अनलाइन मार्फत सहजै गरी प्रविधि मैत्री सेवाको लाभ उठाऊ।
2: आफ्नो व्यवसाय तथा बहाल कर समयमै बुझाई ओडाको समग्र विकासमा उत्तरदायी नागरिक बनौ।
1: ग्यास, बिजुलीका तार नियमित जाँच गरौ। आग लागि र डुबान जस्ता विपदबाट बस्न पूर्व सावधानी अपनाउ।
2: सामाजिक सुरक्षा भत्ता पाउनुभएका सम्पूर्ण लाभग्राहीले तोकिएको समयमै नवीकरण गराई सेवा निरन्तर प्राप्त गरौं।
1: सडक, पेटी वा सार्वजनिक जग्गा अतिक्रमण गरी सामान नराखौं। पैदल यात्रीको अधिकार र सहरको सुन्दरता जोगाऊ।
2: ओडा स्वास्थ्य प्रबन्धन केन्द्रबाट उपलब्ध हुने निशुल्क स्वास्थ्य परीक्षण र औषधिको सेवा समयमै लिऊ।
1: स्वीकृत नक्सा अनुसार मात्र भवन निर्माण गरौं। मापदण्ड विपरीतका संरचना नबनाऊ।
2: हाम्रा ऐतिहासिक पाटी पौवा धारा र मन्दिरको संरक्षण गर्दै स्थानीय कला संस्कृतिको जगेर्ना गरौं।
1: काठमाडौँ महानगरपालिका वडा नम्बर 5 को कार्यालय हाडी गाउँ।

0: चेक
1: यति बेला साँझको 5 बज्यो।
2: यस टाइम चेकको साथमा
3: शिवम सिमेन्ट
4: बाचायो गाह्रो नि पाउनलाई सारो जस्ते गर्छ पुरा शीर्षाधै नै ठाडो नो कम्प्रोमाइज।
3: यसै गरी हामी शिवम सिमेन्टले पनि क्वालिटीको मामलामा नो कम्प्रोमाइज भन्ने हाम्रो बाचा पुरा गर्दै शिर ठाडो पारिरहेका छौँ सदा सर्वदा। शिवम सिमेन्ट क्वालिटीको मामलामा नो कम्प्रोमाइज।
5: ललितपुरमा नगरपालिका वडा नम्बर 23 थापा खेलको जनहितमा जारी सन्देश। आफ्नो घर आँगन कार्यस्थल र विद्यालय वरपर पानी जम्न नदिऊ। गमलाको प्लेट फुलदानी पुराना टायर खाली ड्रम र पालिका ट्याङ्कीहरू नियमित सफा गरौँ र छोपेर राखौँ। करबाट निस्कने फोहोरलाई स्रोतमय वर्गीकरण गरौँ। हरियो र निलो बाल्टिनको प्रयोग गरौँ। सडक गल्ली खुला चौर र नदी किनारमा फोहोर फाल्ने कार्य कानुनत दण्डनीय अपराध हो। फोहोर तोकिएको गाडीमा मात्र विसर्जन गरौँ। घर निर्माण गर्दा जमिनको अवस्था हेरी नक्सा पास गरेर मापदण्ड अनुसार बनाऊ। मापदण्ड विपरीत बनेका संरचनाहरूमा क्षतिपूर्ति पाइने छैन। सार्वजनिक जग्गा सडक र फुटपाथ मिचेर निर्माण सामग्री राख्ने व्यापार गर्ने वा अनाधिकृत संरचना बनाउने कार्य नगरौँ। असोज महिनासम्म नियम अनुसारको कर बुझाई छुटको लाभ लियौँ। सेफ्टी ट्याङ्कीको फोहोर ढलमा नहालौँ। यदि हालेको पाइएमा कानुन अनुसार जरिवाना हुने जानकारी गरिन्छ। ललितपुर महानगरपालिकामा दर्ता भई नवीकरण हुन बाँकी उद्योग व्यवसायहरूको हकमा चालु आर्थिक वर्ष 2083-84 पौष मसान्तभित्र सम्पूर्ण बक्यौता रकम चुक्ता गरेमा यस वर्षको व्यवसाय कर बहाल कर र जरिवाना छुट हुनेछ। आर्थिक वर्ष 2074-75 आर्थिक वर्ष 2080-81 सम्मको व्यवसाय करको जरिवाना 100% छुट हुने भएकोले तोकिएको समयमा कर तिरौँ। ललितपुर महानगरपालिका वडा नम्बर 23 थापाखेल ललितपुर।
6: काठमाडौँ महानगरपालिका वडा नम्बर 4 को कार्यालय बालुवाटार काठमाडौँको जनहितमा जारी सन्देश। घरमै कुहिने र नकुहिने फोहोर छुट्याएर मात्र गाडीमा पठाऊ। सडक र सार्वजनिक ठाउँमा जथाभावी फोहोर नफालौ।
7: घर वरपर पानी जम्न नदी लामखुट्टेको वासस्थान नष्ट गरौँ र डेङ्गुको जोखिमबाट बचौ।
6: जन्म मृत्यु विवाह जस्ता व्यक्तिगत घटना दर्ता अनलाइन मार्फत सहजै गरी प्रविधि मैत्री सेवाको लाभ उठाउ।
7: आफ्नो व्यवसाय तथा बहाल कर समयमै बुझाई ओडाको समग्र विकासमा उत्तरदायी नागरिक बनौ।
6: ग्यास बिजुलीका तार नियमित जाँच गरौँ। आग लागेर डुबान जस्ता विपदबाट बस्न पूर्व सावधानी अपनाऊ।
7: सामाजिक सुरक्षा भत्ता पाउनुभएका सम्पूर्ण लाभग्राहीले तोकिएको समयमै नवीकरण गराई सेवा निरन्तर प्राप्त गरौँ।
6: सडक पेटी वा सार्वजनिक जग्गा अतिक्रमण गरी सामान नराखौँ। पैदल यात्रीको अधिकार र सहरको सुन्दरता जोगाऊ।
7: ओडा स्वास्थ्य प्रबन्धन केन्द्रबाट उपलब्ध हुने निशुल्क स्वास्थ्य परीक्षण र औषधिको सेवा समयमै लियौ।
6: स्वीकृत नक्सा अनुसार मात्र भवन निर्माण गरौँ। मापदण्ड विपरीतका संरचना नबनाऊ।
7: हाम्रा ऐतिहासिक पाटी पौवा धारा र मन्दिरको संरक्षण गर्दै स्थानीय कला संस्कृतिको जगेर्ना गरौँ।
6: काठमाडौँ महानगरपालिका वडा नम्बर 4 को कार्यालय बालुवाटार काठमाडौँ। ललितपुर महानगरपालिका वडा नम्बर 24 तापाखेलको जनहितमा जारी सन्देश। आफ्नो घर आँगन कार्यस्थल र विद्यालय वरपर पानी जम्न नदिऊ। गमलाको प्लेट फुलदानी पुराना टायर खाली ड्रम र पानीका ट्याङ्कीहरू नियमित सफा गरौँ र छुपेर राखौँ। घरबाट निस्कने फोहोरलाई स्रोतमै वर्गीकरण गरौँ। हरियो र निलो बाल्टिनको प्रयोग गरौँ। सडक गल्ली खुला चौर र नदी किनारमा फोहोर फाल्ने कार्य कानुन त दण्डनीय अपराध हो। फोहोर तोकेको गाडीमा मात्र विसर्जन गरौँ। घर निर्माण गर्दा जमिनको अवस्था हेरी नक्सा पास गरेर मापदण्ड अनुसार बनाऊ। मापदण्ड विपरीत बनेका संरचनाहरूमा क्षतिपूर्ति पाइने छैन। सार्वजनिक जग्गा, सडक र फुटपाथ मिचेर निर्माण

सामग्री राख्ने, व्यापार गर्ने वा अनाधिकृत संरचना बनाउने कार्य नगरौँ। असोज महिनासम्म नियम अनुसारको कर बुझाई छुटको लाभ लियौँ। सेफ्टी ट्याङ्कीको फोहोर ढलमा नहालौँ। यदि हालेको पाइएमा कानुन अनुसार जरिमाना हुने जानकारी गराइन्छ। ललितपुर महानगरपालिकामा दर्ता भई नवीकरण हुन बाँकी उद्योग व्यवसायको हकमा चालु आर्थिक वर्ष 2083-84 पौष मसान्तसम्म सम्पूर्ण वक्रता रकम चुक्ता गरेमा यस वर्षको व्यवसाय कर, बहाल कर र जरिमाना छुट हुनेछ। आर्थिक वर्ष 2074-75 आर्थिक वर्ष 2080-81 सम्मको व्यवसाय करको जरिमानामा 100% छुट हुने भएकोले तोकिएको समयमा कर तिरौ। ललितपुर महानगरपालिका वडा नम्बर 24।

0: गाई जात्रा र रक्षाबन्धनको पावन अवसरमा सम्पूर्ण ओडावासी, जिल्लावासी तथा खेलप्रेमी महानुभावहरूमा सुख, शान्ति एवं समृद्धिको कामना सहित हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौँ। खेलकुदको विकाससँगै स्वस्थ, अनुशासित र एकताबद्ध समाज निर्माण होस्। अध्यक्ष सानुराजा घिमिरे, गोदावरी नगरपालिका, वडा नम्बर 3 को कार्यालय, गोदावरी, ललितपुर। काठमाडौँ महानगरपालिका, वडा नम्बर 3 को कार्यालय, महाराजगंज, काठमाडौँको जनहितमा जारी सन्देश। घरमै कुहिने र नकुहिने फोहोर छुट्याएर मात्र गाडीमा पठाऊ। सडक र सार्वजनिक ठाउँमा जथाभावी फोहोर नफालौ।
1: घर वरपर पानी जम्न नदी, लामखुट्टेको वासस्थान नष्ट गरौ र डेङ्गुको जोखिमबाट बचौ।
0: जन्म, मृत्यु, विवाह जस्ता व्यक्तिगत घटना दर्ता अनलाइन मार्फत सहजै गरी प्रविधि मैत्री सेवाको लाभ उठाऊ।
1: आफ्नो व्यवसाय तथा बहाल कर समयमै बुझाई ओडाको समग्र विकासमा उत्तरदायी नागरिक बनौ।
0: ग्यास, बिजुलीका तार नियमित जाँच गरौ। आग लागेर डुबान जस्ता विपदबाट बस्न पूर्व सावधानी अपनाऊ।
1: सामाजिक सुरक्षा भत्ता पाउनु भएका सम्पूर्ण लाभग्राहीले तोकिएको समयमै नवीकरण गराई सेवा निरन्तर प्राप्त गरौ।
0: सडक, पेटी वा सार्वजनिक जग्गा अतिक्रमण गरी सामान नराखौ। पैदल यात्रीको अधिकार र सहरको सुन्दरता जोगाऊ।
1: ओडा स्वास्थ्य प्रबन्धन केन्द्रबाट उपलब्ध हुने निशुल्क स्वास्थ्य परीक्षण र औषधिको सेवा समयमै लिऊ।
0: स्वीकृत नक्सा अनुसार मात्र भवन निर्माण गरौ। मापदण्ड विपरीतका संरचना नबनाऊ।
1: हाम्रा ऐतिहासिक पाटी पौवा, धारा र मन्दिरको संरक्षण गर्दै स्थानीय कला संस्कृतिको जगेर्ना गरौ।
0: काठमाडौँ महानगरपालिका, वडा नम्बर 3 को कार्यालय, महाराजगंज, काठमाडौँ।
2: प्राप्त बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँको नयाँ भर्ना सम्बन्धी सूचना। लामो शैक्षिक इतिहास भएको त्रिवीद्वारा सञ्चालित बोर्ड परीक्षामा राम्रो रिजल्ट ल्याउन सफल QAA प्राप्त यस क्याम्पसमा बिहानी समयमा BBS, BA र BEd प्रथम वर्षमा शैक्षिक सत्र 2083-84 का लागि भर्ना खुल्यो। साथै विद्यालय व्यवस्थापन समितिको स्वीकृतिमा बिहानी समयमा कक्षा 11 साइन्स, म्यानेजमेन्ट, ह्युमेनिटिज, कम्प्युटर साइन्स र एजुकेसन्समा धमाधम भर्ना भइरहेको छ। क्याम्पस लोकेसन काठमाडौँ 3 कुने गैरीगाउँ पेट्रोल पम्पबाट 200 मिटर भित्र बागमती पुल सँगै बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर काठमाडौँ। सम्पर्क 01-4630-310, 98-51-40-41-98, 98-41-25-59।
0: काठमाडौँ महानगरपालिका, वडा नम्बर 5 को कार्यालय, हाडी गाउँ, काठमाडौँको जनहितमा जारी सन्देश। घरमै कुहिने र नकुहिने फोहोर छुट्याएर मात्र गाडीमा पठाऊ। सडक र सार्वजनिक ठाउँमा जथाभावी फोहोर नफालौ।
1: घर वरपर पानी जम्न नदी, लामखुट्टेको वासस्थान नष्ट गरौ र डेङ्गुको जोखिमबाट बचौ।
0: जन्म, मृत्यु, विवाह जस्ता व्यक्तिगत घटना दर्ता अनलाइन मार्फत सहजै गरी प्रविधि मैत्री सेवाको लाभ उठाउ।
1: आफ्नो व्यवसाय तथा बहाल कर समयमै बुझाई ओडाको समग्र विकासमा उत्तरदायी नागरिक बनौ।
0: ग्यास, बिजुलीका तार नियमित जाँच गरौ। आग लागेर डुबान जस्ता विपदबाट बस्न पूर्व सावधानी अपनाऊ।
1: सामाजिक सुरक्षा भत्ता पाउनु भएका सम्पूर्ण लाभग्राहीले तोकिएको समयमै नवीकरण गराई सेवा निरन्तर प्राप्त गरौ।
0: सडक, पेटी वा सार्वजनिक जग्गा अतिक्रमण गरी सामान नराखौ। पैदल यात्रीको अधिकार र सहरको सुन्दरता जोगाऊ।
1: ओडा स्वास्थ्य प्रबन्धन केन्द्रबाट उपलब्ध हुने निशुल्क स्वास्थ्य परीक्षण र औषधिको सेवा समयमै लिऊ।
0: स्वीकृत नक्सा अनुसार मात्र भवन निर्माण गरौ। मापदण्ड विपरीतका संरचना नबनाऊ।
1: हाम्रा ऐतिहासिक पाटी पौवा, धारा र मन्दिरको संरक्षण गर्दै स्थानीय कला संस्कृतिको जगेर्ना गरौ।
0: काठमाडौँ महानगरपालिका, वडा नम्बर 5 को कार्यालय, हाडी गाउँ, काठमाडौँ।
3: महालक्ष्मी नगरपालिका, ललितपुरको चेतनामूलक सन्देश। वडाबाट प्राप्त गर्ने सेवा सुविधाका लागि वडागत रूपमा नै सम्पर्क राखौँ। सबै बाल बालिकालाई विद्यालय पठाउँ। जन्म मृत्यु बसाई सराई सम्बन्ध विच्छेद र विवाह दर्ता सम्बन्धी व्यक्तिगत घटना दर्ताका लागि आफ्नो सम्बन्धित ओडामा सम्पर्क राखी समयमा नै घटना दर्ता गरौ। सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न आबद्ध योग्यता र कागजात बारे सम्बन्धित ओडामा सम्पर्क राखी ब्याङ्किङ प्रणाली मार्फत मात्र सुविधा लिने गरौ। आधुनिक कृषि प्रणाली अपनाई व्यवसायिक कृषक बनौ। धर्म संस्कृति सम्पदाको जगेर्ना गरौ। मौलिक पहिचानको संरक्षण गरौ। सार्वजनिक सम्पत्तिको संरक्षण गरौ। स्वच्छ स्वास्थ्य सहर निर्माणका लागि फोहोर मैला व्यवस्थापनमा विशेष ध्यान पुर्याउ। मा लक्ष्मी नगरपालिका इमाडोल ललितपुर। नागार्जुन नगरपालिकाको जनहितमा जारी सन्देश।
4: आफ्नो घर आँगन कार्यस्थल र विद्यालय वरपर पानी जम्न नदिऊ।
3: गमलाको प्लेट फुलदानी पुराना टायर खाली ड्रम र पानीका ट्याङ्कीहरू नियमित सफा गरौँ र छोपेर राखौँ।
4: लामखुट्टेको टोकाइबाट बस्न पुरै शरीर ढाक्ने लुगा लगाऊ र सुत्दा सधैँ झुलको प्रयोग गरौँ।
3: घरबाट निस्किने फोहोरलाई घरमै वर्गीकरण गरौँ। हरियो र निलो बाल्टिनको प्रयोग गरौँ।
4: सडक गल्ली खुला चौर र नदी किनारमा फोहोर फाल्ने कार्य कानून त दण्डनीय अपराध हो। फोहोर तोकिएको गाडीमा मात्र विसर्जन गरौँ।
3: प्लास्टिक मुक्त ललितपुर बनाउने अभियानमा सहयोग गरौँ। बजार जाँदा सधैँ कपडा वा जुटको झोला बोक्ने बानी बसालौँ।
4: हाम्रा ऐतिहासिक ढुङ्गे धारा पोखरी पाटी पौवा र बिहारहरू नगरका गहना हुन्। यिनको वरपर फोहोर नगरौँ र संरक्षणमा सहभागी बनौँ।
3: कोर सिटी क्षेत्रमा घर निर्माण वा पुनर्निर्माण गर्दा महानगरको मापदण्ड अनुसार परम्परागत र सांस्कृतिक शैली नेवारी वास्तुकला झल्किने गरी मात्र निर्माण गरौँ।
4: समयमै सम्पत्ति कर बहाल कर र व्यवसाय कर बुझाई जिम्मेवार नगरवासीको परिचय दिउँ। समयमै कर बुझाउँदा पाइने छुटको लाभ लिउँ।
3: महानगरपालिकाका सेवाहरू जस्तै राजस्व भुक्तानी सिफारिस आदि डिजिटल र अनलाइन माध्यमबाटै लिन सकिने भएकाले प्रविधिको प्रयोग गरी समय र श्रमको बचत गरौँ।
4: सार्वजनिक जग्गा सडक र फुटपाथ मिचेर निर्माण सामग्री राख्ने व्यापार गर्ने वा अनाधिकृत संरचना बनाउने कार्य नगरौँ।
3: पैदल यात्रीको अधिकार सम्मान गरौँ। फुटपाथ सधैँ खुल्ला राखौँ।
4: नागार्जुन नगरपालिका नगर कार्यपालिकाको कार्यालय हरि सिद्धि सीता पाइला काठमाडौँ।
5: बजारमा नयाँ कि छैन, नेपाल टेलिकमका विभिन्न सेवाका अफरहरू सस्तो साह्रै सस्तोमा खरिद गर्न परेमा *1415 ह्यास डायल गर्नुपर्ने रहेछ, त्यही भएर कण्ठ पारिराख्या
6: हो र दाइ।
5: त्यति मात्र हो र भाइ, नेपाल टेलिकमले विभिन्न समयमा ल्याउने विभिन्न अफरको बारेमा थाहा पाउन पनि *1415 ह्यास डायल गर्नुपर्ने रहेछ नि त।
6: *1415
5: मलाई पनि कण्ठै भयो दाइ।
7: नेपाल टेलिकम, राष्ट्रको संचार।

0: एनबीएल सर्वसुलभ आवास कर्जा बब्बाल फेस्टिवल अफर
1: अब बन्छ सबैको सपनाको घर किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर
0: परिवर्तनीय ब्याज दरमा 4.95% वा स्थिर ब्याज दरमा 5.99%
1: विशेषताहरू रु 2 करोड सम्मको कर्जा सुविधा
0: घर तथा अपार्टमेन्ट खरिद घर निर्माण तथा मर्मत सम्हार गर्न
1: 25 वर्ष सम्मको लचिलो कर्जा अवधि
0: न्यून सेवा शुल्क न्यून ब्याज दर
1: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्
0: शर्तहरू लागू हुनेछन्
2: समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड नेपालको पहिलो ब्याङ्क

0: ललितपुर महानगरपालिकाको जनहितमा जारी सन्देश, आफ्नो घर आँगन कार्यस्थल र विद्यालय वरपर पानी जम्न नदिऊ। गमलाको प्लेट, फुलदानी, पुराना टायर, खाली ड्रम र पानीका ट्याङ्कीहरू नियमित रूपमा सफा गरौँ र छोपेर राखौँ। लामखुट्टेको टोकाइबाट बस्न पुरै शरीर ढाक्ने लुगा लगाऊ र सुत्दा सधैँ झुलको प्रयोग गरौँ। घरबाट निस्कने फोहोरलाई स्रोतमै वर्गीकरण गरौँ। हरियो र निलो बाल्टिनको प्रयोग गरौँ। सडक, गल्ली, खुल्ला चौर र नदी किनारमा फोहोर फाल्ने कार्य कानून त दण्डनीय अपराध हो। फोहोर तोकिएको गाडीमा मात्र विसर्जन गरौँ। प्लास्टिक मुक्त ललितपुर बनाउने अभियानमा सहयोग गरौँ। बजार जाँदा सधैँ कपडा वा जुटको झोला बोक्ने बानी बसालौ। हाम्रा ऐतिहासिक ढुङ्गे धारा, पोखरी, पाटी पौवा र बिहारहरू नगरका गहना हुन्। यिनको वरपर फोहोर नगरौं र संरक्षणमा सहभागी बनौ। फोहोर सिटी भित्र भित्री सहर क्षेत्रहरूमा घर निर्माण वा पुनर्निर्माण गर्दा महानगरको मापदण्ड अनुसार परम्परागत र सांस्कृतिक शैली नेवारी वास्तुकला झल्कने गरी मात्र निर्माण गरौं। समयमै सम्पत्ति कर, बहाल कर र व्यवसाय कर बुझाई जिम्मेवार नगरवासीको परिचय दिऊ। समयमै कर बुझाउँदा पाइने छुटको लाभ लिऊ। महानगरपालिकाका सेवाहरू जस्तै राजस्व भुक्तानी, सिफारिस आदि डिजिटल र अनलाइन माध्यमबाटै लिन सकिने भएकाले प्रविधिको प्रयोग गरी समय र श्रमको बचत गरौँ। सार्वजनिक जग्गा, सडक र फुटपाथ मिचेर निर्माण सामग्री राख्ने, व्यापार गर्ने वा अनाधिकृत संरचना बनाउने कार्य नगरौँ। पैदल यात्रीको अधिकारको सम्मान गरौँ। फुटपाथ सधैँ खुल्ला राखौँ। ललितपुर महानगरपालिका, नगर कार्यपालिकाको कार्यालय, पुलचोक, ललितपुर।
1: तारकेश्वर नगरपालिका वडा नम्बर 9 को कार्यालय मनमैजु काठमाडौँको जनहितमा जारी सन्देश। घरमै कुहिने र नकुहिने फोहोर छुट्याएर मात्र गाडीमा पठाऊ। सडक र सार्वजनिक ठाउँमा जथाभावी फोहोर नफालौ।
2: घर वरपर पानी जम्न नदी लामखुट्टेको वासस्थान नष्ट गरौँ र डेङ्गुको जोखिमबाट बचौ।
1: जन्म, मृत्यु, विवाह जस्ता व्यक्तिगत घटना दर्ता अनलाइन मार्फत सहजै गरी प्रविधि मैत्री सेवाको लाभ उठाऊ।
2: आफ्नो व्यवसाय तथा बहाल कर समयमै बुझाई ओडाको समग्र विकासमा उत्तरदायी नागरिक बनौ।
1: ग्यास, बिजुलीका तार नियमित जाँच गरौ। आग लागेर डुबान जस्ता विपदबाट बस्न पूर्व सावधानी अपनाउ।
2: सामाजिक सुरक्षा भत्ता पाउनुभएका सम्पूर्ण लाभग्राहीले तोकिएको समयमै नवीकरण गराई सेवा निरन्तर प्राप्त गरौ।
1: सडक, पेटी वा सार्वजनिक जग्गा अतिक्रमण गरी सामान नराखौ। पैदल यात्रीको अधिकार र सहरको सुन्दरता जोगाऊ।
2: ओडा स्वास्थ्य प्रबन्धन केन्द्रबाट उपलब्ध हुने निशुल्क स्वास्थ्य परीक्षण र औषधिको सेवा समयमै लिऊ।
1: स्वीकृत नक्सा अनुसार मात्र भवन निर्माण गरौ। मापदण्ड विपरीतका संरचना नबनाऊ।
2: हाम्रा ऐतिहासिक पाटी पौवा, धारा र मन्दिरको संरक्षण गर्दै स्थानीय कला संस्कृतिको जगेर्ना गरौ।
1: तारकेश्वर नगरपालिका वडा नम्बर 9 को कार्यालय मनमैजु काठमाडौँ।
3: नेपाल टेलिकमको 4G

0: नेपाल टेलिकम राष्ट्रको संचार
1: काठमाडौँ महानगरपालिका वडा नम्बर 21 को कार्यालय ज्यावाल काठमाडौँको जनहितमा जारी सन्देश घरमै कुहिने र नकुहिने फोहोर छुट्याएर मात्र गाडीमा पठाऊ सडक र सार्वजनिक ठाउँमा जथाभावी फोहोर नफालौं
2: घर वरपर पानी जम्न नदी लामखुट्टेको वासस्थान नष्ट गरौं र डेङ्गुको जोखिमबाट बचौं
1: जन्म मृत्यु विवाह जस्ता व्यक्तिगत घटना दर्ता अनलाइन मार्फत सहजै गरी प्रविधि मैत्री सेवाको लाभ उठाऊ
2: आफ्नो व्यवसाय तथा बहाल कर समयमै बुझाई ओडाको समग्र विकासमा उत्तरदायी नागरिक बनौ
1: ग्यास बिजुलीका तार नियमित जाँच गरौ आग लागेर डुबान जस्ता विपदबाट बस्न पूर्व सावधानी अपनाऊ
2: सामाजिक सुरक्षा भत्ता पाउनुभएका सम्पूर्ण लाभग्राहीले तोकिएको समयमै नवीकरण गराई सेवा निरन्तर प्राप्त गरौं
1: सडक पेटी वा सार्वजनिक जग्गा अतिक्रमण गरी सामान नराखौ पैदल यात्रीको अधिकार र सहरको सुन्दरता जोगाऊ
2: ओडा स्वास्थ्य प्रबन्धन केन्द्रबाट उपलब्ध हुने निशुल्क स्वास्थ्य परीक्षण र औषधिको सेवा समयमै लिऊ
1: स्वीकृत नक्सा अनुसार मात्र भवन निर्माण गरौ मापदण्ड विपरीतका संरचना नबनाऊ
2: हाम्रा ऐतिहासिक पाटी पौवा धारा र मन्दिरको संरक्षण गर्दै स्थानीय कला संस्कृतिको जगेर्ना गरौ
1: काठमाडौँ महानगरपालिका वडा नम्बर 21 को कार्यालय ज्यावाल काठमाडौँ

0: Via TV, Via Secure, Ultra Boost, and 24-hour service assurance ka saath aba tapai ko Vianet bhayeko cha all good sampanna internet. Ra yesai khushi ma Vianet le pradan gardai cha free multi TV, 60 Mbps package ko saath ma 3 wata ra 40 Mbps package ko saath ma 2 wata Via TV. Vianet, all good sampanna internet. Samparka number 01-597-0444 ra 9810-46410.
1: नेपाल आयल निगमको अनुरोध, ग्यास सिलिन्डर सधैँ ठाडो अवस्थामा राख्नुहोस् र घाम तथा तातो स्थानबाट टाढा राख्नुहोस्। ग्यास चुलो प्रयोग गरेपछि रेगुलेटर बन्द गर्न नबिर्सिनुहोस्। यदि ग्यासको गन्ध आएमा तुरुन्तै चुलो नबाल्नुहोस्। बिजुलीका स्विचहरू नछुनुहोस् र झ्याल ढोका खोली हावा आवत जावत गराउनुहोस्। ग्यास पाइप, रेगुलेटर र चुलो नियमित रूपमा जाँच गर्नुहोस्। अनाधिकृत वा बिग्रिएको उपकरण प्रयोग नगर्नुहोस्। सावधानी अपनाउ, दुर्घटनाबाट बचौ। साथै इन्धनको प्रयोग आवश्यकता अनुसार मात्रै गर्नुहोस् र अनावश्यक रूपमा भण्डारण नगर्नुहोस्। बजारको अवस्था तथा अन्तर्राष्ट्रिय पेट्रोलियम पदार्थको मूल्यमा आएको परिवर्तनका कारण पेट्रोलियम पदार्थको आपूर्ति तथा मूल्यमा समय समयमा समायोजन हुन सक्ने जानकारी गराइन्छ। नेपाल आयल निगम लिमिटेड, बबरमहल, काठमाडौँ।

0: 14
1: बजारमा नयाँ कि छैन।
0: नेपाल टेलिकमका विभिन्न सेवाका अफरहरू सस्तो, साह्रै सस्तोमा खरिद गर्न परेमा *14 ह्यास डायल गर्नु पर्ने रहेछ, त्यही भएर कण्ठ पारिराख्या
1: हो र दाई।
0: त्यति मात्र हो र भाइ, नेपाल टेलिकमले विभिन्न समयमा ल्याउने विभिन्न अफरको बारेमा थाहा पाउन पनि *14 ह्यास डायल गर्नु पर्ने रहेछ नि त।
1: 14 15 14 15 14 15 14 15 मलाई पनि कण्ठै भयो दाई।
2: नेपाल टेलिकम, राष्ट्रको संचार।
3: ललितपुर महानगरपालिकाको जनहितमा जारी सन्देश। आफ्नो घर, आँगन, कार्यस्थल र विद्यालय वरपर पानी जम्न नदिऊ। गमलाको प्लेट, फुलदानी, पुराना टायर, खाली ड्रम र पानीका ट्याङ्कीहरू नियमित रूपमा सफा गरौँ र छोपेर राखौँ। लामखुट्टेको टोकाइबाट बस्न पुरै शरीर ढाक्ने लुगा लगाऊ र सुत्दा सधैँ झुलको प्रयोग गरौँ। घरबाट निस्कने फोहोरलाई स्रोतमै वर्गीकरण गरौँ। हरियो र निलो बाल्टिनको प्रयोग गरौँ। सडक, गल्ली, खुल्ला चौर र नदी किनारमा फोहोर फाल्ने कार्य कानून त दण्डनीय अपराध हो। फोहोर तोकिएको गाडीमा मात्र विसर्जन गरौँ। प्लास्टिक मुक्त ललितपुर बनाउने अभियानमा सहयोग गरौँ। बजार जाँदा सधैँ कपडा वा जुटको झोला बोक्ने बानी बसालौ। हाम्रा ऐतिहासिक ढुङ्गे धारा, पोखरी, पाटी पौवा र बिहारहरू नगरका गहना हुन्। यिनको वरपर फोहोर नगरौं र संरक्षणमा सहभागी बनौं। कोर सिटी भित्र भित्री सहर क्षेत्रहरूमा घर निर्माण वा पुनर्निर्माण गर्दा महानगरको मापदण्ड अनुसार परम्परागत र सांस्कृतिक शैली नेवारी वास्तुकला झल्कने गरी मात्र निर्माण गरौं। समयमै सम्पत्ति कर, बहाल कर र व्यवसाय कर बुझाई जिम्मेवार नगरवासीको परिचय दिऊ। समयमै कर बुझाउँदा पाइने छुटको लाभ लिऊ। महानगरपालिकाका सेवाहरू जस्तै राजस्व भुक्तानी, सिफारिस आदि डिजिटल र अनलाइन माध्यमबाटै लिन सकिने भएकाले प्रविधिको प्रयोग गरी समय र श्रमको बचत गरौँ। सार्वजनिक जग्गा, सडक र फुटपाथ मिचेर निर्माण सामग्री राख्ने, व्यापार गर्ने वा अनाधिकृत संरचना बनाउने कार्य नगरौँ। पैदल यात्रीको अधिकारको सम्मान गरौँ। फुटपाथ सधैँ खुल्ला राखौँ। ललितपुर महानगरपालिका, नगर कार्यपालिकाको कार्यालय, फुलचोक, ललितपुर।

0: यो नसा च्यापिएको र हड्डी खिएको दुखाइले त हिँडुल गर्नै गाह्रो भइसक्यो। ग्यास्ट्रिक र बाथले पनि उस्तै हैरान पार्यो।
1: अझै दुखाइ सहेर बस्ने त ललितपुरको टुटे पानीमा रहेको लन्जेभिटी हेल्थ होम जानुस् न।
0: हो र, त्यहाँ के के को उपचार हुन्छ र?
1: त्यहाँ हड्डी खिएको, नसा च्यापिएको, बाथ, युरिक एसिड, ग्यास्ट्रिक, अल्सर, कोलाइटिस, फाइस, फिस्टुला र फिसरको सफल उपचार हुन्छ। साथै पिनास, एलर्जी, माइग्रेन, डिप्रेसन र एन्जाइटी जस्ता समस्याको पनि प्रभावकारी उपचार गरिन्छ।
2: हाम्रा विशेष सेवाहरू अकुपंक्चर, फिजियोथेरापी, पञ्चकर्म, कपिट थेरापी, शिरोधारा, स्टिम बाथ तथा होल बडी मसाज। स्वस्थ, निरोगी र दीर्घ जीवनका लागि आजै सम्पर्क गर्नुहोस् लन्जेभिटी हेल्थ होम, स्वस्थ जीवनको भरोसा। सम्पर्क टुटे पानी ललितपुर 15 रिङ रोड नजिकै। फोन नम्बर 01-4568-817, 98-41-66-32-76।
3: प्राप्त बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँको नयाँ भर्ना सम्बन्धी सूचना। लामो शैक्षिक इतिहास भएको त्रिवीद्वारा सञ्चालित बोर्ड परीक्षामा राम्रो रिजल्ट ल्याउन सफल QAA प्राप्त यस क्याम्पसमा बिहानी समयमा BBS, BA र BEd प्रथम वर्षमा शैक्षिक सत्र 2083-84 लागि भर्ना खुल्यो। साथै विद्यालय व्यवस्थापन समितिको स्वीकृतिमा बिहानी समयमा कक्षा 11 साइन्स, म्यानेजमेन्ट, ह्युमेनिटिज, कम्प्युटर साइन्स र एजुकेसनमा धमाधम भर्ना भइरहेको छ। क्याम्पस लोकेसन काठमाडौँ 3 गैरीगाउँ पेट्रोल पम्पबाट 200 भित्र बागमती पुल सँगै बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर काठमाडौँ। सम्पर्क 01-4630-310, 98-51-40-41-98, 98-41-25-59।

0: नागार्जुन नगरपालिकाको जनहितमा जारी सन्देश।
1: आफ्नो घर आँगन कार्यस्थल र विद्यालय वरपर पानी जम्न नदिऊ।
0: गमलाको प्लेट, फुलदानी, पुराना टायर, खाली ड्रम र पानीका ट्याङ्कीहरू नियमित सफा गरौँ र छोपेर राखौँ।
1: लामखुट्टेको टोकाईबाट बस्न पुरै शरीर ढाक्ने लुगा लगाऊ र सुत्दा सधैँ झुलको प्रयोग गरौँ।
0: घरबाट निस्किने फोहोरलाई घरमै वर्गीकरण गरौँ। हरियो र निलो बाल्टिनको प्रयोग गरौँ।
1: सडक, गल्ली, खुला चौर र नदी किनारमा फोहोर फाल्ने कार्य कानून त दण्डनीय अपराध हो। फोहोर तोकिएको गाडीमा मात्र विसर्जन गरौँ।
0: प्लास्टिक मुक्त ललितपुर बनाउने अभियानमा सहयोग गरौँ। बजार जाँदा सधैँ कपडा वा जुटको झोला बोक्ने बानी बसालौँ।
1: हाम्रा ऐतिहासिक ढुङ्गे धारा, पोखरी, पाटी पौवा र बिहारहरू नगरका गहना हुन्। यिनको वरपर फोहोर नगरौँ र संरक्षणमा सहभागी बनौँ।
0: कोर सिटी क्षेत्रमा घर निर्माण वा पुनर्निर्माण गर्दा महानगरको मापदण्ड अनुसार परम्परागत र सांस्कृतिक शैली नेवारी वास्तुकला झल्किने गरी मात्र निर्माण गरौँ।
1: समयमै सम्पत्ति कर, बहाल कर र व्यवसाय कर बुझाई जिम्मेवार नगरवासीको परिचय दिउँ। समयमै कर बुझाउँदा पाइने छुटको लाभ लिउँ।
0: महानगरपालिकाका सेवाहरू जस्तै राजस्व भुक्तानी, सिफारिस आदि डिजिटल र अनलाइन माध्यमबाटै लिन सकिने भएकाले प्रविधिको प्रयोग गरी समय र श्रमको बचत गरौँ।
1: सार्वजनिक जग्गा, सडक र फुटपाथ मिचेर निर्माण सामग्री राख्ने, व्यापार गर्ने वा अनाधिकृत संरचना बनाउने कार्य नगरौँ।
0: पैदल यात्रीको अधिकार सम्मान गरौँ। फुटपाथ सधैँ खुल्ला राखौँ।
1: नागार्जुन नगरपालिका, नगर कार्यपालिकाको कार्यालय, हरि सिद्धि सीता पाइला, काठमाडौँ।
0: महालक्ष्मी नगरपालिका ललितपुरको चेतनामूलक सन्देश। वडाबाट प्राप्त गर्ने सेवा सुविधाका लागि वडागत रूपमा नै सम्पर्क राखौँ। सबै बाल बालिकालाई विद्यालय पठाउँ। जन्म, मृत्यु, बसाई सराई, सम्बन्ध विच्छेद र विवाह दर्ता सम्बन्धी व्यक्तिगत घटना दर्ताका लागि आफ्नो सम्बन्धित ओडामा सम्पर्क राखी समयमा नै घटना दर्ता गरौँ। सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न आबद्ध योग्यता र कागजात बारे सम्बन्धित ओडामा सम्पर्क राखी ब्याङ्किङ प्रणाली मार्फत मात्र सुविधा लिने गरौँ। आधुनिक कृषि प्रणाली अपनाई व्यवसाय कृषक बनौँ। धर्म, संस्कृति, सम्पदाको जगेर्ना गरौँ। मौलिक पहिचानको संरक्षण गरौँ। सार्वजनिक सम्पत्तिको संरक्षण गरौँ। स्वच्छ स्वास्थ्य सहर निर्माणका लागि फोहोर मैला व्यवस्थापनमा विशेष ध्यान पुर्याउँ। महालक्ष्मी नगरपालिका, इमाडोल, ललितपुर। नेपाल आयल निगमको अनुरोध। ग्यास सिलिन्डर सधैँ ठाडो अवस्थामा राख्नुहोस् र घाम तथा तातो स्थानबाट टाढा राख्नुहोस्। ग्यास चुलो प्रयोग गरेपछि रेगुलेटर बन्द गर्न नबिर्सिनुहोस्। यदि ग्यासको गन्ध आएमा तुरुन्तै चुलो नबाल्नुहोस्। बिजुलीका स्विचहरू नछुनुहोस् र झ्याल ढोका खोली हावा आवत जावत गराउनुहोस्। ग्यास पाइप, रेगुलेटर र चुलो नियमित रूपमा जाँच गर्नुहोस्। अनाधिकृत वा बिग्रिएको उपकरण प्रयोग नगर्नुहोस्। सावधानी अपनाउ, दुर्घटनाबाट बचौ। साथै इन्धनको प्रयोग आवश्यकता अनुसार मात्रै गर्नुहोस् र अनावश्यक रूपमा भण्डारण नगर्नुहोस्। बजारको अवस्था तथा अन्तर्राष्ट्रिय पेट्रोलियम पदार्थको मूल्यमा आएको परिवर्तनका कारण पेट्रोलियम पदार्थको आपूर्ति तथा मूल्यमा समय समयमा समायोजन हुन सक्ने जानकारी गराइन्छ। नेपाल आयल निगम लिमिटेड, बबरमहल, काठमाडौँ।
2: NBL सर्वसुलभ आवास कर्जा, बब्बाल फेस्टिवल अफर।
3: अब बन्छ सबैको सपनाको घर, किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर।
2: परिवर्तनीय ब्याज दरमा 4.95% वा स्थिर ब्याज दरमा 5.99%।
3: विशेषताहरू, रु 2 करोड सम्मको कर्जा सुविधा।
2: घर तथा अपार्टमेन्ट खरिद, घर निर्माण तथा मरमत सम्हार गर्न
3: 25 वर्ष सम्मको लचिलो कर्जा अवधि,
2: न्यून सेवा शुल्क, न्यून ब्याज दर,
3: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह। थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्।
2: शर्तहरू लागू हुनेछन्।
4: समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
5: ललितपुरमा नगरपालिका वडा नम्बर 23 थापाखेलको जनहितमा जारी सन्देश। आफ्नो घर आँगन कार्यस्थल र विद्यालय वरपर पानी जम्न नदियौ। गमलाको प्लेट, फुलदानी, पुराना टायर, खाली ड्रम र पानीका ट्याङ्कीहरू नियमित सफा गरौँ र छोपेर राखौँ। घरबाट निस्कने फोहोरलाई स्रोतमय वर्गीकरण गरौँ। हरियो र निलो बाल्टिनको प्रयोग गरौँ। सडक, गल्ली, खुला चौर र नदी किनारमा फोहोर फाल्ने कार्य कानुनत दण्डनीय अपराध हो। फोहोर तोकिएको गाडीमा मात्र विसर्जन गरौँ। घर निर्माण गर्दा जमिनको अवस्था हेरी नक्सा पास गरेर मापदण्ड अनुसार बनाऊ। मापदण्ड विपरीत बनेका संरचनाहरूमा क्षतिपूर्ति पाइने छैन। सार्वजनिक जग्गा, सडक र फुटपाथ मिचेर निर्माण सामग्री राख्ने, व्यापार गर्ने वा अनाधिकृत संरचना बनाउने कार्य नगरौँ। असोज महिनासम्म नियम अनुसारको कर बुझाई छुटको लाभ लियौँ। सेफ्टी ट्याङ्कीको फोहोर ढलमा नहालौँ। यदि हालेको पाइएमा कानुन अनुसार जरिवाना हुने जानकारी गरिन्छ। ललितपुर महानगरपालिकामा दर्ता भई नवीकरण हुन बाँकी उद्योग व्यवसायहरूको हकमा चालु आर्थिक वर्ष 2083-84 पौष मसान्त भित्र सम्पूर्ण बक्यौता रकम चुक्ता गरेमा यस वर्षको व्यवसाय कर, बहाल कर र जरिवाना छुट हुनेछ। आर्थिक वर्ष 2074-75 देखि आर्थिक वर्ष 2080-81 सम्मको व्यवसाय करको जरिवाना 100% छुट हुने भएकोले तोकिएको समयमा कर तिरौ। ललितपुर महानगरपालिका वडा नम्बर 23 थापाखेल ललितपुर।

0: टाइम चेक
1: यति बेला बेलुकीको 7 बज्यो।
2: यस टाइम चेक को साथमा
3: शिवम सिमेन्ट
4: बाचायो गाह्रो नि पाउनलाई सारो जस्ते गर्छ पुरा शीर्षधै नै ठाडो नो गाउँको।
3: यसै गरी हामी शिवम सिमेन्टले पनि क्वालिटीको मामलामा नो कम्प्रोमाइज भन्ने हाम्रो बाचा पुरा गर्दै शिर ठाडो पारिरहेका छौँ सदा सर्वदा। शिवम सिमेन्ट क्वालिटीको मामलामा नो कम्प्रोमाइज।
5: ललितपुर महानगरपालिका वडा नम्बर 24 तापाखेलको जनहितमा जारी सन्देश। आफ्नो घर आँगन कार्यस्थल र विद्यालय वरपर पानी जम्न नदिऊ। गमलाको प्लेट फुलदानी पुराना टायर खाली ड्रम र पानीका ट्याङ्कीहरू नियमित सफा गरौँ र छुपेर राखौँ। घरबाट निस्कने फोहोरलाई स्रोतमै वर्गीकरण गरौँ। हरियो र निलो बाल्टिनको प्रयोग गरौँ। सडक गल्ली खुला चौर र नदी किनारमा फोहोर फाल्ने कार्य कानुन त दण्डनीय अपराध हो। फोहोर तोकेको गाडीमा मात्र विसर्जन गरौँ। घर निर्माण गर्दा जमिनको अवस्था हेरी नक्सा पास गरेर मापदण्ड अनुसार बनाऊ। मापदण्ड विपरीत बनेका संरचनाहरूमा क्षतिपूर्ति पाइने छैन। सार्वजनिक जग्गा सडक र फुटपाथ मिचेर निर्माण सामग्री राख्ने व्यापार गर्ने वा अनाधिकृत संरचना बनाउने कार्य नगरौँ। असोज महिनासम्म नियम अनुसारको कर बुझाई छुटको लाभ लियौ। सेफ्टी ट्याङ्कीको फोहोर ढलमा नहालौ। यदि हालेको पाइएमा कानुन अनुसार जरिमाना हुने जानकारी गराइन्छ। ललितपुर महानगरपालिकामा दर्ता भई नवीकरण हुन बाँकी उद्योग व्यवसायको हकमा चालु आर्थिक वर्ष 2083-84 पौष मसान्तसम्म सम्पूर्ण वक्रता रकम चुक्ता गरेमा यस वर्षको व्यवसाय कर बहाल कर र जरिमाना छुट हुनेछ। आर्थिक वर्ष 2074-75 आर्थिक वर्ष 2080-81 सम्मको व्यवसाय करको जरिमानामा 100% छुट हुने भएकोले तोकिएको समयमा कर तिरौं। ललितपुर महानगरपालिका वडा नम्बर 24 दापाखेल ललितपुर।

0: फायर टिभी फायर सेक्योर अल्ट्रा बुस्ट अनि 24 आवर सर्भिस अस्योरेन्सका साथ अब तपाईँको फायर नेट भएको छ अल गुण सम्पन्न इन्टरनेट र यसै खुसीमा बायोनेटले प्रदान गर्दैछ फ्री मल्टी टिभी 60 MBPS प्याकेजको साथमा 3 वटा र 40 MBPS प्याकेजको साथमा 2 वटा फायर टिभी बायोनेट अल गुण सम्पन्न इन्टरनेट सम्पर्क नम्बर 01-597-0444 र 98-010-4641-0
1: NBL सर्वसुलभ आवास कर्जा बब्बाल फेस्टिवल अफर
2: अब बन्छ सबैको सपनाको घर किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर
1: परिवर्तनीय ब्याज दरमा 4.95% वा स्थिर ब्याज दरमा 5.99%
2: विशेषताहरू ₹2 करोड सम्मको कर्जा सुविधा
1: घर तथा अपार्टमेन्ट खरिद घर निर्माण तथा मरमत सम्हार गर्न
2: 25 वर्ष सम्मको लचिलो कर्जा अवधि
1: न्यून सेवा शुल्क न्यून ब्याज दर
2: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्
1: शर्तहरू लागू हुनेछन्
3: समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड नेपालको पहिलो ब्याङ्क

0: ललितपुर महानगरपालिकाको जनहितमा जारी सन्देश, आफ्नो घर आँगन कार्यस्थल र विद्यालय वरपर पानी जम्न नदिऊ। गमलाको प्लेट, फुलदानी, पुराना टायर, खाली ड्रम र पानीका ट्याङ्कीहरू नियमित रूपमा सफा गरौँ र छोपेर राखौँ। लामखुट्टेको टोकाइबाट बस्न पुरै शरीर ढाक्ने लुगा लगाऊ र सुत्दा सधैँ झुलको प्रयोग गरौँ। घरबाट निस्कने फोहोरलाई स्रोतमै वर्गीकरण गरौँ। हरियो र निलो बाल्टिनको प्रयोग गरौँ। सडक, गल्ली, खुल्ला चौर र नदी किनारमा फोहोर फाल्ने कार्य कानून त दण्डनीय अपराध हो। फोहोर तोकिएको गाडीमा मात्र विसर्जन गरौँ। प्लास्टिक मुक्त ललितपुर बनाउने अभियानमा सहयोग गरौँ। बजार जाँदा सधैँ कपडा वा जुटको झोला बोक्ने बानी बसालौ। हाम्रा ऐतिहासिक ढुङ्गे धारा, पोखरी, पाटी पौवा र बिहारहरू नगरका गहना हुन्। यिनको वरपर फोहोर नगरौं र संरक्षणमा सहभागी बनौ। फोहोर सिटी भित्री सहर क्षेत्रहरूमा घर निर्माण वा पुनर्निर्माण गर्दा महानगरको मापदण्ड अनुसार परम्परागत र सांस्कृतिक शैली नेवारी वास्तुकला झल्कने गरी मात्र निर्माण गरौं। समयमै सम्पत्ति कर, बहाल कर र व्यवसाय कर बुझाई जिम्मेवार नगरवासीको परिचय दिउ। समयमै कर बुझाउँदा पाइने छुटको लाभ लिउ। महानगरपालिकाका सेवाहरू जस्तै राजस्व भुक्तानी, सिफारिस आदि डिजिटल र अनलाइन माध्यमबाटै लिन सकिने भएकाले प्रविधिको प्रयोग गरी समय र श्रमको बचत गरौँ। सार्वजनिक जग्गा, सडक र फुटपाथ मिचेर निर्माण सामग्री राख्ने, व्यापार गर्ने वा अनाधिकृत संरचना बनाउने कार्य नगरौँ। पैदल यात्रीको अधिकारको सम्मान गरौँ। फुटपाथ सधैँ खुल्ला राखौँ। ललितपुर महानगरपालिका, नगर कार्यपालिकाको कार्यालय, फुलचोक, ललितपुर।
1: बचत धेरै कायदा, बीमाका छन् फाइदै फाइदा। बीमाको क्षेत्रमा विश्वसनीय नाम रहेको नेपालको पहिलो र सरकारी स्वामित्वको एकमात्र जीवन बीमा कम्पनीमा जीवन बीमा गरी निश्चिन्त बनौ। न्यून बीमा शुल्कमा अधिक बोनस दर रहेको राष्ट्रिय जीवन बीमा कम्पनी लिमिटेड, साबिकको राष्ट्रिय बीमा संस्थान।
2: गाई जात्रा र रक्षाबन्धनको पावन अवसरमा सम्पूर्ण ओडावासी, जिल्लावासी तथा खेलप्रेमी महानुभावहरूमा सुख, शान्ति एवं समृद्धिको कामना सहित हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौँ। खेलकुदको विकाससँगै स्वस्थ, अनुशासित र एकताबद्ध समाज निर्माण होस्। अध्यक्ष सानुराजा घिमिरे, गोदावरी नगरपालिका, वडा नम्बर 3 को कार्यालय, गोदावरी, ललितपुर। काठमाडौँ महानगरपालिका, वडा नम्बर 3 को कार्यालय, महाराजगंज, काठमाडौँको जनहितमा जारी सन्देश। घरमै कुहिने र नकुहिने फोहोर छुट्याएर मात्र गाडीमा पठाऊ। सडक र सार्वजनिक ठाउँमा जथाभावी फोहोर नफालौ।
3: घर वरपर पानी जम्न नदी, लामखुट्टेको वासस्थान नष्ट गरौँ र डेङ्गुको जोखिमबाट बचौ।
2: जन्म, मृत्यु, विवाह जस्ता व्यक्तिगत घटना दर्ता अनलाइन मार्फत सहजै गरी प्रविधि मैत्री सेवाको लाभ उठाऊ।
3: आफ्नो व्यवसाय तथा बहाल कर समयमै बुझाई ओडाको समग्र विकासमा उत्तरदायी नागरिक बनौ।
2: ग्यास, बिजुलीका तार नियमित जाँच गरौँ। आग लागेर डुबान जस्ता विपदबाट बस्न पूर्व सावधानी अपनाऊ।
3: सामाजिक सुरक्षा भत्ता पाउनु भएका सम्पूर्ण लाभग्राहीले तोकिएको समयमै नवीकरण गराई सेवा निरन्तर प्राप्त गरौँ।
2: सडक, पेटी वा सार्वजनिक जग्गा अतिक्रमण गरी सामान नराखौँ। पैदल यात्रीको अधिकार र सहरको सुन्दरता जोगाऊ।
3: ओडा स्वास्थ्य प्रबन्धन केन्द्रबाट उपलब्ध हुने निशुल्क स्वास्थ्य परीक्षण र औषधिको सेवा समयमै लिऊ।
2: स्वीकृत नक्सा अनुसार मात्र भवन निर्माण गरौँ। मापदण्ड विपरीतका संरचना नबनाऊ।
3: हाम्रा ऐतिहासिक पाटी पौवा, धारा र मन्दिरको संरक्षण गर्दै स्थानीय कला संस्कृतिको जगेर्ना गरौँ।
2: काठमाडौँ महानगरपालिका, वडा नम्बर 3 को कार्यालय, महाराजगंज, काठमाडौँ।
4: पारस्परिक साथ, सहयोग र दृढ विश्वासको 3 दशक भन्दा लामो हाम्रो सहयात्रा तपाईँका हरेक सपना साकार पार्न तत्पर हाम्रो दरिलो साथ। बृहत सञ्जाल र सेवाको विविधताले पल पलमा तपाईँको विश्वास जित्दै तपाईँको सफलताको अभिन्न अङ्ग बन्दै हामी एभरेस्ट ब्याङ्क। दिगो, दरिलो र विश्वासिलो।
2: काठमाडौँ महानगरपालिका वडा नम्बर 4 को कार्यालय बालुवाटार काठमाडौँको जनहितमा जारी सन्देश। घरमै कुहिने र नकुहिने फोहोर छुट्याएर मात्र गाडीमा पठाऊ। सडक र सार्वजनिक ठाउँमा जथाभावी फोहोर नफालौ।
3: घर वरपर पानी जम्न नदी लामखुट्टेको वासस्थान नष्ट गरौं र डेङ्गुको जोखिमबाट बचौं।
2: जन्म, मृत्यु, विवाह जस्ता व्यक्तिगत घटना दर्ता अनलाइन मार्फत सहजै गरी प्रविधि मैत्री सेवाको लाभ उठाऊ।
3: आफ्नो व्यवसाय तथा बहाल कर समयमै बुझाई ओडाको समग्र विकासमा उत्तरदायी नागरिक बनौ।
2: ग्यास, बिजुलीका तार नियमित जाँच गरौ। आग लागि र डुबान जस्ता विपदबाट बस्न पूर्व सावधानी अपनाउ।
3: सामाजिक सुरक्षा भत्ता पाउनुभएका सम्पूर्ण लाभग्राहीले तोकिएको समयमै नवीकरण गराई सेवा निरन्तर प्राप्त गरौ।
2: सडक, पेटी वा सार्वजनिक जग्गा अतिक्रमण गरी सामान नराखौ। पैदल यात्रीको अधिकार र सहरको सुन्दरता जोगाऊ।
3: ओडा स्वास्थ्य प्रबन्धन केन्द्रबाट उपलब्ध हुने निशुल्क स्वास्थ्य परीक्षण र औषधिको सेवा समयमै लिऊ।
2: स्वीकृत नक्सा अनुसार मात्र भवन निर्माण गरौ। मापदण्ड विपरीतका संरचना नबनाऊ।
3: हाम्रा ऐतिहासिक पाटी पौवा, धारा र मन्दिरको संरक्षण गर्दै स्थानीय कला संस्कृतिको जगेर्ना गरौ।
2: काठमाडौँ महानगरपालिका वडा नम्बर 4 को कार्यालय बालुवाटार काठमाडौँ।

यसै गरी हामी शिवम सिमेन्टले पनि क्वालिटीको मामलामा नो कम्प्रोमाइज भन्ने हाम्रो वाचा पूरा गर्दै शिर ठाडो पारिरहेका छौँ। सदा सर्वदा शिवम सिमेन्ट, क्वालिटीको मामलामा नो कम्प्रोमाइज।

0: नमस्कार, बागमती प्रदेशमा रेडियो मिरमिरे 89.4 मेगा हर्स सुनेर बसिरहनुभएका सम्पूर्ण आदरणीय श्रोताहरूसँगै डिजिटल माध्यम मार्फत हेरिरहनुभएका दर्शकहरूमा हार्दिक स्वागत गर्दछौँ। यो हो मानसिक स्वास्थ्य तथा सकारात्मक जीवनशैली सम्बन्धी विशेष प्रस्तुति स्वस्थ मन सफल जीवन। म तपाईँहरूको प्रस्तुता तथा मनोविमर्शकर्ता संगीता सिजापति र आज मेरो साथमा हुनुहुन्छ सहकर्मी मनोविमर्शकर्ता
1: म रमा पन्थीको न्यानो अभिवादन।
0: बागमती प्रदेशका सम्पूर्ण जिल्लाहरूका साथै तपाईँहरूले हामीलाई रेडियो मिरमिरे .com.np मिरमिरे अनलाइन टिभी तथा रेडियो मिरमिरेको आधिकारिक फेसबुक पेज मार्फत पनि संसारभरिबाट प्रत्यक्ष रूपमा हेर्न र सुन्न सक्नुहुनेछ। कार्यक्रमलाई प्राविधिक रूपमा भव्य र उत्कृष्ट बनाएर साथ दिनुहुने हाम्रा प्राविधिक मित्रहरू राज कपूर महर्जन र रेशमा नेपालीप्रति हामी हार्दिक धन्यवाद व्यक्त गर्दछौँ।
1: हजुर दर्शक श्रोताहरू, हाम्रो यो कार्यक्रमको उद्देश्य आजको आधुनिक समाजमा बढ्दै गएको मानसिक तनाव, डर, चिन्ता, असन्तुष्टि जस्ता विविध विषयमा मनोसामाजिक समस्याहरूको बारेमा गहिरो वैज्ञानिक विश्लेषण गर्दै तिनका व्यावहारिक समाधानका उपायहरू खोज्नु हाम्रो उद्देश्य रहेको छ। स्वस्थ मन सफल जीवन प्रत्येक शनिबार बेलुकी 7 बजे बागमती प्रदेशमा रेडियो मिरमिरे 89.4 मेगा हर्ज र अनलाइनबाट प्रत्यक्ष रूपमा सुन्न सक्नुहुनेछ।
0: हाम्रो कार्यक्रमको विशेष प्रस्तुति प्रस्तुत गर्नुभन्दा अगाडि रसुवाको भोटेकोसीमा आएको विनाशकारी बाढी र पहिरोले सयौं परिवारको संसार उजारी दिएको छ। यस दुःखद प्राकृतिक तथा दैवी प्रकोपमा बेपत्ता नागरिक पनि छिटो सम्पर्कमा आउनुहोस् भन्ने र धेरै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामनाका साथै प्राकृतिक विपत्तिको सामना गर्दा गर्दै मृत्युवरण गर्नुभएका नागरिकप्रति हार्दिक श्रद्धा सुमन अर्पण गर्दछौँ।
1: हजुर, आफन्त गुमाएकाहरूलाई पशुपतिनाथले धैर्य धारण गर्ने शक्ति प्रदान गरून् भन्दै हामी आफ्नो आजको कार्यक्रमतर्फ अगाडि बढ्छौँ।
0: जीवन कहिलेकाहीँ यस्तो अनपेक्षित मोडमा आइपुग्छ जहाँ हाम्रा सोच र योजनाहरू एकाएक स्तब्ध हुन्छन्। हामी भोलिको सुन्दर सपना सजाउँदै हुन्छौँ तर प्रकृतिले एकै सेकेन्डमा सबै कुरा बदलिदिन्छ।
1: हजुर श्रोताहरू, हिजोसम्म हाँसो थियो, जहाँ हाँसो थियो खुसी थियो, भावनाहरू थिए, जहाँ साना साना बालबालिकाहरू कपी कलम बोकेर विद्यालय जाँदै थिए, आज त्यहाँ केवल बालुवा ढुङ्गा बगिरहेको एउटा भोटेकोसीको रोदन मात्र बाँकी छ।
0: अब हामी सुरु गरौँ रेडियो मिरमिरे 89.4 मेगा हर्जको विशेष प्रस्तुति स्वस्थ मन सफल जीवन।
1: हजुर श्रोताहरू, आजको यो विशेष अङ्कमा हामी रसुवा नुवाको दादिङका होल्डिङ सेन्टरमा रहेका बाढी पीडितहरूको मानसिक स्वास्थ्य र मनोविमर्शकर्ताहरूको विषयमा केन्द्रित रहनेछौँ। यति बेला रसुवासँगै छिमेकी जिल्लाहरू नुवाकोट र धादिङका होल्डिङ सेन्टरहरूमा हजारौँ नागरिकहरू तिरपालमुनि आश्रय लिनुभएको छ। भौतिक राहतसँगै यति बेला त्यहाँका नागरिकहरूलाई आफ्नो मनको भारी बिसाउने र गहिरो आघात सम्हाल्ने मनोसामाजिक सहायताको पनि उत्तिकै खाँचो छ।
0: होल्डिङ सेन्टरमा नेपाली सेना प्रहरी, सशस्त्र प्रहरी र रेड क्रस रात दिन खटिरहनु भएको छ। तर त्रिपालमुनि बसेका ती आँखाहरू जुन त्रास, शोक र शून्यपन छ, आजको यो विशेष प्रसारणमा हामी तिनै पीडित नागरिकका मनभित्रका चोटहरू र मनलाई फेरि बलियो बनाउने उपायहरूबारे कुराकानी गर्दछौँ। बाढी र पहिरोले घर र बस्ती बगाउन सक्छ तर हाम्रा आशा र आत्मबल बगाउन दिनु हुँदैन। रसुवा, नुवाकोट र धादिङका होल्डिङ सेन्टर तथा शिविरमा रहनुभएका सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनीहरू, तपाईँहरू एक्लो हुनुहुन्न। शोकमा रुनु स्वाभाविक हो तर हिम्मत नहार्नुहोस्। शिविरमा रहनुभएका साथीहरू एक अर्काको हात समातौँ। रमाजी, मैले होल्डिङ सेन्टरहरूमा प्रत्यक्ष रूपमा र टेलिफोन संवाद मार्फत बुझ्दा के देखेँ भने धेरै आमा बुबाहरू टोलाएर बसिरहनु भएको छ। कोही त नबोल्नुहुन्छ, नरुनुहुन्छ, एकोहोरो भित्तापट्टि वा बालुवातिर हेरेर बसिरहनुहुन्छ। कोही अलिकति ठुलो आवाज सुन्दा वा हावाहुरी आउँदा पनि काँप्न थाल्नुहुन्छ। आफ्नो घर र आफन्त गुमाउँदाको त्यो टोलाहट र टोलाउने अवस्था देख्दा म आफै पनि स्तब्ध हुन्छु। रमाजी, यो कस्तो अवस्था हो?
1: हजुर संगीताजी, तपाईँले होल्डिङ सेन्टरमा जे देख्नुभयो, जे बुझ्नुभयो, त्यहाँको बारेमा जे इन्फर्मेसनहरू पाउनुभयो, त्यसलाई हामी मनोविज्ञानमा चाहिँ अकुट स्टेट रेस्पोन्स वा गहिरो आघातको अवस्था भनेर भन्छौँ। जब मानिसको मस्तिष्कले यति ठुलो क्षति र शोकलाई एकैपटक भोग्न थाल्छ नि, तब मनले त्यसलाई पचाउन सक्दैन र दिमागले पनि एक किसिमको एउटा ब्लक वा शून्य टाइपको हुन थाल्छ क्या। त्यसपछि चाहिँ त्यसले मानिस चाहिँ टोलाउने, नबोल्ने, एकोरो हुने जस्तो सिम्टमहरू देखिन्छ। यो कुनै पागलपन चाहिँ होइन, यो कमजोरी पनि होइन, यति धेरै दुःख त्रास पछिको शरीर होइन, मन एउटा स्वाभाविक रूपमा रक्षात्मक प्रतिक्रियातिर जान थाल्छ। त्यति बेला अलिकति साइलेन्स पनि हुनसक्छ है।
0: मैले जानकारी पाएअनुसार होल्डिङ सेन्टरमा बसेका बालबालिकाहरूको अवस्था झन् दर्दनाक भएको कुरा मैले थाहा पाएँ। उनीहरूले आफ्ना शिक्षकहरू र कक्षाका दौतरी साथीहरू गुमाएका छन्। उनीहरू घरिघरि मेरो साथी कहाँ गयो, सर कहिले आउनुहुन्छ भनेर सोध्छन्। अभिभावकहरू आफै शोकमा हुनुहुन्छ। बालबालिकालाई के जवाफ दिने भन्ने मिस सुनो पाएर रुन थाल्नुहुन्छ। यस्तो बेला अभिभावक र स्वयंसेवकले उनीहरूलाई कसरी सम्हाल्ने होला रमाजी?
1: हजुर, एकदमै अब संवेदनशील विषय उठाउनुभयो संगीताजी। बालबालिकाहरू यस्ता प्रश्नहरू सुन्दा अभिभावकको मुटु फाट्नु पनि स्वाभाविकै हो। बालबालिकालाई के भनेर बुझाउने उनीहरू चाहिँ बुझ्न सक्ने अवस्थामा नभइसकेका पनि हुनसक्छन्। यस्तो बेलामा चाहिँ बालबालिकालाई आउनुहुन्छ वा केही छैन भनेर आश्वासन चाहिँ दिन हुँदैन है। त्यो चाहिँ हामी सबैले विचार गर्नुपर्ने कुरा। आश्वासन र भ्रममा चाहिँ बच्चाहरूलाई कहिले पनि राख्नु हुँदैन। उनीहरूलाई चाहिँ अँगालोमा बाँध्ने, हात समात्ने, तिमी सुरक्षित छौ है, तिम्रो साथमा हामी सबै छौँ भनेर चाहिँ स्पर्श गर्ने होइन, त्यो बेलामा चाहिँ आफ्नो उपस्थितिको बच्चा एक्लै नभएको आवाज चाहिँ दिलाउन सकिन्छ। होल्डिङ सेन्टरमा उनीहरूलाई कपी, रङ, कलम दिएर एउटा चित्रहरू कोर्न लगाउने, खेलमा भुलाउने, उनीहरूको ध्यानलाई चाहिँ हामीले डाइभर्ट गर्न सकियो। धेरै सङ्घ संस्थाहरूले त्यसरी पनि काम गर्नुभएको छ भन्ने बुझिएको छ। आफ्नो आँखा अगाडि चाहिँ होइन, वर्षौँदेखि मेहनतले बनाएका घरहरू पनि बगेर गइरहेका छन्। आफ्नो प्रिय मान्छेहरू पनि भेलमा बगेको देखिरहेका पनि हुनुहुन्छ। भन्न त सजिलो छ नि, हामीलाई हिम्मत राख्नुपर्छ, अडबडिनुहुन्न, आत्तिनुहुन्न भनेर। त्यो पीडा चाहिँ भोग्नेलाई मात्र थाहा हुन्छ, तर त्यो कुरा चाहिँ हामी इमोसनल भएर त्यो ठाउँमा गएर जसलाई हामीले काउन्सिलिङ गरिरहेछौँ त्यहाँ पनि त्यही उहाँहरू जस्तै गरेर हामी इमोसनल भइदियो भने उहाँहरू चाहिँ आफू सम्हालिन सक्नुहुन्न। आज रसुवा, नुवाकोट र धादिङका होल्डिङ सेन्टरहरूमा चाहिँ हाम्रा दाजुभाइ दिदीबहिनीहरू एकदमै दुःख पाइराख्नु भएको छ। त्यसको लागि चाहिँ धेरै सङ्घ संस्था, क्लबहरूले अब गभर्मेन्टको तर्फबाट पनि धेरै उद्धारका कार्यहरू भइरहेछ। अब उहरू राहतका पनि कामहरू भइरहेछन्। हुँदाहुँदै पनि उनीहरू आफ्नो व्यवस्थित घरमा बसे जस्तो त कहाँ भएको छ, र उहाँहरूले चाहिँ आफन्तहरू पनि गुमाउनु भएको छ। त्यसले गर्दा चाहिँ उहाँहरूको त्यो भौतिक क्षति तुरुन्तै फर्काउन चाहिँ हामीले सक्दैनौँ, नसकौँला होइन, तर उहाँहरूको आँसु पुछ्नलाई त क्षणिक रूपमा चाहिँ हामीले उहाँहरूलाई आफ्नो त्यो मुडलाई डाइभर्ट गर्न चाहिँ हामीले पक्कै सक्छौँ।
0: अहिले रसुवा, नुवाकोट र धादिङ अत्यन्तै हृदय विदारक अवस्थामा पुगेको छन्। त्यहाँका नागरिकहरू नदीको किनारतिर टोलाउँदै मेरो मान्छेको कम्तीमा सब भए पनि भेटिए हुन्थ्यो भनेर टोलाइरहनु भएको छ। आफ्नो मान्छे बेपत्ता हुनु र ऊ जीवित छ कि छैन भनेर अन्यलमा पर्नु, आफ्ना मानिसहरू कहिले फर्केर आउलान् भनेर बस्नु, यो पर्खाइ त मृत्युको खबर भन्दा पनि निकै कष्टकर देखिन्छ रमाजी।
1: हजुर, पक्कै पनि तपाईँको कुराले चाहिँ मन छोयो। यसलाई मनोविमर्शमा अस्पष्ट क्षति भनिन्छ। यो चाहिँ एउटा पुरा गर्न नसक्ने पनि हुनसक्छ होइन। हामीले चाहिँ मृत्यु त एउटा निश्चित छ, मानिसले अन्तिम संस्कार गरेर मनलाई बुझाउने एउटा पाटो पनि आउँछ, तर बेपत्ताहरूको अवस्थामा आशा निराशाको बिचमा मन चाहिँ निरन्तर पिसिरहन्छ। यो चाहिँ झनै जटिल अवस्था हुन्छ। यस्तो बेला होल्डिङ सेन्टरमा राखिएका सुरक्षाकर्मी प्रशासनले चाहिँ सूचना चाहिँ लुकाउनु हुँदैन, एउटा पारदर्शी र आधिकारिक सूचनाहरू दिनुपर्छ। कन्फ्युजनमा राखेर चाहिँ कसैलाई पनि राख्नु हुँदैन। वास्तवमा त्यहाँ खटिएका स्वयंसेवकहरूले मनोवैज्ञानिक उपचार पिएफएका सिद्धान्तहरू प्रयोग गर्नै पर्छ। जस्तै अब पीडितले कुरा गरिरहेका हुन्छन्, हामीलाई आफ्ना पीडाहरू सुनाइरहेका हुन्छन्, उहाँहरूलाई चाहिँ उहाँहरूका कुराहरू सुनिदिएर न्यानोपनको एउटा आवास दिने, होइन, आवश्यक राहतहरू पुर्याइदिने गर्नुपर्छ। हामीले
0: हो नि, मैले पनि होल्डिङ सेन्टरका साथीहरूलाई भन्दै आइरहेको छु, यस्तो बेला ठुला ठुला भाषण वा उपदेश भन्दा पनि केवल उहाँहरूको छेउमा बसेर हामी पनि तपाईँहरूको साथमा छौँ है भनेर हात समाति म पनि तपाईँको कुरा सुन्न तयार छु भनिदिनु मात्र पनि ठुलो ढाडस बन्दो रहेछ रमाजी।
1: हजुर, अहिले रसुवा, नुवाकोट र धादिङका होल्डिङ सेन्टरहरूमा धेरै नागरिकहरू रेडियो मिरमिरे सुनिरहनु भएको पनि हुनसक्छ। यदि नेटवर्कले काम गरेको छ भने त्यहाँ पनि यो सुनिरहेको हुनसक्छ, अनलाइनबाट पनि हाम्रो रेडियो सुन्न सकिनेछ। उहाँहरू आत्तिएको अशान्त भएको हुनुहुन्छ भने उहाँहरूलाई तत्काल राहत मिलोस् भनेर चाहिँ एउटा ग्राउन्डिङ एक्सर्साइज पनि हामी यहीँबाट पनि गराउन सक्छौँ नि, होइन सङ्गीताजी?
0: जहाँ हुनुहुन्छ होल्डिङ सेन्टरको तिरपाल मुनि वा खुला मैदानमा आरामसँग बस्नुहोस्। आफ्नो एउटा हात छातीमा र अर्को हात पेटमा राख्नुहोस्। सहज लाग्छ भने आँखा हल्का बन्द गर्नुहोस्। नाकबाट बिस्तारै गहिरो श्वास भित्र तान्नुहोस्। 1, 2, 3, 4 र छातीबाट बिस्तारै मुख मार्फत बाहिर छाडिदिनुहोस्। फेरि

0: आउनुहोस्, फेरि एकपटक गहिरो लामो श्वास भित्र तानौँ। श्वास भित्र तान्दाखेरि श्वासले हाम्रो छाती भरियोस्, आँखा बन्द गर्नुहोस् र मनलाई शान्त राख्नुहोस्। ढाड कम्मर सिधा राख्नुहोस्, गहिरो श्वास लिनुहोस्। फेरि बिस्तारै त्यो भरिएको श्वासलाई बिस्तारै बाहिर फाल्नुहोस्। श्वास बाहिर फाल्दाखेरि हाम्रो छाती खुम्चियोस्। यसरी आफैले आफैलाई भन्नुहोस्, म अहिले यो क्षणमा सुरक्षित रहने प्रयास गर्दछु। म एक्लो छैन, सिङ्गो देशका जनता मेरो साथमा छन्। यो कठिन समयमा पनि बिस्तारै हामी पार हुनेछौँ। यो कठिन समय बिस्तारै बित्नेछ भनेर।
1: हजुर श्रोताहरू, यसले आत्तिएको मन र तीव्र भएको मुटुको धड्कनलाई नियन्त्रण गर्न सक्छ।
0: रमाजी, मैले होल्डिङ सेन्टरमा अर्को कुरा पनि हाम्रा होल्डिङ सेन्टरका साथीहरूले भन्नुभएको छ, त्यो कुरालाई मैले विचार गरेर रातो दिन हिलो र भेलमा खटिने हाम्रा नेपाली सेना प्रहरी, सशस्त्र प्रहरी, रेड क्रसका स्वयंसेवक साथीहरू, उहाँहरू आफै पनि लगातार शवहरू निकाल्दा र आक्रान्त दृश्यहरू देख्दा मानसिक रूपमा एकदमै गलिसक्नु भएको छ। उहाँहरूको यो सेकेन्डरी ट्रमालाई हामीले कसरी चाहिँ सम्बोधन गर्न सक्छौँ होला?
1: हजुर सङ्गीताजी, यो धेरै राम्रो विषय कोट्याउनु भयो। उद्धारकर्ताहरू पनि मानिसै हुन् होइन, उनीहरूले पनि जति यो भाव विह्वल हुने एउटा घटनाहरू घटिरहेको छ त्यो सबै प्रत्यक्षदर्शी भएर देखिरहेका छन् होइन। यसले गर्दा मानिसका कुराहरू भावनाहरू साटासाट गर्दै गर्दा मनोविमर्शकर्ताहरूलाई पनि त्यसले चाहिँ इफेक्ट गर्नु चाहिँ स्वाभाविकै हो। त्यसलाई चाहिँ उहाँहरूले अर्को साथीहरूसँग कुरा गरेर सेयर गरेर आफ्ना आफन्तीहरूसँग सेयर गरेर आफूलाई चाहिँ सहज बनाउन सक्नुपर्छ। अर्को कुरा नि, हामी कहिले पनि अर्को ठाउँमा बस्नेहरूले फोन गरेर त्यहाँ त बर्बाद हुँदैछ अरे, पानी आउँदैछ या केही हुँदैछ जस्तो एउटा डर लाग्ने कुराहरूको चाहिँ प्रचार गर्नु हुँदैन कहिले पनि। यसमा चाहिँ झन् त्रास थपिन सक्छ। हामी भनेका ढाडस दिने, हामीले चाहिँ जहिले पनि ढाडस दिनुपर्छ। विपदको यो अँध्यारो घडीमा हामी एकअर्काको उज्यालो बनौँ।
0: अब हामी प्रिय श्रोताहरू, कार्यक्रमको अन्तिम घडीमा पनि आइसकेका छौँ। विपदको यो अँध्यारो घडीमा हामी एक अर्काको उज्यालो बनौँ। होल्डिङ सेन्टर तथा शिविरहरूमा सरसफाई र स्वास्थ्यको ख्याल गरौँ। आधिकारिक सूचनामा मात्र विश्वास गरौँ, अफवा नफैलाउँ। मनको पीडा लुकाउनु पर्दैन, सहयोग मागौँ, सहयोग गरौँ। स्वस्थ मन सफल जीवन रेडियो मिरमिरे 89.4 MHz संवेदनाको यात्रामा सधैँ हजुरहरूसँग साथमा छ।
1: हजुर श्रोताहरू, अब हामी एकछिन व्यापारिक विश्रामतिर लागौँ।
2: प्राप्त बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँको नयाँ भर्ना सम्बन्धी सूचना। लामो शैक्षिक इतिहास भएको त्रिवीद्वारा सञ्चालित बोर्ड परीक्षामा राम्रो रिजल्ट ल्याउन सफल QAA प्राप्त यस क्याम्पसमा बिहानी समयमा BBS, BA र BEd प्रथम वर्षमा शैक्षिक सत्र 2083-84 लागि भर्ना खुल्यो। साथै विद्यालय व्यवस्थापन समितिको स्वीकृतिमा बिहानी समयमा कक्षा 11 साइन्स, म्यानेजमेन्ट, ह्युमेनिटिज, कम्प्युटर साइन्स र एजुकेसनमा धमाधम भर्ना भइरहेको छ। क्याम्पस लोकेसन काठमाडौँ तिनकुने गैरीगाउँ पेट्रोल पम्पबाट 200 मिटर भित्र बागमती पुल सँगै बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर काठमाडौँ। सम्पर्क 01-4630-310, 98-51-40-41-98, 98-41-25-59।
3: पारस्परिक साथ, सहयोग र दृढ विश्वासको 3 दशक भन्दा लामो हाम्रो सहयात्रा तपाईका हरेक सपना साकार पार्न तत्पर हाम्रो दरिलो साथ, बृहत सञ्जाल र सेवाको विविधताले पल

0: निश्चिन्त बनाऊ। न्यून बिमा शुल्कमा अधिक बोनस दर रहेको राष्ट्रिय जीवन बिमा कम्पनी लिमिटेड साबिकको राष्ट्रिय बिमा संस्थान।
1: NBL सर्वसुलभ आवास कर्जा बब्बाल फेस्टिभल अफर
2: अब बन्छ सबैको सपनाको घर, किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर।
1: परिवर्तनीय ब्याज दरमा 4.95% वा स्थिर ब्याज दरमा 5.99%।
2: विशेषताहरू रु 2 करोड सम्मको कर्जा सुविधा।
1: घर तथा अपार्टमेन्ट खरिद, घर निर्माण तथा मरमत सम्हार गर्न
2: 25 वर्ष सम्मको लचिलो कर्जा अवधि,
1: न्यून सेवा शुल्क, न्यून ब्याज दर,
2: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह। थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्।
1: शर्तहरू लागू हुनेछन्।
3: समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।

0: पुनः स्वागत छ श्रोताहरू। हामी कार्यक्रम स्वस्थ मन सफल जीवनमा छौँ।
1: अब हामी कार्यक्रमको अन्तिमतिर हामी हजुरहरूलाई केही शारीरिक स्वास्थ्य सम्बन्धी टिप्स दिन लागिरहेका छौँ। कृपया ध्यान दिएर सुनिदिनु होला। एक नम्बरमा पानी र खानपानमा विशेष सावधानी। पारेपछि झाडा पखाला, हैजा र टाइफाइड जस्ता पानीजन्य रोगको जोखिम उच्च हुने भएकोले सकेसम्म पानी राम्ररी उमालेर वा शुद्धिकरण गरेर मात्र पिउने। त्रिपाल वा शिविरमा राखिएका सुक्खा खाना वा पकाएको खाना धेरै समय खुल्ला नराख्ने।
0: हजुर श्रोताहरू, व्यक्तिगत सरसफाई र कीटजन्य रोगबाट पनि बच्नुपर्छ। यसको लागि खाना खानु अघि र शौचालय प्रयोग गरिसकेपछि साबुन पानी वा सेनिटाइजरको प्रयोग गर्न सकिन्छ। होल्डिङ सेन्टर वरिपरि पानी जम्न नदिने, सम्भव भएसम्म जुल प्रयोग गर्ने, लामखुट्टे धपाउने, मलम या अन्य कुराहरू प्रयोग गरेर डेङ्गु र मलेरियाबाट बस्नुपर्छ।
1: त्यसै गरी प्रिय श्रोताहरू, हामीले प्राथमिक उपचार र नियमित औषधिको सेवनमा पनि ध्यान पुर्याउनु पर्छ। उच्च रक्तचाप, मधुमेह वा दमका बिरामीहरूले आफ्नो नियमित औषधि टुट्न नदिने, नजिकैको स्वास्थ्य शिविरबाट तुरन्त औषधि सङ्कलन गर्ने, हिलो वा बाढीको पानीमा काम गर्दा लागेको सानो चोटलाई पनि व्यवस्था नगरी सफा गरेर एन्टिसेप्टिक लगाउने। अब हामी दोस्रो नम्बरमा मनोविमर्श तथा मानसिक स्वास्थ्य सम्बन्धी केही टिप्सहरू हजुरहरूलाई दिन गइरहेका छौँ। एक, आघात र शोकको स्वाभाविक अभिव्यक्ति। आफ्ना प्रियजन वा घरबार गुमाउँदा रुन मन लाग्नु, आतिनु वा टोलाउनु एकदमै सामान्य र स्वाभाविक हो। म बलियो बन्नुपर्छ भनेर आफ्नो मनभित्र पीडा गुम्साएर नराख्ने। शिविरमा रहेका साथीभाइ वा छिमेकीहरूसँग आफ्नो मनको कुरा पोख्ने। कसैले पीडा पोखिरहेको छ भने उसलाई उपदेश नदिई शान्त भएर उसको कुरा सुनिदिने।
0: हजुर, हाम्रा होल्डिङ सेन्टरमा रहेका बच्चाहरूको पनि अवस्था निकै दयनीय छ। पक्कै पनि बालबालिकाहरूको पनि विशेष देखरेख गर्नुपर्ने हुन्छ। बालबालिकाहरूलाई परिस्थिति अनुसार ढाल्न भन्दा एउटा सरल भाषामा बुझाउने र उनीहरूलाई सुरक्षित महसुस गराउनु या नजिकै बस्नु, अगाल्नु, कपी कलम चित्र कोर्ने वा रङ साना साना खेलहरू दिएर उनीहरूको ध्यान त्रासबाट बाहिर निकाल्ने प्रयास गर्नुपर्दछ।
1: तत्काल मन स्थिर बनाउने अभ्यास गर्न लगाउनुपर्छ। जब हामीलाई अत्याधिक डर वा घबराहट प्यानिक हुन्छ, आरामसँग बस्ने, 4 सेकेन्डसम्म नाकबाट गहिरो श्वास भित्र तान्ने, 4 सेकेन्ड रोक्ने र 4 सेकेन्ड लगाएर मुखबाट बिस्तारै छाड्ने, यसले स्नायु प्रणालीलाई शान्त बनाउँछ।
0: श्रोता साथीहरू, बाढीको विपदपछि शरीरसँगै मनको

0: ख्याल राख्नु पनि उत्तिकै जरुरी हुन्छ। शिविरमा रहँदा उमालेको पानी मात्र पिउँ, हात सफा राखौँ, मनमा गहिरो दुःख वा त्रास छ भने लुकाएर नराखौँ, आपसमा कुराहरू आदान प्रदान गरौँ, रोएर वा पोखेर मन हल्का बन्छ भने रुन पनि सकिन्छ। सम्झनुहोस्, यो अप्ठ्यारो समयमा सिङ्गो देश तपाईँको साथमा छ। स्वस्थ मन सफल जीवनमा हामी आजलाई यति सन्देश दिँदै आजको कार्यक्रम अब अन्तिममा पुगेको छ। हस्त आदरणीय श्रोता एवं दर्शक मित्रहरू, यो प्रस्तुतिसँगै हाम्रो आजको कार्यक्रम स्वस्थ मन सफल जीवन आजलाई यति नै। यो कार्यक्रम सुनेर हेरेर तपाईँहरू पनि आफ्ना प्रतिक्रिया छन् भने हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ। हामीलाई सम्पर्क गर्दा 9844828810 र 9840301463 सम्पर्क गर्न सक्नुहुनेछ। म्यासेन्जर वा कमेन्टको पनि प्रयोग गर्न सक्नुहुनेछ। प्राविधिक मित्रलाई धन्यवाद दिँदै आजको कार्यक्रमबाट बिदा लिन चाहन्छौ। अर्को साता नयाँ विषयवस्तुका साथ पुनः उपस्थित हुने नै छौ। नमस्कार। तारकेश्वर नगरपालिका वडा नम्बर 9 को कार्यालय मनमैजु काठमाडौँको जनहितमा जारी सन्देश: घरमै कुहिने र नकुहिने फोहोर छुट्याएर मात्र गाडीमा पठाऊ। सडक र सार्वजनिक ठाउँमा जथाभावी फोहोर नफालौ।
1: घर वरपर पानी जम्न नदी लामखुट्टेको वासस्थान नष्ट गरौ र डेङ्गुको जोखिमबाट बचौ।
0: जन्म, मृत्यु, विवाह जस्ता व्यक्तिगत घटना दर्ता अनलाइन मार्फत सहजै गरी प्रविधि मैत्री सेवाको लाभ उठाऊ।
1: आफ्नो व्यवसाय तथा बहाल कर समयमै बुझाई ओडाको समग्र विकासमा उत्तरदायी नागरिक बनौ।
0: ग्यास, बिजुलीका तार नियमित जाँच गरौँ। आग लागेर डुबान जस्ता विपदबाट बस्न पूर्व सावधानी अपनाऊ।
1: सामाजिक सुरक्षा भत्ता पाउनु भएका सम्पूर्ण लाभग्राहीले तोकिएको समयमै नवीकरण गराई सेवा निरन्तर प्राप्त गरौँ।
0: सडक, पेटी वा सार्वजनिक जग्गा अतिक्रमण गरी सामान नराखौँ। पैदल यात्रीको अधिकार र सहरको सुन्दरता जोगाऊ।
1: ओडा स्वास्थ्य प्रबन्धन केन्द्रबाट उपलब्ध हुने निशुल्क स्वास्थ्य परीक्षण र औषधिको सेवा समयमै लिऊ।
0: स्वीकृत नक्सा अनुसार मात्र भवन निर्माण गरौँ। मापदण्ड विपरीतका संरचना नबनाऊ।
1: हाम्रा ऐतिहासिक पाटी पौवा, धारा र मन्दिरको संरक्षण गर्दै स्थानीय कला संस्कृतिको जगेर्ना गरौँ।
0: तारकेश्वर नगरपालिका वडा नम्बर 9 को कार्यालय मनमैजु काठमाडौँ।
2: नेपाल टेलिकमको 4G

0: नेपाल टेलिकम राष्ट्रको संचार.
1: गाई जात्रा र रक्षाबन्धनको पावन अवसरमा सम्पूर्ण ओडावासी, जिल्लावासी तथा खेलप्रेमी महानुभावहरूमा सुख, शान्ति एवं समृद्धिको कामना सहित हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ. खेलकुदको विकाससँगै स्वस्थ, अनुशासित र एकताबद्ध समाज निर्माण होस्. अध्यक्ष सानु राजा घिमिरे, गोदावरी नगरपालिका, वडा नम्बर 3 को कार्यालय, गोदावरी, ललितपुर.
2: महालक्ष्मी नगरपालिका ललितपुरको चेतनामूलक सन्देश. वडाबाट प्राप्त गर्ने सेवा सुविधाका लागि वडागत रूपमा नै सम्पर्क राखौं. सबै बाल बालिकालाई विद्यालय पठाऊ. जन्म, मृत्यु, बसाई सराई, सम्बन्ध विच्छेद र विवाह दर्ता सम्बन्धी व्यक्तिगत घटना दर्ताका लागि आफ्नो सम्बन्धित वडामा सम्पर्क राखी समयमा नै घटना दर्ता गरौ. सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न आबद्ध योग्यता र कागजात बारे सम्बन्धित वडामा सम्पर्क राखी ब्याङ्किङ प्रणाली मार्फत मात्र सुविधा लिने गरौ. आधुनिक कृषि प्रणाली अपनाई व्यवसायिक कृषक बनौ. धर्म, संस्कृति, सम्पदाको जगेर्ना गरौ. मौलिक पहिचानको संरक्षण गरौ. सार्वजनिक सम्पत्तिको संरक्षण गरौ. स्वच्छ स्वास्थ्य सहर निर्माणका लागि फोहोर मैला व्यवस्थापनमा विशेष ध्यान पुर्याउ. महालक्ष्मी नगरपालिका, इमाडोल, ललितपुर.
3: नेपाल आयल निगमको अनुरोध. ग्यास सिलिन्डर सधैँ ठाडो अवस्थामा राख्नुहोस् र घाम तथा तातो स्थानबाट टाढा राख्नुहोस्. ग्यास चुलो प्रयोग गरेपछि रेगुलेटर बन्द गर्न नबिर्सिनुहोस्. यदि ग्यासको गन्ध आएमा तुरुन्तै चुलो नबाल्नुहोस्. बिजुलीका स्विचहरू नछुनुहोस् र झ्याल ढोका खोली हावा आवत जावत गराउनुहोस्. ग्यास पाइप, रेगुलेटर र चुलो नियमित रूपमा जाँच गर्नुहोस्. अनाधिकृत वा बिग्रिएको उपकरण प्रयोग नगर्नुहोस्. सावधानी अपनाउ, दुर्घटनाबाट बचौ. साथै इन्धनको प्रयोग आवश्यकता अनुसार मात्रै गर्नुहोस् र अनावश्यक रूपमा भण्डारण नगर्नुहोस्. बजारको अवस्था तथा अन्तर्राष्ट्रिय पेट्रोलियम पदार्थको मूल्यमा आएको परिवर्तनका कारण पेट्रोलियम पदार्थको आपूर्ति तथा मूल्यमा समय समयमा समायोजन हुन सक्ने जानकारी गराइन्छ. नेपाल आयल निगम लिमिटेड, बबरमहल, काठमाडौँ.
2: नागार्जुन नगरपालिकाको जनहितमा जारी सन्देश.
4: आफ्नो घर, आँगन, कार्यस्थल र विद्यालय वरपर पानी जम्न नदिऊ.
2: गमलाको प्लेट, फुलदानी, पुराना टायर, खाली ड्रम र पानीका ट्याङ्कीहरू नियमित सफा गरौँ र छोपेर राखौँ.
4: लामखुट्टेको टोकाईबाट बस्न पुरै शरीर ढाक्ने लुगा लगाऊ र सुत्दा सधैँ झुलको प्रयोग गरौँ.
2: घरबाट निस्किने फोहोरलाई घरमै वर्गीकरण गरौँ. हरियो र निलो बाल्टिनको प्रयोग गरौँ.
4: सडक, गल्ली, खुला चौर र नदी किनारमा फोहोर फाल्ने कार्य कानून त दण्डनीय अपराध हो. फोहोर तोकिएको गाडीमा मात्र विसर्जन गरौँ.
2: प्लास्टिक मुक्त ललितपुर बनाउने अभियानमा सहयोग गरौँ. बजार जाँदा सधैँ कपडा वा जुटको झोला बोक्ने बानी बसालौँ.
4: हाम्रा ऐतिहासिक ढुङ्गे धारा, पोखरी, पाटी पौवा र बिहारहरू नगरका गहना हुन्. यिनको वरपर फोहोर नगरौँ र संरक्षणमा सहभागी बनौँ.
2: कोर सिटी क्षेत्रमा घर निर्माण वा पुनर्निर्माण गर्दा महानगरको मापदण्ड अनुसार परम्परागत र सांस्कृतिक शैली, नेवारी वास्तुकला झल्किने गरी मात्र निर्माण गरौँ.
4: समयमै सम्पत्ति कर, बहाल कर र व्यवसाय कर बुझाई जिम्मेवार नगरवासीको परिचय दिउँ. समयमै कर बुझाउँदा पाइने छुटको लाभ लिउँ.
2: महानगरपालिकाका सेवाहरू जस्तै राजस्व भुक्तानी, सिफारिस आदि डिजिटल र अनलाइन माध्यमबाटै लिन सकिने भएकाले प्रविधिको प्रयोग गरी समय र श्रमको बचत गरौँ.
4: सार्वजनिक जग्गा, सडक र फुटपाथ मिचेर निर्माण सामग्री राख्ने, व्यापार गर्ने वा अनाधिकृत संरचना बनाउने कार्य नगरौँ.
2: पैदल यात्रीको अधिकार सम्मान गरौँ. फुटपाथ सधैँ खुल्ला राखौँ.
4: नागार्जुन नगरपालिका, नगर कार्यपालिकाको कार्यालय, हरि सिद्धि, सीता पाइला, काठमाडौँ.
5: 14 15 14 14 15 14 15
6: बजारमा नयाँ कि थाहैन, नेपाल टेलिकमका विभिन्न सेवाका अफरहरू सस्तो, साह्रै सस्तोमा खरिद गर्न परेमा *14 15 ह्यास डायल गर्नुपर्ने रहेछ, त्यही भएर कण्ठ पारिरख्या
7: हो र दाइ।
6: त्यति मात्र हो र भाइ, नेपाल टेलिकमले विभिन्न समयमा ल्याउने विभिन्न अफरको बारेमा थाहा पाउन पनि *14 15 ह्यास डायल गर्नुपर्ने रहेछ नि त।
5: 14 15 14 15 14 15 14 15
6: मलाई पनि कण्ठै भयो दाइ।
8: नेपाल टेलिकम, राष्ट्रको संचार।
9: ललितपुर महानगरपालिका वडा नम्बर 23 थापा खेलको जनहितमा जारी सन्देश। आफ्नो घर, आँगन, कार्यस्थल र विद्यालय वरपर पानी जम्न नदियौ। गमलाको प्लेट, फुलदानी, पुराना टायर, खाली ड्रम र पालिका ट्याङ्कीहरू नियमित सफा गरौँ र छोपेर राखौँ। करबाट निस्कने फोहोरलाई स्रोतमय वर्गीकरण गरौँ। हरियो र निलो बाल्टिनको प्रयोग गरौँ। सडक, गल्ली, खुला चौर र नदी किनारमा फोहोर फाल्ने कार्य कानुनत दण्डनीय अपराध हो। फोहोर तोकिएको गाडीमा मात्र विसर्जन गरौँ। घर निर्माण गर्दा जमिनको अवस्था हेरी नक्सा पास गरेर मापदण्ड अनुसार बनाऊ। मापदण्ड विपरीत बनेका संरचनाहरूमा क्षतिपूर्ति पाइने छैन। सार्वजनिक जग्गा, सडक र फुटपाथ मिचेर निर्माण सामग्री राख्ने, व्यापार गर्ने वा अनाधिकृत संरचना बनाउने कार्य नगरौँ। असोज महिनासम्म नियम अनुसारको कर बुझाइ छुटको लाभ लियौँ। सेफ्टी ट्याङ्कीको फोहोर ढलमा नहालौँ। यदि हालेको पाइएमा कानुन अनुसार जरिवाना हुने जानकारी गरिन्छ। ललितपुर महानगरपालिकामा दर्ता भई नवीकरण हुन बाँकी उद्योग व्यवसायहरूको हकमा चालु आर्थिक वर्ष 2083-84 पौष मसान्त भित्र सम्पूर्ण बक्यौता रकम चुक्ता गरेमा यस वर्षको व्यवसाय कर, बहाल कर र जरिवाना छुट हुनेछ। आर्थिक वर्ष 2074-75 देखि आर्थिक वर्ष 2080-81 सम्मको व्यवसाय करको जरिवाना 100% छुट हुने भएकोले तोकिएको समयमा कर तिरौँ। ललितपुर महानगरपालिका वडा नम्बर 23 थापाखेल ललितपुर।
10: प्राप्त बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँको नयाँ भर्ना सम्बन्धी सूचना। लामो शैक्षिक इतिहास भएको त्रिवीद्वारा सञ्चालित बोर्ड परीक्षामा राम्रो रिजल्ट ल्याउन सफल QAA प्राप्त यस क्याम्पसमा बिहानी समयमा BBS, BA र BEd प्रथम वर्षमा शैक्षिक सत्र 2083-84 लागि भर्ना खुल्यो। साथै विद्यालय व्यवस्थापन समितिको स्वीकृतिमा बिहानी समयमा कक्षा 11 साइन्स, म्यानेजमेन्ट, ह्युमेनिटिज, कम्प्युटर साइन्स र एजुकेसन्समा धमाधम भर्ना भइरहेको छ। क्याम्पस लोकेसन काठमाडौँ तिनकुने गैरीगाउँ पेट्रोल पम्पबाट 200 मिटर भित्र बागमती पुल सँगै बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर काठमाडौँ। सम्पर्क 01-46-30-310, 98-51-40-41-98, 98-41-25-59।
1: काठमाडौँ महानगरपालिका वडा नम्बर 5 कार्यालय हाडी गाउँ काठमाडौँको जनहितमा जारी सन्देश। घरमै कुहिने र नकुहिने फोहोर छुट्याएर मात्र गाडीमा पठाऊ। सडक र सार्वजनिक ठाउँमा जथाभावी फोहोर नफालौ।
11: घर वरपर पानी जम्न नदी, लामखुट्टेको वासस्थान नष्ट गरौँ र डेङ्गुको जोखिमबाट बचौ।
1: जन्म, मृत्यु, विवाह जस्ता व्यक्तिगत घटना दर्ता अनलाइन मार्फत सहजै गरी प्रविधि मैत्री सेवाको लाभ उठाऊ।
11: आफ्नो व्यवसाय तथा बहाल कर समयमै बुझाइ ओडाको समग्र विकासमा उत्तरदायी नागरिक बनौ।
1: ग्यास, बिजुलीका तार नियमित जाँच गरौँ। आग लागि र डुबान जस्ता विपदबाट बस्न पूर्व सावधानी अपनाऊ।
11: सामाजिक सुरक्षा भत्ता पाउनुभएका सम्पूर्ण लाभग्राहीले तोकिएको समयमै नवीकरण गराई सेवा निरन्तर प्राप्त गरौँ।
1: सडक, पेटी वा सार्वजनिक जग्गा अतिक्रमण गरी सामान नराखौँ। पैदल यात्रीको अधिकार र सहरको सुन्दरता जोगाऊ।
11: ओडा स्वास्थ्य प्रबन्धन केन्द्रबाट उपलब्ध हुने निशुल्क स्वास्थ्य परीक्षण र औषधिको सेवा समयमै लियौ।
1: स्वीकृत नक्सा अनुसार मात्र भवन निर्माण गरौ। मापदण्ड विपरीतका संरचना नबनाऊ।
11: हाम्रा ऐतिहासिक पाटी पौवा, धारा र मन्दिरको संरक्षण गर्दै स्थानीय कला संस्कृतिको जगेर्ना गरौ।
1: काठमाडौँ महानगरपालिका वडा नम्बर 5 को कार्यालय हाँडी गाउँ काठमाडौँ। काठमाडौँ महानगरपालिका वडा नम्बर 21 को कार्यालय जावाल काठमाडौँको जनहितमा जारी सन्देश। घरमै कुहिने र नकुहिने फोहोर छुट्याएर मात्र गाडीमा पठाऊ। सडक र सार्वजनिक ठाउँमा जथाभावी फोहोर नफालौ।
11: घर वरपर पानी जम्न नदी लामखुट्टेको वासस्थान नष्ट गरौ र डेङ्गुको जोखिमबाट बचौ।
1: जन्म, मृत्यु, विवाह जस्ता व्यक्तिगत घटना दर्ता अनलाइन मार्फत सहजै गरी प्रविधि मैत्री सेवाको लाभ उठाऊ।
11: आफ्नो व्यवसाय तथा बहाल कर समयमै बुझाई ओडाको समग्र विकासमा उत्तरदायी नागरिक बनौ।
1: ग्यास, बिजुलीका तार नियमित जाँच गरौ। आग लागेर डुबान जस्ता विपदबाट बस्न पूर्व सावधानी अपनाऊ।
11: सामाजिक सुरक्षा भत्ता पाउनुभएका सम्पूर्ण लाभग्राहीले तोकिएको समयमै नवीकरण गराई सेवा निरन्तर प्राप्त गरौ।
1: सडक, पेटी वा सार्वजनिक जग्गा अतिक्रमण गरी सामान नराखौ। पैदल यात्रीको अधिकार र सहरको सुन्दरता जोगाऊ।
11: ओडा स्वास्थ्य प्रबन्धन केन्द्रबाट उपलब्ध हुने निशुल्क स्वास्थ्य परीक्षण र औषधिको सेवा समयमै लिऊ।
1: स्वीकृत नक्सा अनुसार मात्र भवन निर्माण गरौ। मापदण्ड विपरीतका संरचना नबनाऊ।
11: हाम्रा ऐतिहासिक पाटी पौवा, धारा र मन्दिरको संरक्षण गर्दै स्थानीय कला संस्कृतिको जगेर्ना गरौ।
1: काठमाडौँ महानगरपालिका वडा नम्बर 21 को कार्यालय जावाल।

0: टाइम चेक
1: यति बेला रात को 8 बज्यो।
2: यस टाइम चेक को साथमा
3: शिवम सिमेन्ट
4: बाचायो गाह्रो नि भावनालाई सारो जस्ते गर्छ पुरा शीर्षधै नै ठाडो
3: यसै गरी हामी शिवम सिमेन्टले पनि क्वालिटीको मामलामा नो कम्प्रोमाइज भन्ने हाम्रो बाचा पुरा गर्दै शिर ठाडो पारिरहेका छौँ सदा सर्वदा। शिवम सिमेन्ट क्वालिटीको मामलामा नो कम्प्रोमाइज।
5: काठमाडौँ महानगरपालिका वडा नम्बर 4 को कार्यालय बालुवाटार काठमाडौँको जनहितमा जारी सन्देश। घरमै कुहिने र नकुहिने फोहोर छुट्याएर मात्र गाडीमा पठाऊ। सडक र सार्वजनिक ठाउँमा जथाभावी फोहोर नफालौ।
6: घर वरपर पानी जम्न नदी लामखुट्टेको वासस्थान नष्ट गरौ र डेङ्गुको जोखिमबाट बचौ।
5: जन्म मृत्यु विवाह जस्ता व्यक्तिगत घटना दर्ता अनलाइन मार्फत सहजै गरी प्रविधि मैत्री सेवाको लाभ उठाऊ।
6: आफ्नो व्यवसाय तथा बहाल कर समयमै बुझाई ओडाको समग्र विकासमा उत्तरदायी नागरिक बनौ।
5: ग्यास बिजुलीका तार नियमित जाँच गरौँ। आग लागेर डुबान जस्ता विपदबाट बस्न पूर्व सावधानी अपनाऊ।
6: सामाजिक सुरक्षा भत्ता पाउनुभएका सम्पूर्ण लाभग्राहीले तोकिएको समयमै नवीकरण गराई सेवा निरन्तर प्राप्त गरौँ।
5: सडक पेटी वा सार्वजनिक जग्गा अतिक्रमण गरी सामान नराखौ। पैदल यात्रीको अधिकार र सहरको सुन्दरता जोगाऊ।
6: ओडा स्वास्थ्य प्रबन्धन केन्द्रबाट उपलब्ध हुने निशुल्क स्वास्थ्य परीक्षण र औषधिको सेवा समयमै लिऊ।
5: स्वीकृत नक्सा अनुसार मात्र भवन निर्माण गरौ। मापदण्ड विपरीतका संरचना नबनाऊ।
6: हाम्रा ऐतिहासिक पाटी पौवा धारा र मन्दिरको संरक्षण गर्दै स्थानीय कला संस्कृतिको जगेर्ना गरौ।
5: काठमाडौँ महानगरपालिका वडा नम्बर 4 को कार्यालय बालुवाटार काठमाडौँ।

गाई जात्रा र रक्षाबन्धनको पावन अवसरमा सम्पूर्ण ओडावासी, जिल्लावासी तथा खेलप्रेमी महानुभावहरूमा सुख, शान्ति एवं समृद्धिको कामना सहित हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौँ। खेलकुदको विकाससँगै स्वस्थ, अनुशासित र एकताबद्ध समाज निर्माण होस्। अध्यक्ष सानुराजा घिमिरे, गोदावरी नगरपालिका, वडा नम्बर 3 को कार्यालय, गोदावरी, ललितपुर। ललितपुर महानगरपालिका, वडा नम्बर 24, तापा खेलको जनहितमा जारी सन्देश। आफ्नो घर, आँगन, कार्यस्थल र विद्यालय वरपर पानी जम्न नदिऊ। गमलाको प्लेट, फुलदानी, पुराना टायर, खाली ड्रम र पानीका ट्याङ्कीहरू नियमित सफा गरौँ र छुपेर राखौँ। घरबाट निस्कने फोहोरलाई स्रोतमै वर्गीकरण गरौँ। हरियो र निलो बाल्टिनको प्रयोग गरौँ। सडक, गल्ली, खुला चौर र नदी किनारमा फोहोर फाल्ने कार्य कानुन त दण्डनीय अपराध हो। फोहोर तोकेको गाडीमा मात्र विसर्जन गरौँ। घर निर्माण गर्दा जमिनको अवस्था हेरी नक्सा पास गरेर मापदण्ड अनुसार बनाऊ। मापदण्ड विपरीत बनेका संरचनाहरूमा क्षतिपूर्ति पाइने छैन। सार्वजनिक जग्गा, सडक र फुटपाथ मिचेर निर्माण सामग्री राख्ने, व्यापार गर्ने वा अनाधिकृत संरचना बनाउने कार्य नगरौँ। असोज महिनासम्म नियम अनुसारको कर बुझाई छुटको लाभ लियौ। सेफ्टी ट्याङ्कीको फोहोर ढलमा नहालौ। यदि हालेको पाइएमा कानुन अनुसार जरिमाना हुने जानकारी गराइन्छ। ललितपुर महानगरपालिकामा दर्ता भई नवीकरण हुन बाँकी उद्योग व्यवसायको हकमा चालु आर्थिक वर्ष 2083-84 पौष मसान्तसम्म सम्पूर्ण वक्रता रकम चुक्ता गरेमा यस वर्षको व्यवसाय कर, बहाल कर र जरिमाना छुट हुनेछ। आर्थिक वर्ष 2074-75 देखि आर्थिक वर्ष 2080-81 सम्मको व्यवसाय करको जरिमानामा 100% छुट हुने भएकोले तोकिएको समयमा कर तिरौ। ललितपुर महानगरपालिका, वडा नम्बर 24, दापाखेल, ललितपुर।

ललितपुर महानगरपालिकाको जनहितमा जारी सन्देश। आफ्नो घर आँगन कार्यस्थल र विद्यालय वरपर पानी जम्न नदिऊ। गमलाको प्लेट, फुलदानी, पुराना टायर, खाली ड्रम र पानीका ट्याङ्कीहरू नियमित रूपमा सफा गरौँ र छोपेर राखौँ। लामखुट्टेको टोकाइबाट बस्न पुरै शरीर ढाक्ने लुगा लगाऊ र सुत्दा सधैँ झुलको प्रयोग गरौँ। घरबाट निस्कने फोहोरलाई स्रोतमै वर्गीकरण गरौँ। हरियो र निलो बाल्टिनको प्रयोग गरौँ। सडक, गल्ली, खुल्ला चौर र नदी किनारमा फोहोर फाल्ने कार्य कानूनत दण्डनीय अपराध हो। फोहोर तोकिएको गाडीमा मात्र विसर्जन गरौँ। प्लास्टिक मुक्त ललितपुर बनाउने अभियानमा सहयोग गरौँ। बजार जाँदा सधैँ कपडा वा जुटको झोला बोक्ने बानी बसालौ। हाम्रा ऐतिहासिक ढुङ्गे धारा, पोखरी, पाटी पौवा र बिहारहरू नगरका गहना हुन्। यिनको वरपर फोहोर नगरौँ र संरक्षणमा सहभागी बनौ। कोर सिटी भित्र भित्री सहर क्षेत्रहरूमा घर निर्माण वा पुनर्निर्माण गर्दा महानगरको मापदण्ड अनुसार परम्परागत र सांस्कृतिक शैली नेवारी वास्तुकला झल्कने गरी मात्र निर्माण गरौँ। समयमै सम्पत्ति कर, बहाल कर र व्यवसाय कर बुझाई जिम्मेवार नगरवासीको परिचय दिऊ। समयमै कर बुझाउँदा पाइने छुटको लाभ लिऊ। महानगरपालिकाका सेवाहरू जस्तै राजस्व भुक्तानी, सिफारिस आदि डिजिटल र अनलाइन माध्यमबाटै लिन सकिने भएकाले प्रविधिको प्रयोग गरी समय र श्रमको बचत गरौँ। सार्वजनिक जग्गा, सडक र फुटपाथ मिचेर निर्माण सामग्री राख्ने, व्यापार गर्ने वा अनाधिकृत संरचना बनाउने कार्य नगरौँ। पैदल यात्रीको अधिकारको सम्मान गरौँ। फुटपाथ सधैँ खुल्ला राखौँ। ललितपुर महानगरपालिका नगर कार्यपालिकाको कार्यालय, फुलचोक, ललितपुर।

0: यो नसा च्यापिएको र हड्डी खिएको दुखाइले त हिँडुल गर्नै गाह्रो भइसक्यो। ग्यास्ट्रिक र बाथले पनि उस्तै हैरान पार्यो।
1: अझै दुखाइ सहेर बस्ने त ललितपुरको टुटे पानीमा रहेको लन्जेभिटी हेल्थ होम जानुस् न।
0: हो र, त्यहाँ के को उपचार हुन्छ र?
1: त्यहाँ हड्डी खिएको, नसा च्यापिएको, बाथ, युरिक एसिड, ग्यास्ट्रिक अल्सर, कोलाइटिस, फाइस, फिस्टुला र फिसरको सफल उपचार हुन्छ। साथै पिनास, एलर्जी, माइग्रेन, डिप्रेसन र एन्जाइटी जस्ता समस्याको पनि प्रभावकारी उपचार गरिन्छ।
2: हाम्रा विशेष सेवाहरू अकुपंक्चर, फिजियोथेरापी, पञ्चकर्म, कपिट थेरापी, शिरोधारा, स्टिम बाथ तथा होल बडी मसाज। स्वस्थ, निरोगी र दीर्घ जीवनका लागि आजै सम्पर्क गर्नुहोस् लन्जेभिटी हेल्थ होम, स्वस्थ जीवनको भरोसा। सम्पर्क टुटे पानी ललितपुर 15 रिङ रोड नजिकै। फोन नम्बर 01-4568-817, 98-41-66-32-76।
3: नेपाल आयल निगमको अनुरोध। ग्यास सिलिन्डर सधैँ ठाडो अवस्थामा राख्नुहोस् र घाम तथा तातो स्थानबाट टाढा राख्नुहोस्। ग्यास चुलो प्रयोग गरेपछि रेगुलेटर बन्द गर्न नबिर्सिनुहोस्। यदि ग्यासको गन्ध आएमा तुरुन्तै चुलो नबाल्नुहोस्। बिजुलीका स्विचहरू नछुनुहोस् र झ्याल ढोका खोली हावा आवत जावत गराउनुहोस्। ग्यास पाइप, रेगुलेटर र चुलो नियमित रूपमा जाँच गर्नुहोस्। अनाधिकृत वा बिग्रिएको उपकरण प्रयोग नगर्नुहोस्। सावधानी अपनाऊ, दुर्घटनाबाट बचौ। साथै इन्धनको प्रयोग आवश्यकता अनुसार मात्रै गर्नुहोस् र अनावश्यक रूपमा भण्डारण नगर्नुहोस्। बजारको अवस्था तथा अन्तर्राष्ट्रिय पेट्रोलियम पदार्थको मूल्यमा आएको परिवर्तनका कारण पेट्रोलियम पदार्थको आपूर्ति तथा मूल्यमा समय समयमा समायोजन हुन सक्ने जानकारी गराइन्छ। नेपाल आयल निगम लिमिटेड, बबर महल, काठमाडौँ।
4: काठमाडौँ महानगरपालिका वडा नम्बर 3 कार्यालय महाराजगंज काठमाडौँको जनहितमा जारी सन्देश। घरमै कुहिने र नकुहिने फोहोर छुट्याएर मात्र गाडीमा पठाऊ। सडक र सार्वजनिक ठाउँमा जथाभावी फोहोर नफालौ।
5: घर वरपर पानी जम्न नदी, लामखुट्टेको वासस्थान नष्ट गरौं र डेङ्गुको जोखिमबाट बचौं।
4: जन्म, मृत्यु, विवाह जस्ता व्यक्तिगत घटना दर्ता अनलाइन मार्फत सहजै गरी प्रविधि मैत्री सेवाको लाभ उठाऊ।
5: आफ्नो व्यवसाय तथा बहाल कर समयमै बुझाई ओडाको समग्र विकासमा उत्तरदायी नागरिक बनौ।
4: ग्यास, बिजुलीका तार नियमित जाँच गरौ। आग लागेर डुबान जस्ता विपदबाट बस्न पूर्व सावधानी अपनाउ।
5: सामाजिक सुरक्षा भत्ता पाउनुभएका सम्पूर्ण लाभग्राहीले तोकिएको समयमै नवीकरण गराई सेवा निरन्तर प्राप्त गरौ।
4: सडक, पेटी वा सार्वजनिक जग्गा अतिक्रमण गरी सामान नराखौ। पैदल यात्रीको अधिकार र सहरको सुन्दरता जोगाऊ।
5: ओडा स्वास्थ्य प्रबन्धन केन्द्रबाट उपलब्ध हुने निशुल्क स्वास्थ्य परीक्षण र औषधिको सेवा समयमै लियौं।
4: स्वीकृत नक्सा अनुसार मात्र भवन निर्माण गरौं। मापदण्ड विपरीतका संरचना नबनाऊ।
5: हाम्रा ऐतिहासिक पाटी पौवा, धारा र मन्दिरको संरक्षण गर्दै स्थानीय कला संस्कृतिको जगेर्ना गरौं।
4: काठमाडौँ महानगरपालिका वडा नम्बर 3 कार्यालय महाराजगंज काठमाडौँ।
6: NBL सर्वसुलभ आवास कर्जा बब्बाल फेस्टिवल अफर
7: अब बन्छ सबैको सपनाको घर, किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर।
6: परिवर्तनीय ब्याज दरमा 4.95% वा स्थिर ब्याज दरमा 5.99%।
7: विशेषताहरू ₹2 करोड सम्मको कर्जा सुविधा।
6: घर तथा अपार्टमेन्ट खरिद, घर निर्माण तथा मरमत सम्हार गर्न
7: 25 वर्ष सम्मको लचिलो कर्जा अवधि,
6: न्यून सेवा शुल्क, न्यून ब्याज दर,
7: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह। थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्।
6: शर्तहरू लागू हुनेछन्।
8: समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।

हरेक शनिबार राति 9 बजेदेखि 10 बजेसम्म मात्र रेडियो मिरमिरे 89.4 मेगाहर्जमा म पूजन तपाईँकै साहित्यिक सहयात्रीको साथमा कार्यक्रम साहित्य संगम सुन्न नछुटाउनुहोला।

युवा कवि मोतीराम भट्ट नेपालका राष्ट्रिय विभूतिहरूमध्येका एक हुन्। विक्रम सम्वत 1923 भाद्र कुसे औँसीका दिन बोसीको टोल काठमाडौँमा पिता दयाराम भट्ट र माता रिपुमर्दिनी भट्टका पुत्र रत्नका रूपमा जन्मिएर जम्मा 30 वर्षको भौतिक जीवन बाँचेर 1953 भाद्र कुसे औँसीकै दिन निधन हुन पुगेका स्रष्टा मोतीराम भट्ट बहुआयामिक व्यक्तित्वका उदाहरण हुन्। आजको पुस्ताबाट हेर्दा 30 वर्षको व्यक्ति बालक जस्तै हुन्छ, भर्खरै केही सिक्न थाल्दै हुन्छ, बा आमा अथवा कसैको सहारामा हिँडेको हुन्छ। तर मोतीरामले त्यति थोरै उमेरमा गरेका कामहरूलाई हेर्दा हर कोही व्यक्ति चकित हुने गर्दछ। यसकारण आजको पुस्ताले अतीत थाहा पाउनुपर्छ, पूर्वजहरूले गरेका कामका बारेमा जानकारी राख्नुपर्छ, अग्रजहरूप्रति गुणग्राही बन्नुपर्छ भन्ने कुरा ज्ञात होस् भन्ने यस लेखको उद्देश्य हो। यसमा जम्मा 30 वर्षको जीवनकाल मात्र बाँचेका मोतीरामको बहुआयामिक व्यक्तित्वको बारेमा समग्र चित्राङ्कन गरी उनले नेपाल र नेपालीका लागि दिएका योगदानहरूको सूत्रात्मक रूपमा चर्चा गरिएको छ। युवा कवि मोतीराम भट्टका कृतिहरू नै उनको नामलाई युगौँ युगसम्म अमर राख्ने आधार सामग्री हुन्। उनले फुटकर कविता, खण्डकाव्य, गजल, नाटक, समालोचना आदि क्षेत्रमा कलम चलाएको देखिन्छ। उनका पीकदूत 1943, उषा चरित्र 1943, प्रह्लाद भक्ति कथा 1948, राजेन्द्र मोक्ष गजेन्द्र मोक्ष 1948, तीजको कथा 1948, पञ्चक प्रपञ्च 1948, सत्य हरिश्चन्द्र 1948 र काल महिमा गरी 8 खण्डकाव्यहरू प्रकाशित छन् भने अन्य विभिन्न विधाका मनोद्वेग प्रवाह 1942, स्वप्नाध्याय 1944, गफाष्टक 1944, सङ्गीत चन्द्रोदय 1944, अनुप्रास मञ्जरी 1944, शकुनौती 1944, शकुन्तला 1944, चाणक्य नीति 1945, पद्मावती 1945, काशीराज चन्द्रसेन 1945, गुल सनोवर 1945, उखानको बखान 1948, हुस्न अफरोज आराम दिल 1948, कलम भ्रमर संवाद 1949, बालाजी वर्णन 1949, प्रियदर्शिका 1948, कवि भानुभक्त आचार्यको जीवन चरित्र 1948 जस्ता 17 गरी 24 उल्लेखनीय कृतिहरू प्रकाशित छन्। यति मात्र नभएर मोती मण्डलीका समस्या पूर्तिहरू 2041, मोतीरामका गजलहरू 2042, मोती स्मृति ग्रन्थ 2043 र मोती ग्रन्थावली 2045 जस्ता बृहत ग्रन्थकार कृतिहरूमा उनका अनेकौं रचनाहरू समाविष्ट छन्। एउटा 30 वर्षको युवाले आफ्नो उमेरभन्दा धेरै कृतिहरूको रचना गर्नु आफैमा विस्मयकारी घटना हो। उल्लेखित कृतिहरूले मात्र मोतीराम कालजयी स्रष्टा बनेका होइनन्, ती कृतिहरूका साथमा उनले अनेकौं नयाँ कार्यहरूको थालनी गरेका छन्। नयाँ नयाँ युगलाई नै जन्माउने काम गरेका छन् र नेपाल र नेपालीले कहिले भुल्न नसक्ने योगदानहरू दिएका छन्। त्यसैले यहाँ उनले नेपाल र नेपालीका लागि दिएका ती अविस्मरणीय योगदानहरूलाई सङ्ख्यात्मक रूपमा क्रमशः प्रस्तुत गर्ने जमर्को गरिएको छ, जसमा उनको बहुआयामिक व्यक्तित्वको एउटा सिङ्गो चित्र देखिन्छ। नम्बर 1, नेपाली कविताको माध्यमिक कालका प्रवर्तक। नेपाली कविताको इतिहासलाई हेर्दा हालसम्मको खोजी अनुसार कवि शुभानन्द दासलाई पहिलो नेपाली कवि र विक्रम सम्वत 1826 लिखित पृथ्वीनारायण कवितालाई पहिलो कविता मानिँदै आएको छ। यसका आधारमा नेपाली कविताले 250 वर्षको ऐतिहासिक यात्रा गरिसकेको चर्चा हुँदै आएको हो। तर प्राध्यापक मोहन प्रसाद खनालको खोजीबाट प्राप्त पर्वतका राजा मलय बमका छोरा कवि रमेश मल्लद्वारा लिखित मदन दीपिका महाकाव्य विक्रम सम्वत 1822 लेखिएको कुराको प्रष्ट उल्लेख कवि स्वयंले गरेको र त्यसभन्दा अगाडि नै 1818
उनैले फुटकर कविता लेखिसकेको तथ्य फेला परेको हुनाले नेपाली कविताले हालसम्ममा 260 वर्षको यात्रा पुरा गरिसकेको देखिन्छ। शुभानन्द दास हुन् वा रमेश मल्ल प्राथमिककालीन कविताको थालनी वीरधाराबाट भएको हो। पृथ्वीनारायण शाह र त्यसपछिको एकीकरण अभियानका लागि वीरताको बखान गरिएका कविहरूको आवश्यकता हुनाले प्राथमिक कालको पूर्वार्धमा यसकै आवश्यकता थियो। तर 1872 सुगौली सन्धि भएपछि निराश भएका वीरहरूलाई सान्त्वना दिन र तत्कालीन परिवेशलाई नयाँ दिशामा हिँडाउनका लागि कविहरूले भक्तिका कविता लेख्न थाले अनि प्राथमिककालीन नेपाली कवितामा भक्तिधाराको थालनी भयो। भक्तिधाराभित्र पनि 3 उपधारा देखा परे। वसन्त शर्मा जस्ता कविहरूले कृष्ण भक्तिधाराको नेतृत्व गरे, भानुभक्त आचार्यले राम भक्तिधाराको नेतृत्व गरे भने ज्ञान दिलदास जस्ता कविहरूले निर्गुण भक्तिधाराको नेतृत्व गरे। यही समयमा नेपाली कविताका क्षेत्रमा उदाएका मोतीराम भट्टले आफ्ना मुक्तकीय रचना फुटकर कविता र खण्डकाव्य आदिका माध्यमबाट भक्तिधाराको अन्त्य गरी शृङ्गारिक धाराको थालनी गरे। यही कारण उनी नेपाली कविताको माध्यमिक कालका प्रवर्तक मानिन्छन्। यो उनको पहिलो योगदान हो भने नम्बर 2 नेपाली साहित्यमा गजलका प्रवर्तक मोतीराम भट्टले नेपाली साहित्यमा गजललाई प्रवेश गराएका हुन्। नेपालबाट पढ्नका लागि बनारस गएका भट्टले अरबी, उर्दू, फारसी र हिन्दीका गजलहरू अध्ययन गर्ने मौका पाए। त्यसैबाट प्रभावित भएर उनले नेपाली भाषामा पनि गजल लेखनको शुभारम्भ गरेका हुन्। उनकै प्रभावमा अन्य समकालीन स्रष्टाहरूले पनि गजल लेख्न थालेपछि नेपाली साहित्यमा गजल काव्यविधाका साथै बहरबद्ध गजल लेखन शैलीको पनि थालनी भएको पाइन्छ। उनले गजलका साथै शास्त्रीय बहरबद्ध लेखनको पनि शुभारम्भ गरेका हुनाले उनी नेपाली गजलका पनि प्रथम प्रवर्धक मानिन्छन्। नम्बर 3 भानुभक्तको खोजी गरी प्रकाशमा ल्याउने प्रथम अन्वेषक मोतीराम भट्ट नेपाली साहित्यका प्रथम अन्वेषक हुन्। उनले खोजी गरेर प्रकाशमा नल्याएका भए आज हामीले आदिकवि भानुभक्त आचार्यलाई यो रूपमा चिन्न पाउने नै थिएनौँ। मोतीराम एउटा बिहेमा काठमाडौँबाट धादिङ जन्ती जाँदा त्यहाँ कसैले रामायणका श्लोकहरू गाएको सुनेपछि ती कसका रचना हुन् भनी सोद्धा भानुभक्तको नाम सुनेपछि अनि उनी भानुभक्तको खोजी गर्न थालेछन्। त्यसपछि तनहुको चुँदी रम्घा नै पुगेर उनले भानुभक्तका बारेमा खोजी गरी उनको जीवनी समेत लेखेर बाहिर प्रकाशमा ल्याउने काम गरेका हुन्। साथै भानुभक्तलाई आदिकविको उपाधि दिने पहिलो व्यक्ति मोतीराम नै हुन्। यो उनको तेस्रो योगदान हो। नम्बर 4 नेपाली समालोचना लेखनको थालनी मोतीराम भट्ट नेपालीका प्रथम समालोचक पनि हुन्। उनी भन्दा अगाडि कुनै पनि समालोचनात्मक रचनाहरू प्रकाशन भएका पाइँदैनन्। उनले पहिलो पटक कवि भानुभक्त आचार्यको जीवनचरित्र लेखे। यही नै नेपालीको प्रथम समालोचनात्मक कृति हो। नम्बर 5 जीवनीमूलक निबन्ध लेखनको थालनी मोतीराम भट्ट नेपालीमा जीवनीमूलक निबन्ध लेख्ने प्रथम निबन्धकार पनि हुन्। नेपाली निबन्धको थालनी पृथ्वीनारायण शाहको दिव्योपदेश 1831 भएको पाइन्छ। यसपछिका लक्ष्मीधर्म संवाद 1851 र जङ्गबहादुरको बेलायत यात्रा 1909 महत्त्वपूर्ण निबन्धात्मक कृति मान्ने गरिन्छ। यसपछि मोतीरामले 1948 लेखेको भानुभक्तको जीवनी नै जीवनीमूलक निबन्ध लेखनको पहिलो सामग्री मानिन्छ। यसकारण उनी जीवनीमूलक निबन्धका पनि प्रथम सर्जक बनेका हुन्। नम्बर 6 नेपालीमा मौलिक नाटक लेखनको थालनी गर्ने प्रथम नाटककार मानिन्छन्। नेपाली नाटकको थालनी शक्तिबल्लभको हास्य कदम्ब 1855 भएको हो। यसपछि भवानी दत्त पाण्डेको मुद्रा राक्षस 1810 देखा पर्यो। तर यी दुवै कृतिहरू संस्कृतका कृतिहरूबाट अनुदित हुन्। मोतीरामका शकुन्तला 1944 र प्रियदर्शिका 1948 नाटकले पूर्ववर्ती उपजीव्य ग्रन्थहरूलाई कथावस्तुको स्रोत बनाएर पनि प्रस्तुतिमा मौलिकता
भएका कारण उनलाई नेपाली नाटकमा मौलिकता प्रदान गर्ने प्रथम नाटककारका रूपमा मान्ने गरिन्छ। नम्बर 7, समस्यापूर्ति कविता लेखनको थालनी। मोतीराम भट्ट नेपालीका समस्यापूर्ति कविता लेखनका पनि शुभारम्भकर्ता हुन्। कुनै एक पद, पदावली, वाक्य वा कविताको एक पाउलाई समस्याका रूपमा प्रस्तुत गरेर त्यसको तार्किक पुष्टिसहित पूर्ति गर्ने शैलीलाई समस्यापूर्ति कविता लेखन भनिन्छ। यस्तो प्रयोग भारतीय साहित्यमा प्रशस्त पाइन्थ्यो। बनारसमा स्थापित कविहरूका बीचमा समस्यापूर्ति कविता लेख्ने प्रतिस्पर्धा नै हुने गर्दथ्यो। एक दिन बनारसमा भारतेन्दु हरिश्चन्द्रका शिष्य मोतीराम आफ्ना गुरुसँगै भव्य कविगोष्ठीमा गएछन्। त्यहाँ ठूला ठूला कविहरूका बीचमा समस्यापूर्ति कविता लेखनको कार्य भइरहेको थियो। त्यस दिनको समस्या दिइएको थियो, ऐसा भी बेअक्कल कहीँ देखा है अपने, ऐसा भी बेअक्कल कहीँ देखा है अपने, सबै आआफ्नै तरिकाले सोचिरहेका थिए। तर एउटा कुनामा बसेका 14-15 वर्षका फुच्चे मोतीरामले चुरुक्क उठेर भनेछन्, कपडा जलाके अपना लगा आग ताप्ने, कपडा जलाके अपना लगा आग ताप्ने, यो सुन्ना साथ तालीले हल गुन्जिन्छ। अनि मोतीराम त्यो कवि मण्डलीमा परिचित भएछन्। यसपछि उनले मोती मण्डली मार्फत अनेकौँ कविहरूलाई समावेश गरी समस्यापूर्ति कविताहरू सिर्जना गरेको र गराइएको पाइन्छ। त्यस समयमा नानी कसोरी भनौँ, ल्याउल्याउ औँठी, भारी विपत्मा पर्या जस्ता समस्यापूर्तिहरू अत्यन्त प्रसिद्ध छन्। यसरी 1937 सुरु भएको समस्यापूर्ति कविता लेखन परम्परा आजसम्म पनि निरन्तर चलिरहेको छ। यसका प्रवर्तक मोतीराम भट्ट नै हुन्। नम्बर 8, प्रकाशन युगका शुभारम्भकर्ता मोतीराम भट्ट नेपालमा प्रकाशन युगको पनि थालनी गर्ने व्यक्तित्व हुन्। उनले भारत जीवन प्रेस 1944, मोती कृष्ण धीरेन्द्र कम्पनी 1950 र पाशुपत छापाखाना 1950 जस्ता प्रेसका संस्थापक भएर त्यहीँबाट कृति तथा पत्र पत्रिका आदिको छपाई कार्यको थालनी गरेका हुन्। उनले भानुभक्तीय रामायणको बालकाण्ड, प्रश्नोत्तरमाला र भक्तमालाको प्रकाशन पनि आफ्नै प्रेसबाट गरेका थिए। यो उनको 8 योगदान हो। र योगदान नम्बर 9, मोती मण्डलीको स्थापना र सामूहिक सिर्जनाको थालनी। मोतीराम भट्ट मोती मण्डलीका संस्थापक तथा सामूहिक सिर्जनाका शुभारम्भकर्ता हुन्। उनले 1937 बनारसमा र 1945 काठमाडौँमा दुवैतिर मोती मण्डलीको गठन गरेर सृजनात्मक सहकार्यको संस्कार बसाएका थिए। यसबाट उनी कुशल संगठक थिए भन्ने थाहा पाइन्छ। उनले लक्ष्मीदत्त पन्त, गोपीनाथ लोहनी, नरदेव पाण्डे आदि जस्ता केही अग्रज र केही समकालीनहरूलाई पनि एउटै सृजनात्मक सूत्रमा बाँधेर डोर्याएका थिए। यसबाट सामूहिक लेखनको अभ्यास गर्ने र समीक्षा गरी परिमार्जन गर्ने काम पनि भएको देखिन्छ। यो उनको अर्को अविस्मरणीय योगदान हो। योगदान नम्बर 10, पुस्तकालयका संस्थापक मोतीराम भट्ट नेपालमा पुस्तकालयको स्थापना गर्ने प्रथम व्यक्तित्व हुन्। उनले 1945 काठमाडौँको ठहिटीमा मोती कृष्ण कम्पनी मार्फत पुस्तकालयको स्थापना गरेका थिए। त्यही नै नेपालको पुस्तकालयको इतिहासमा प्रथम मानिन्छ। यो मोतीरामको 10 योगदान हो। योगदान नम्बर 11, बहुभाषाका ज्ञाता मोतीराम भट्ट बहुभाषाका ज्ञाता थिए। उनी नेपाली, संस्कृत, नेवारी, हिन्दी, उर्दू, फारसी, अङ्ग्रेजी, बङ्गाली, मैथिली जस्ता 9 भाषामा बोल्न र साहित्य सिर्जना गर्न पनि सक्दथे। यो उनको बहुआयामिक व्यक्तित्व अर्को उल्लेखनीय पाटो हो। नम्बर 12, कुट कविता र क्वाँटी कविताका प्रवर्तक मोतीराम भट्ट नेपालीमा कुट कविता र क्वाँटी कविताका प्रथम सर्जक मानिन्छन्। विभिन्न घुमाउरा सन्दर्भको चर्चा गरेर प्रश्न सोधिने र श्रोतालाई अभर पारिने शैलीका कवितालाई
कुट कविता भनिन्छ भने एउटै कवितामा दुई वा सोभन्दा बढी भाषाको प्रयोग गरी लेखिने कवितालाई क्वाँटी कविता भनिन्छ। कवि मोतीरामले यस प्रकारका प्रशस्त कविताहरू सिर्जना गरेका छन्। एउटा बटुवा र पण्डितजीको संवादलाई विषय बनाएर लेखिएको यस कवितामा नेपाली र संस्कृत भाषाको सुन्दर प्रयोगका साथै हास्य रसको जीवन्त नमुना पाइन्छ। पण्डितजी किन यो बजार बिचमा के कामले अड्नु भो, पुस्तक बिर्सनु भो कि भागवतको यादम कहीँ खस्न भो, यस्ता प्रश्न सुनि उभो मुख गरी भन्नुभयो हे हरम, रे रे मूर्ख नवेत सिकारणमिदम झ्याल्याम परि पश्यताम। यसरी नै एकजना शास्त्री पढेका विद्वान पण्डितजीसँग नेवारी भाषा वक्ता बाणाको संवाद समेत

नाट्य, कुट कविता र क्वाँटी कविताका पनि प्रशस्त प्रयोक्ता मानिन्छन्। यो उनको व्यक्तित्वको अर्को विशिष्ट चिनारी हो। नम्बर 13, प्रथम पत्रकार एवं पत्रिका प्रकाशन, मोतीराम भट्ट नेपालका प्रथम पत्रकार र पत्रिका प्रकाशक पनि हुन्। उनले बनारसबाट प्रकाशन हुने भारत जीवन पत्रिकाको नेपाली संस्करण प्रकाशन गर्दथे। त्यसमा उनले सम्पादकीय विभिन्न लेखहरू पनि लेख्ने गर्दथे। साथै आफ्नै प्रेसबाट उनले त्यो पत्रिका र अन्य पत्रिकाहरू पनि प्रकाशन गर्ने गरेका थिए। त्यसैले उनी प्रथम पत्रकार र प्रकाशक पनि मानिन्छन्। नम्बर 14, प्रथम नाटक निर्देशक मोतीराम भट्ट नेपालका प्रथम नाटक निर्देशक पनि हुन्। उनले काठमाडौँका विभिन्न ठाउँमा नाटक प्रदर्शन गर्नका लागि आफैले निर्देशन पनि गर्ने गरेका थिए। नाटक लेखनमा त उनी सिद्धहस्त नै थिए, निर्देशनमा पनि सफल थिए भन्न सकिन्छ। यो उनको बहुआयामिक व्यक्तित्वको अर्को उदाहरण हो। नम्बर 15, गायक तथा सितारवादक मोतीराम भट्ट कुशल गायक र सफल सितारवादक पनि थिए। उनले बनारसमा बस्दा 400 जति सायरी आफैले लेखेर गायनमा प्रस्तुत गरेका र आफै सितार बजाउँदै विभिन्न स्वरचित गजलहरू गाएका तथ्यहरू फेला परेका छन्। यसबाट उनको गायन र वाद्यवादनमा पनि रुचि र प्रतिभा थियो भन्न सकिन्छ। नम्बर 16, कामले व्यक्तिको मूल्याङ्कन गर्नुपर्ने मान्यताका दृष्टान्त मोतीराम भट्ट व्यक्तित्वको मूल्याङ्कन कामका आधारमा हुनुपर्छ भन्ने कुराका ज्वलन्त दृष्टान्त हुन्। जम्मा 30 वर्षको उमेरमा दर्जनौं नवीन कामको थालनी गर्ने उनले आफ्ना कवितामा राष्ट्रभक्तिको उच्चतम प्रयोग गरेका छन्। उनी युग निर्माता कवि हुन्। कवि रामप्रसाद गेवालीले लेखेका छन्, युगले जन्मने मान्छे युगभित्र हराउँछ, युग जन्माउने मान्छे युगौँ सम्मान पाउँछ। मोतीरामलाई युगले जन्माएको भए पनि त्यही युगभित्र हराएर जान्थे, तर उनले युगलाई जन्माए अनि युगौँ सम्मान पाइरहेका छन्। उनमा पौराणिक वा नवीन सम्पूर्ण विषयको ज्ञान थियो र त्यसलाई उनले आफ्ना सिर्जनामा सार्थक प्रयोग पनि गरे। यसकारण उनी कुनै व्यक्तिको मूल्याङ्कन उमेर, रूप, बनोट, जाति, क्षेत्र, धर्म, वर्ग, लिङ्ग आदिका आधारमा होइन, कामका आधारमा गरिनुपर्छ भन्ने कुराका ज्वलन्त दृष्टान्त बनेका छन्। नम्बर 17, नेपालका राष्ट्रिय विभूति मोतीराम भट्ट नेपालका राष्ट्रिय विभूति हुन्। उनका उल्लेखित योगदानहरूको उच्च मूल्याङ्कन गरेर राज्यले नै उनलाई विशिष्ट सम्मान प्रदान गरेको हो। यस्ता महान विभूति मोतीराम नेपाली भाषा र साहित्यको अथक साधना गर्दा गर्दै अस्वस्थ भई 7 महिना थला परेर जन्मिएकै दिन भाद्रपुसे औँसीकै दिन भौतिक शरीर त्याग गर्न पुगेका, तर सदैव अमर रहिरहने अद्भुत प्रतिभा हुन्। यसरी जम्मा 30 वर्षको जीवन बाँचेको एउटा व्यक्तिले कतिसम्म अमर कार्यहरू गर्न सक्दो रहेछ भन्ने कुराका जीवन्त उदाहरण मोतीराम भट्टको जीवनी, व्यक्तित्व र कृतित्वलाई हेर्दा मान्छेभित्र केही प्रश्नहरू जन्मिने गर्दछन्। पहिलो प्रश्न हो, जीवनको सार्थकता के हो? सामान्य मानिसहरू जीवनको सार्थकता सम्पत्तिमा देख्छन्, तर विशिष्ट मान्छेहरू कृति वा कीर्तिमा देख्छन्। कुनै एउटा मान्छेले 10 वटा घर र दर्जनौँ गाडीहरू जोडेर जीवनकालमा निकै ठुलो तुजुक देखाए पनि ऊ मरेका केही दिनभित्र नै ती सम्पत्तिहरू सन्तानका नाममा नामसारी भइसक्छन्। तर एउटा कृति छाडेर गयो भने हजारौँ वर्षसम्म पनि त्यस कृतिमा अर्को कसैले नाम लेख्ने आँट गर्दैन। त्यसैले कहिले नामसारी नहुने सम्पत्ति चाहिँ कृति हो भन्ने कुरा मोतीरामको योगदानको सन्देश हो। दोस्रो प्रश्न हो, व्यक्ति अमर केले हुने गर्छ? मान्छेका लागि कहिल्यै स्वर्गीय पनि नहुने र कहिल्यै भूतपूर्व पनि नहुने पद स्रष्टा नै हो। ऊ जहिले सिर्जनामा अमर हुन्छ र सदैव वर्तमानमा नै बाँचिरहन्छ। उमेर ठुलो कुरा होइन। नेपालको इतिहासमा 139 वर्ष बाँचेका सुनसरीका वीर नारायण चौधरीलाई कसैले चिन्दैन, तर जम्मा 30 वर्ष बाँचेका मोतीराम भट्टलाई लाखौँ नेपालीका लागि सदैव उत्प्रेरक

0: बन्ने गरेका छन्। तेस्रो प्रश्न हो, समयको सार्थक सदुपयोग गर्न सके के हुन्छ? हामीले समयको सार्थक सदुपयोग गर्न नसकेर छटपटाउनु परेको हो। जम्मा 30 वर्षको समयलाई पनि त सार्थक सदुपयोग गर्न सकियो भने त अकल्पनीय सफलता हासिल गर्न सकिँदो रहेछ नि। महाकवि देवकोटाले वन कवितामा भनेका छन्, सहानुभूतिले सकरुण बोलिन् तब किन रुन्छौ भाइ, मैले बोले समय छ छोटो सेवा गर्न मलाई। वास्तवमा अलिकति गम्भीर मान्छेले आफ्नो जीवनका समयको पल पलको हिसाब गर्ने गर्छ। अधिकांश हाम्रो समय निन्द्रा, आहार, विहार, गफ, ख्यालठट्टा आदिमा बित्ने गर्छ, तर काममा लगाएको समय अत्यन्त थोरै हुन्छ। त्यसैले गम्भीर मान्छेहरू सार्थक काममा लगाउने समय थोरै भएको देखेर रुने गर्छन्। हामीले मोतीरामको जीवन हेर्यौँ भने समयको सार्थकतालाई बुझ्ने गर्छौँ। चौथो प्रश्न हो, अरूलाई प्रकाश दिँदाको फाइदा के? मोतीराम भट्टले भानुभक्तलाई नचिनाएका भए उनी आफू पनि चिनिने थिएनन्। उनले अरूलाई प्रकाश दिएका कारण आफू सदैव प्रकाशित भइरहेका छन्। मैले एउटा कवितामा लेखेको थिएँ, अर्काको मान गर्नेले मात्र सम्मान पाउँछ, उज्यालो दिन्छ बत्तीले अनि आफू उदाउँछ। अर्काको मान गर्नेले मात्र सम्मान पाउँछ, उज्यालो दिन्छ बत्तीले अनि आफू उदाउँछ। अँध्यारोमा नबलिकन त बत्ती पनि देखिँदैन, तब बत्तीले अरूलाई उज्यालो दिन्छ अनि मात्र आफू पनि देखिन्छ। मोतीराम भट्टले भानुभक्तलाई उज्यालो दिए अनि आफू पनि सदैव चम्किरहे। पाँचौँ प्रश्न हो, उत्प्रेरणामूलक भूमिका र सामूहिक कार्यको सफलता के हो? मोतीराम भट्टले स्रष्टाहरूका बीचमा सदैव उत्प्रेरणामूलक भूमिका खेले। अरूको प्रतिभाको प्रशंसा गर्दा आफू सानो भइँदैन, नयाँ पुस्तालाई उत्प्रेरणा दिन पनि उत्प्रेरणा पनि प्रदान गर्नुपर्छ र सामूहिक सृजनात्मक कर्म गर्न सकियो भने रचनामा परिष्कार पनि आउँछ। मोतीरामको उमेर सानो भए पनि उनी कुशल संगठक बनेर सृजनात्मक नेतृत्व गर्न सफल भए। यति मात्र नभएर सामूहिक सिर्जना, तटस्थ समीक्षा र परिमार्जनको मार्गचित्र निर्माण गर्ने कार्यमा पनि उनको विशिष्ट भूमिका रहेको देखिन्छ। त्यसैले मोतीराम नेपाल र नेपालीका लागि प्रेरणाका स्रोत नै हुन्। अन्त्यमा समयको महत्व बोध र पूर्ण सदुपयोग, आवश्यकताको पहिचान, अथक साधना, दृढ संकल्प र कर्मप्रतिको निष्ठापूर्ण समर्पण नै मोतीराम भट्टको जीवनका चिनारी हुन्। यिनको एउटा सानो अंश मात्र भए पनि ग्रहण गर्न सकियो भने हाम्रो जीवन सार्थक हुनेछ। 161 मोती जयन्तीको सबैमा हार्दिक शुभकामना। लेखक देवी नेपाल।
1: नागार्जुन नगरपालिकाको जनहितमा जारी सन्देश,
2: आफ्नो घर आँगन कार्यस्थल र विद्यालय वरपर पानी जम्न नदिऊ।
1: गमलाको प्लेट, फुलदानी, पुराना टायर, खाली ड्रम र पानीका ट्याङ्कीहरू नियमित सफा गरौँ र छोपेर राखौँ।
2: लामखुट्टेको टोकाइबाट बस्न पुरै शरीर ढाक्ने लुगा लगाऊ र सुत्दा सधैँ झुलको प्रयोग गरौँ।
1: घरबाट निस्किने फोहोरलाई घरमै वर्गीकरण गरौँ, हरियो र निलो बाल्टिनको प्रयोग गरौँ।
2: सडक, गल्ली, खुला चौर र नदी किनारमा फोहोर फाल्ने कार्य कानून त दण्डनीय अपराध हो। फोहोर गाडीमा मात्र विसर्जन गरौँ।
1: प्लास्टिक मुक्त ललितपुर बनाउने अभियानमा सहयोग गरौँ। बजार जाँदा सधैँ कपडा वा जुटको झोला बोक्ने बानी बसालौँ।
2: हाम्रा ऐतिहासिक ढुङ्गे धारा, पोखरी, पाटी पौवा र बिहारहरू नगरका गहना हुन्। यिनको वरपर फोहोर नगरौँ र संरक्षणमा सहभागी बनौँ।
1: कोर सिटी क्षेत्रमा घर निर्माण वा पुनर्निर्माण गर्दा महानगरको मापदण्ड अनुसार परम्परागत र सांस्कृतिक शैली नेवारी वास्तुकला झल्किने गरी मात्र निर्माण गरौँ।
2: समयमै सम्पत्ति कर, बहाल कर र व्यवसाय कर बुझाई जिम्मेवार नगरवासीको परिचय दिउँ। समयमै कर बुझाउँदा पाइने छुटको लाभ लिउँ।
1: महानगरपालिकाका सेवाहरू जस्तै राजस्व भुक्तानी, सिफारिस आदि डिजिटल र अनलाइन माध्यमबाटै लिन सकिने भएकाले प्रविधिको प्रयोग गरी समय र श्रमको बचत गरौँ।
2: सार्वजनिक जग्गा, सडक र फुटपाथ मिचेर निर्माण सामग्री राख्ने, व्यापार गर्ने वा अनाधिकृत संरचना बनाउने कार्य नगरौँ।
1: पैदल यात्रीको अधिकार सम्मान गरौँ। फुटपाथ सधैँ खुल्ला राखौँ।
2: नागार्जुन नगरपालिका, नगर कार्यपालिकाको कार्यालय, हरि सिद्धि सीता पाइला, काठमाडौँ।
3: तारकेश्वर नगरपालिका वडा नम्बर 9 को कार्यालय मनमैजु काठमाडौँको जनहितमा जारी सन्देश। घरमै कुहिने र नकुहिने फोहोर छुट्याएर मात्र गाडीमा पठाऊ। सडक र सार्वजनिक ठाउँमा जथाभावी फोहोर नफालौ।
4: घर वरपर पानी जम्न नदी लामखुट्टेको वासस्थान नष्ट गरौ र डेङ्गुको जोखिमबाट बचौ।
3: जन्म, मृत्यु, विवाह जस्ता व्यक्तिगत घटना दर्ता अनलाइन मार्फत सहजै गरी प्रविधि मैत्री सेवाको लाभ उठाउ।
4: आफ्नो व्यवसाय तथा बहाल कर समयमै बुझाई ओडाको समग्र विकासमा उत्तरदायी नागरिक बनौ।
3: ग्यास, बिजुलीका तार नियमित जाँच गरौ। आग लागि र डुबान जस्ता विपदबाट बस्न पूर्व सावधानी अपनाऊ।
4: सामाजिक सुरक्षा भत्ता पाउनु भएका सम्पूर्ण लाभग्राहीले तोकिएको समयमै नवीकरण गराई सेवा निरन्तर प्राप्त गरौ।
3: सडक, पेटी वा सार्वजनिक जग्गा अतिक्रमण गरी सामान नराखौ। पैदल यात्रीको अधिकार र सहरको सुन्दरता जोगाऊ।
4: ओडा स्वास्थ्य प्रबन्धन केन्द्रबाट उपलब्ध हुने निशुल्क स्वास्थ्य परीक्षण र औषधिको सेवा समयमै लिऊ।
3: स्वीकृत नक्सा अनुसार मात्र भवन निर्माण गरौ। मापदण्ड विपरीतका संरचना नबनाऊ।
4: हाम्रा ऐतिहासिक पाटी पौवा, धारा र मन्दिरको संरक्षण गर्दै स्थानीय कला संस्कृतिको जगेर्ना गरौ।
3: तारकेश्वर नगरपालिका वडा नम्बर 9 को कार्यालय मनमैजु काठमाडौँ। काठमाडौँ महानगरपालिका वडा नम्बर 21 को कार्यालय ज्यावाल काठमाडौँको जनहितमा जारी सन्देश। घरमै कुहिने र नकुहिने फोहोर छुट्याएर मात्र गाडीमा पठाऊ। सडक र सार्वजनिक ठाउँमा जथाभावी फोहोर नफालौ।
4: घर वरपर पानी जम्न नदी लामखुट्टेको वासस्थान नष्ट गरौ र डेङ्गुको जोखिमबाट बचौ।
3: जन्म, मृत्यु, विवाह जस्ता व्यक्तिगत घटना दर्ता अनलाइन मार्फत सहजै गरी प्रविधि मैत्री सेवाको लाभ उठाउ।
4: आफ्नो व्यवसाय तथा बहाल कर समयमै बुझाई ओडाको समग्र विकासमा उत्तरदायी नागरिक बनौ।
3: ग्यास, बिजुलीका तार नियमित जाँच गरौ। आग लागि र डुबान जस्ता विपदबाट बस्न पूर्व सावधानी अपनाऊ।
4: सामाजिक सुरक्षा भत्ता पाउनु भएका सम्पूर्ण लाभग्राहीले तोकिएको समयमै नवीकरण गराई सेवा निरन्तर प्राप्त गरौ।
3: सडक, पेटी वा सार्वजनिक जग्गा अतिक्रमण गरी सामान नराखौ। पैदल यात्रीको अधिकार र सहरको सुन्दरता जोगाऊ।
4: ओडा स्वास्थ्य प्रबन्धन केन्द्रबाट उपलब्ध हुने निशुल्क स्वास्थ्य परीक्षण र औषधिको सेवा समयमै लिऊ।
3: स्वीकृत नक्सा अनुसार मात्र भवन निर्माण गरौ। मापदण्ड विपरीतका संरचना नबनाऊ।
4: हाम्रा ऐतिहासिक पाटी पौवा, धारा र मन्दिरको संरक्षण गर्दै स्थानीय कला संस्कृतिको जगेर्ना गरौ।
3: काठमाडौँ महानगरपालिका वडा नम्बर 21 को कार्यालय ज्यावाल काठमाडौँ।
5: 14-15 बजारमा नयाँ कि थाहैन। नेपाल टेलिकमका विभिन्न सेवाका अफरहरू सस्तो, साह्रै सस्तोमा खरिद गर्न परेमा *14-15 ह्यास डायल गर्नु पर्ने रहेछ। त्यही भएर कण्ठ पारिराख्या
6: हो र दाई।
5: त्यति मात्र हो र भाइ, नेपाल टेलिकमले विभिन्न समयमा ल्याउने विभिन्न अफरको बारेमा थाहा पाउन पनि *14-15 ह्यास डायल गर्नु पर्ने रहेछ नि त।
6: 14-15 मलाई पनि कण्ठै भयो दाई।
7: नेपाल टेलिकम, राष्ट्रको संचार।
8: नेपाल टेलिकमको 4G

0: नेपाल टेलिकम राष्ट्रको संचार
1: प्राप्त बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँको नयाँ भर्ना सम्बन्धी सूचना लामो शैक्षिक इतिहास भएको त्रिविद्वारा सञ्चालित बोर्ड परीक्षामा राम्रो रिजल्ट ल्याउन सफल QAA प्राप्त यस क्याम्पसमा बिहानी समयमा BBS BA र BEd प्रथम वर्षमा शैक्षिक सत्र 2083-84 का लागि भर्ना खुल्यो। साथै विद्यालय व्यवस्थापन समितिको स्वीकृतिमा बिहानी समयमा कक्षा 11 साइन्स म्यानेजमेन्ट ह्युमेनिटिज कम्प्युटर साइन्स र एजुकेसनमा धमाधम भर्ना भइरहेको छ। क्याम्पस लोकेसन काठमाडौँ तिनकुने गैरीगाउँ पेट्रोल पम्पबाट 200 मिटर भित्र बागमती पुल सँगै बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर काठमाडौँ। सम्पर्क 01-4630-310 98-51-40-41-98 98-41-25-59-57।

0: टाइम चेक
1: यति बेला रात को 9 बज्यो
2: यस टाइम चेक को साथमा
3: शिवम सिमेन्ट
4: बाचायो गाह्रो नि पाउनलाई सारो जस्ते गर्छ पुरा सिरसाधै नै ठाडो नो कम्प्रोमाइज
3: यसै गरी हामी शिवम सिमेन्टले पनि क्वालिटीको मामलामा नो कम्प्रोमाइज भन्ने हाम्रो बाचा पुरा गर्दै सिर ठाडो पारिरहेका छौं सदा सर्वदा शिवम सिमेन्ट क्वालिटीको मामलामा नो कम्प्रोमाइज